0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 14 गते बिहीबार, जुलाई 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, रासोपाले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने।
1: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी।
0: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर।
1: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डडेलोले उच्च तापक्रम, जनजीवन प्रभावित।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 अर्थात मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
0: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल ल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठक पछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
3: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
0: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति भनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
3: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
4: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेस प्रदेशका हिन्दू तथा मुस्लिम धर्म अगुवा धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भनी अट्किएको छ। रासोपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 केस केन्द्रीय समिति 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको रासोपा नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
0: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना संवाद गर्ने भएको छ। प्रत्यक्ष संवादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग संवाद गर्ने निर्णय पनि भएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
5: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकायतर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
6: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
0: मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़दा 7 थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार 2 दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार 2 आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका भिषराज लुइटेल सँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैड़ा शीर्षकमा जवान दुई पोथी गैड़ा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी खरासी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्री फेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौथर्पी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
0: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नुभएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगत निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ्दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाते बाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाते बाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाते बाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाते बाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाते बाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रैपिंग विधिबाट नेपालमा पाते बाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति, संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नुभएको खबर छ। संसदीय समितिले काठमाण्डु तराई मधेस द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाण्डु तराई मधेस द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपायसहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र नेउपाने र राजेश मिश्रले लेख्नुभएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानुभएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मसौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर 5 बुधे सहमतिपछि उपचार शुरू सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्म देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागिएको हो।
8: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्रास्त्र प्रहार गरेसँगै दुई देशबीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 गुणा ठूलो भूभागमा फैलिएको डरेलो नियन्त्रण बाहिर गएको छ। तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 को नेदरल्याण्डस भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्ति पाएको थियो। नेदरल्याण्डसले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्डस भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामिबियाले 2 र नेदरल्याण्डसले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 मा 4-0 को बिर्सन लायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लीग 2 का सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा एक महिनासम्म प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
1: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
10: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
10: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
9: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
10: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
9: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
10: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
9: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
10: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
9: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
10: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
11: इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन, तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ, छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
1: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
12: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
1: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका प्रतिमा शर्मा,
13: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ, होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै छ।
1: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
14: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नु भयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
15: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता। सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुधे अपील। राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने।
15: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा। सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश।
1: ईपीएसले बढ़ायो राहदानीको माग। भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने। ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयनमा कमजोर।
15: अमेरिका र ईरानबीच पुनः शत्रुतापूर्ण गतिविधि। अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित। नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र प्रधानमन्त्री। सुनसरी लगायतका विभिन्न क्षेत्रमा केही अप्रिय घटनाहरू हुन गइराखेको र त्यसलाई रोक्नको लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको बेलामा सरकार र प्रधानमन्त्रीको सक्रियता नपुगेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। त्यसबारेमा विभिन्न बहस पनि भइराखेका छन्। प्रमुख प्रतिपक्षी दलले यो साम्प्रदायिक सद्भाव कायमका लागि सहयोग गर्ने पनि बताउँदै आएका छन्। त्यो सहयोग गर्ने विषयलाई कतिपय मन्त्री र सरकारले अनर्थ लगाएको बारेमा पनि टीका टिप्पणी भइराखेको छ। यहाँ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्ति एउटा बन्द कोठामा बसिराखेको देखाइएको छ र ढोका पूरै बन्द गरिएको छ र प्रधानमन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखेको छ, म ढोकै खोल्दै त खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने।
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह। सामुदायिक वनलाई समयमै लेखा परीक्षण गरी साधारण सभा गर्न वन कार्यालयको निर्देशन, समयमा साधारण सभा नगर्दा अर्को वर्षको कार्यक्रम गर्न ढिलाइ हुने। दौलतपुर घाटमा निर्माण भएको झुलुङ्गे पुल मर्मतका लागि एक हप्ता आउट जाउत बन्द, कैलाश्वर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा आउँदो भदौ मसान्तभित्र गर्ने सहमति। र गुरू पूर्णिमाको अवसरमा टीकापुरमा विभिन्न कार्यक्रम। अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। यसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। साथै मध्य प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश, लुम्बिनी प्रदेशका साथै तराईका अन्य क्षेत्रहरूमा थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविदले नागरिकहरूलाई आग्रह गरेका छन्। गुरू पूर्णिमाको अवसरमा हिजो टीकापुरमा विभिन्न कार्यक्रमहरू भएका छन्। गुरूको पूर्णिमाको अवसरमा आफूलाई शिक्षा दिने गुरूलाई सम्मान तथा कृतज्ञता व्यक्त गरिन्छ। आज हिजोको दिनमा गुरूलाई टीका, फूलमाला तथा साना साना उपहारहरू दिने चलन पनि छ। विभिन्न कार्यक्रमहरू गरेर मनाइएका छन्। टीकापुरको एघा आश्रममा पनि कार्यक्रम भएको छ। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: गुरू पूर्णिमाको अवसरमा टीकापुर योगाश्रममा कार्यक्रम भएको छ। कार्यक्रममा बोल्दै टीकापुर योगाश्रमका निर्देशक पृथ्वी श्रीले गुरूले ज्ञान दिने तर पाउने आशा नगर्ने भएकाले गुरू महान भएको बताउनुभयो। वहाँले आध्यात्मिक चेतना जगाउन गुरूको योगदान महत्वपूर्ण रहेको जानकारी दिनुभयो।
2: गुरू शब्द कुनै पाश्चात्य देशले जन्माएको शब्द हो, अनि अमेरिकाले, ब्रिटेनले, विकसित देशहरूले जन्माएको शब्द हो। यो शब्दको अर्थ बुझ्नको लागि सायद हजारौं जन्म बित्ने, हजारौं जन्म एक मिनटमा गुरु भनेको अन्धकार, गुरु भनेको प्रकाश भनेर बुझ्ने, जुन दिनमा यो शब्दको अर्थ बुझ्नुहुन्छ त्यो दिनमा जीवन प्रेम भन्ने हुन्छ। त्यो दिनमा मनुष्य नाच मात्र नाच, काम गर्दाखेरि पनि नाच्छ, बोल्दाखेरि पनि नाच्छ, हर कर्ममा नृत्य हुन्छ, कृत्यलाई नृत्य भन्छ। यस्तो अद्भुत शब्दलाई दुई किसिमका संसार छ।
1: उहाँले गुरुको अर्थ बुझेमा जीवन धन्य

0: ஆன்மீக கசரி, லாவண்யம் கசரி, எண்ணெயும் கசரி, பிரகதி கர்ணே கசரி, பைசு கமாவனே கசரி, வியாபார கர்ணே, சமாஜ் சேவா, தர்மபதி, கல்யாண பௌத்திக ஜகத் கிரியா கலாம், சூக்ம ஜகத் ஜோ குரு சரீர் தர்த்திர லுகேக்கு ஜோ சூக்ம ஜகத் தான் கல்பனா கர்ண சக்தி கி பித்திரோ ஜகத்மா ஜோ காரிய நதேக்கினே சம்சாரோ பாரேமா ஜோ தபைலாய் மார்கதர்சன் கசை ஹாமி குரு பஞ்சு நதேக்கினே சம்சார ஜஸ்கு ஹாமி கல்பனா பண்ணி கர்ண சக்தி ஜஹா லோப் பண்ணி ஜாதைன ஜஹா ஈர்ஷ்யா பண்ணி ஜாதைன ஜஹா கம்பிஷன்
1: उहाँले आमा पनि गुरू बुवा पनि गुरू नहुने बताउँदै भन्नुभयो। आमा बुवाको दर्जा कसैले लिन नसक्ने, गुरूको स्थान आमा बुवाले, आमा बुवाको स्थान गुरूले लिन नसक्ने बताउँदै गुरूभित्र श्रद्धा र भक्ति हुने बताउनुभयो।
0: हामीले एकअर्कालाई मिसम्याच नगर्नु, गुरु गुरु हो, गुरुको जग्गा आमाले लिन सक्दैन। आमा भौतिक प्रेम माया हो, गुरु के हो अनन्त प्रेम, माया र प्रेममा धेरै फरक छ। मायामा व्यापार हुन्छ, तपाईँले आमालाई राम्रो सम्बन्ध व्यवहार दिनु भएन भने आमा रिसाउन सक्छ। गुरु के हो त्यो कहिले रिसाउँछ, जसलाई केही चाहिने सट्टामा, तर आमालाई गुरुको पत्नी, पत्नी गुरुलाई आमाको पत्नी दिनु हुँदैन। गुरु विश्वास, गुरु श्रद्धा।
1: कार्यक्रममा टीकापुर योगाश्रमका अध्यक्ष नरबहादुर कडायतले पृथ्वी गुरूको योगदानले टीकापुर योगाश्रम बनेर उज्यालो ज्योति बोलेको बताउनुभयो। उहाँले सबैलाई योगमा नियमित जोडिएर स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो। योग रूपी ऐना बनाउन योग गुरू पृथ्वी गुरूले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो।
2: तपाईँ हेर्दै हुनुहुन्छ, हामीले साथी हौ, त्यो महिना हेर्दै सबै हुँदै बिहान आउनु। त्यो महिना भनेको योग हो, योगमा जोडियो आज सबै योग महिनामा बाबा तपाईँ आउनुहुन्छ भनेर होइन, कोही आउने थिएन। योगमा जोडिनु, आफू जोडिनु, अरूलाई ल्याउनु, रोगबाट मुक्त हुनु, अरूलाई पनि ज्ञान दिनु। एउटा अँध्यारो कोठामा अँध्यारो बजे आँखा छाम्म छुम गर्छ नि गर्दैनौ, अन्त एउटा सलाइ काटी फास्ट चोर हेर्दा बिहान हुन्छ। त्यस्तै सलाइको घाँटी ल्याएर आउनुभयो यो सुकापुरलाई उज्यालो गर्नका लागि, अन्धकारलाई हटाउनका लागि एउटा सलाइको घाँटी प्रशस्त छ। त्यो सलाइको घाँटी हेरेर पनि राख्ने हुन्छ, अनि त्यो सलाइको घाँटीले संसारलाई पनि चलाइदिन्छ।
1: कार्यक्रममा सयौं योग प्रशिक्षक तथा साधक सहभागी थिए। कार्यक्रम सञ्चालन सल्लाहकार सदस्य हृदयराज रेग्मीले गर्नुभएको थियो।
3: गुरू पूर्णिमाकै अवसरमा टीकापुरमा रहेका योग साधना केन्द्रहरू विश्व शान्ति योग आश्रम, पतञ्जली योग नगर समिति लगायतका ठाउँमा पनि कार्यक्रम भएका छन्। नेपाल मानव धर्म सेवा समिति क्षेत्र सेती आश्रम अत्तरियाको आयोजनामा समेत कार्यक्रम भएको छ। कार्यक्रममा सेती क्षेत्र प्रमुख क्षेमा बाईजी, हितैषी बाईजी, जयन्ती बाईजी लगायतको उपस्थिति थियो। कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको उपस्थिति रहेको थियो। कार्यक्रम टीकापुर सहित 10 शाखाको संयुक्त आयोजनामा भएको थियो र कार्यक्रम सञ्चालक दीपक दिदालले जानकारी दिनुभयो। नेपाल निवृत्त शिक्षक समाज कैलालीले 26 शिक्षक दिवस तथा विभिन्न कार्यक्रमहरू गरी मनाएको छ। नेपाल निवृत्त शिक्षक समाज कैलालीमा 300 आजीवन सदस्य रहेकोमा 175 पहिलेकै अभिलेख रहेकोमा नयाँ 125 थपिएका छन्। 26 निवृत्त शिक्षक दिवसको अवसरमा हिजो भएको कार्यक्रममा 121 आजीवन सदस्यता वितरण गरिएको छ। पालिका स्तरमा सबैभन्दा बढ़ी टीकापुर नगरपालिकामा 82 आजीवन सदस्य रहनु भएको छ। कार्यक्रममा आजीवन सदस्य गजबहादुर बम, यज्ञमूर्ति अर्याल, देवीलाल पाण्डे, भक्तिराम कोइराला, नागरी समाज टीकापुरका अध्यक्ष भीमराम चपाई, देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावल, समाजका केन्द्रीय प्रतिनिधि काशीराम ढुंगाना, टीकापुर नगर कमिटिका अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष ज्योति प्रसाद बुढाथोकी, भजन नगर कमिटिका अध्यक्ष यज्ञ प्रसाद उपाध्याय, गौरीगंगा नगर कमिटी सचिव वीरबहादुर मल्ल, जोशीपुर अध्यक्ष सुरेन्द्र बहादुर बोहरा, घोडागढ़ी अध्यक्ष परशुराम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। जिल्ला अध्यक्ष सुमन कुमार नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम रहनु भएको थियो भने केन्द्रीय सल्लाहकार मदन कुमार जोशी

0: विशिष्ट अतिथि रहनुभएको थियो। जिल्ला उपाध्यक्ष दिपेन्द्र कुमार खड्काले स्वागत गर्नुभएको कार्यक्रम संचालन जिल्ला सचिव गोपाल बहादुर आयरले गर्नुभएको थियो। खोज खबरमा दौलतपुर घाटको झुलुङ्गे पुल मर्मत गर्न एक हप्ताका लागि आवाजात बन्द लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले अनुरोध।
2: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमे पशु चौपाए नै बान देवी सड़क किनारमे मल वस्तु नै कुरा देवी साथे सड़क किनारमा पशु चौपाए बान के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ना बा।
1: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही साउन 16 गते तेस्रो शनिबारका दिन
3: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काट्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
5: बढी बिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
3: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
3: याद गर्नुहोस् है
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनेको झुलुङ्गे पुल चर्किएपछि मर्मतका लागि एक साता बन्द गरिएको छ। पुलका केही पिल्लर चर्किएपछि मर्मतका लागि एक साताका लागि आवाजावत बन्द गरिएको निर्माण कम्पनी थाने निर्माण सेवा प्रणालीले जनाएको छ। ब्याट बाहेक 15,73,00,000 निर्माण भएको पुलको लम्बाई 482.13 मिटर, चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बनेको पुलका 5 वटा मुख्य र अन्य सहायक गरी 11 वटा पिलर रहेका छन्। अहिले आर्थिक वर्ष 2082-83 सकिएर आर्थिक वर्ष 2083-84 शुरू भएको छ। यो समयमा सबै क्षेत्रले अघिल्लो वर्षको समीक्षा गर्दै चालू आर्थिक वर्षको योजना बनाउने लगायतका कामहरू गरिरहेका छन्। सामुदायिक वनले पनि यति बेला वृक्षारोपण लगायतका कामहरू गरिरहेका छन्। यसै विषयमा मैले सब डिभिजन वन कार्यालय टिकापुरका प्रमुख दिलीप कुमार यादवलाई यति बेला सामुदायिक वनहरूले के कस्ता कामहरू गर्नुपर्छ भनी सोधेको छु।
8: आर्थिक वर्ष समाप्त भयो र वन क्षेत्र प्रवेश पनि अहिले निषेध हुन्छ। यतिखेर वर्षातको समयमा साढ साउन भदौसम्म वनमा प्रवेश निषेधै हुन्छ। विकासका कार्यहरूमा अब वनमा यतिखेर हाम्रो नर्सरीबाट अरू अन्य ठाउँबाट किनेर पनि सामुदायिक वनहरूले वृक्षारोपण गर्दैछन्। धेरैजसो सामुदायिक वनले यहाँबाट पनि बिरुवा लगाएका छन् र वृक्षारोपण गरेर वनलाई झन् हराभरा बनाउने काम एकातिर भइरहेका छ भने अर्कोतिर आर्थिक वर्षमा शान्त भइसकेपछि सामुदायिक वनले अनिवार्य रूपमा गर्नुपर्ने कामहरू मध्ये एउटा चाहिँ प्रमुख काम भनेको गत वर्षको आर्थिक वर्ष 82-83 जे जति योजनाहरू कार्यान्वयन भए आमदानी र खर्चका कुराहरू भए ती कुराहरूको आलेप गरेर आन्तरिक लेखा परीक्षण गरेर अनि त्यसपछि रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गराएर 3 महिनाभित्र साउन भदौ असोजभित्र साधारण सभा गरी ती आर्थिक कारोबारका कुराहरूमा अनुमोदन गरेर अनि अब आउँदो 83-84 आर्थिक वर्षको कार्ययोजना के काम गर्ने भन्ने एउटा चाहिँ कार्ययोजना बनाएर साधारण सभाबाट अनुमोदित गराउनु पर्ने हुन्छ र ती डकुमेन्टहरू स्थानीय तह र सब डिभिजन मन कार्यालय र डिभिजन मन कार्यालयमा पेश गर्नुपर्ने प्रमुख काम मध्ये एउटा हो। र अर्को कुरा यतिखेर वन्यजन्तुहरू पनि यो वर्षातको समयमा खास गरी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्जतिरबाट यता हाम्रो कोइराली साइडतिरको सामुदायिक वनहरूमा देखा पर्ने गरेको छ। त्यस्ता कुराहरूमा पनि सामुदायिक वनहरूले प्रचार प्रसार गरेर सामान्य मान्छेहरूलाई वन्यजन्तुको द्वन्दबाट अलिकति बचाउनु पर्ने अवस्था देखिन्छ।
9: यति बेला चाहिँ एउटा सामुदायिक वनमा वृक्षारोपणका कुराहरू भए र अर्को चाहिँ विशेष गरी लेखा परीक्षण सहित आगामी आर्थिक वर्षका योजनाहरू बनाउने समय पनि भयो। यो समयमा चाहिँ यो वृक्षारोपणको अवस्था चाहिँ कस्तो देखिन्छ?
8: वृक्षारोपण अब गर्दैछन्, हुन त अब उनीहरूले बजेटै छुट्याएर गरेका छैन, निशुल्क बिरुवा हामीले दिएका छौँ र उपभोक्ताहरू आफै लागेर स्कूलहरूसँग समन्वय गरेर अनि उनीहरूलाई परिचालन गरेर वृक्षारोपण गर्ने गरेको छ। तर विगतदेखि पनि गर्ने गरेको छ र चाहिँ तारबारहरू नभएको ठाउँमा अलिकति यो छाडा पशु चौपायाहरूले अलिकति यो वृक्षारोपणलाई सर पुर्याइराखेको छ। त्यो सम्बन्धमा पनि अब अलिकति सामुदायिक वनहरूले चाहिँ यसमा अलिकति नियमन गर्न र चाहिँ हेरालुहरू परिचालन गर्न र तारबार लगाउन पनि जरुरी देखिन्छ। त्यसमा पनि अबका योजनामा बजेटहरू छुट्याउँदा बेस होला भन्ने लाग्छ।
9: वृक्षारोपण गर्ने तर चाहिँ बिरुवा नबाच्ने
8: संरक्षणको भरपर्दो व्यवस्था नगरेपछि छाडा पशु चौपाया लगायत मान्छेहरूले पनि घाँस काट्ने क्रममा चाहिँ बिरुवै काटिदिने त्यो किसिमको देखिएको छ। धेरै जसो बिरुवा नसप्रिने 10% पनि सप्रिन कठिन हुने त्यसो हुनाले अलिकति चाहिँ संरक्षणको भरपर्दो व्यवस्थापन सामुदायिक वनहरूले मिलाउनु पर्ने देखिन्छ। अब खुल्ला हुन्छ, वनभित्र खुल्ला हुन्छ। यतिखेर अब यो टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका जति छाडा पशु चौपाया मान्छेले पालेर छाडिदिएको ती सबै वनमा बस्ने हुन्। अब वनमा बसेपछि तिनले खाने त्यही घाँस सँगसँगै त्यो बिरुवा पनि खाने हुन्। त्यसो हुनाले अब वृक्षारोपण गरिएको क्षेत्रमा चाहिने भरपर्दो तारबारका व्यवस्था, तारबार नभए पनि हजुरको अन्य उपाय पनि हुन सक्छ। रुखका हाँगा बिँगाहरू काटेर अलिकति चाहिँ बाँसका प्रयोगहरू गरेर त्यसरी पनि संरक्षण गर्छ। संरक्षणका विभिन्न उपायहरू छन्। अब सक्दो कम लागतमा कसरी संरक्षण गर्ने भने अब समूहहरूलाई मैले चाहिँ आफ्नो वन कार्यालयको तर्फबाट निर्देशन पनि दिइराखेको छु र हेरालुहरूलाई पनि केही समय त्यो वृक्षारोपण क्षेत्रमा परिचालन गरेर संरक्षण गर्न चाहिँ मैले सुझाव दिइराखेको अवस्थामा।
9: अनि अर्को कुरा चाहिँ जो हामीले आगामी आर्थिक वर्षको योजना बनाउने र आलेप गर्ने त्यसपछि लेखा परीक्षण सहित साधारण सभा बोलाएर चाहिँ कामहरू गर्ने भन्ने छ, यदि यो 3 महिनाभित्र चाहिँ सामुदायिक वनहरूले त्यस्तो गरिएन भने के हुन्छ?
8: अहिलेसम्म धेरै कम सामुदायिक वनले यो 3 महिनाभित्र गर्ने गरेको छ। यसको कारण के भने यो वर्षातको समय पनि पर्यो होइन, वर्षातको समयमा अहिले के गर्ने पछि गरौँला हिउँदमा भन्ने सोच पनि हो राखेको हुन्छ र धेरै जसो मान्छे चाहिने तपाईँको उपभोक्ताहरू पनि यो फुर्सदिलो समयमा इन्डियातिर जाने उपभोक्ताहरू कम हुने त्यो पनि अर्को कारण हो भने दसैँ तिहार पनि पर्छ त्यसको लगत्तै असोज कार्तिकमा अनि दसैँ तिहार पछि राखौँला साधारण सभा भनेर अहिलेसम्म धेरै जसो सामुदायिक वनले त्यसो गर्ने गरेको छ। तर कानुनी व्यवस्था अनुसार 3 महिनाभित्र गरेपछि यसको फाइदा के हुन्छ भने यो दसैँ तिहार पछि लगत्तै चाहिने कार्यक्रमहरू चाहिने योजनाहरू सञ्चालन गर्न सहज हुने भयो। गरेन भने कार्तिक पछि गर्यो भने अनि योजनाहरू कार्यान्वयन गर्न पनि कठिन हुन्छ एकातिर भने वनभित्र गरिने कामहरू जस्तो काठ दाउरा संकलन भए उपभोक्ताहरूले पाउने काठ दाउराका कुराहरू भए यी कुराहरूमा ढिलाइ हुँदै हुँदै अनि वैशाख जेठसम्म पुग्छ अनि उपभोक्ताले माग अनुसार वनका उपजहरू पनि नपाएपछि अनि चाहिँ आक्रोश बढ्ने सम्भावना पनि हुन्छ अनि सामुदायिक वन प्रति अलिकति निराशता आउने सम्भावना हुन्छ। त्यसो हुनाले समयभित्र गर्न म चाहिँ निर्देशन पनि दिएको छु, सुझाव पनि दिएको छु र यो चाहिँ वन्यजन्तु द्वन्द व्यवस्थापन यो वन संरक्षण लगायतको कार्यमा सम्पूर्ण सामुदायिक वनका उपभोक्ताजीहरूलाई लाग्न र समितिहरूलाई पनि घचघचाउन विशेष सुझाव पनि दिएको छु।
0: अब बाँकी खबर। कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा आउँदो भदौ मशान्तभित्र गरिसक्ने सहमति भएको छ। सब डिभिजन वन कार्यालय टिकापुरको रोबरमा हिजो भएको छलफलमा सामुदायिक वनको साधारण सभा आउँदो भदौ मशान्तभित्र गर्ने सहमति भएको हो। छलफलमा वन कार्य समितिका पदाधिकारी असन्तुष्ट पक्षका प्रतिनिधि सब डिभिजन वन कार्यालय टिकापुरका प्रतिनिधिको सहभागिता रहेको थियो। छलफलमा सामुदायिक वनको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण भदौ मशान्तभित्र गरी अहिलेको कार्य समितिले साधारण सभा बोलाउने सहमति भएको हो। सामुदायिक वनमा आर्थिक अनियमितता लगायतका काम भएको भन्दै असन्तुष्ट उपभोक्ता पक्षले विरोध जनाएपछि सामुदायिक वनले साधारण सभा गर्न सकेको छैन। सामुदायिक वनमा आर्थिक हिनामिना भएको भन्दै अख्तियारले वनका कागजात समेत नियन्त्रणमा लिई अनुसन्धान पनि गरिरहेको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
10: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
10: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
10: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
10: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
10: फोन नम्बर 98484-27359 र 98482-73-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा के ओस्ट बाटिन गतिलो ठाउँ से झोला अनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ान लिख में का हुई थी जरम भर भर भर आई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लन बो वो तो कहाँ हो टीकापुर में रलक रख गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस कटरस बाटी ये बुरह ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जस्ते स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर गोपाल अष्टोत्तर शत 108 कुण्डीय विराट कोटी होम महायज्ञ सफल बनाउन विभिन्न सामाजिक अगुवाहरूलाई जिम्मेवारी प्रदान गरिएको छ अनन्त विभूषित श्री 1008 महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य महाराज संयोजक भएको समितिमा महासचिवको जिम्मेवारी भैरव रावललाई दिएको छ यसै गरी सचिवमा दयाराम सञ्जालको सदस्यमा रामबहादुर भण्डारी रहनु भएको छ भनेको सहको सदस्यमा नरबहादुर कडायत र मकर केसीलाई जिम्मेवारी प्रदान गरिएको छ प्रचार प्रकाश समितिको संयोजकमा भुवनेश्वर अधिकारी हुनुहुन्छ भने काठमाडौँ सम्पर्क गर्नका लागि चेतमान खत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ लेखन तथा सम्पादनको जिम्मेवारी डाक्टर योगेन्द्र बजगाईलाई दिएको छ भने भण्डारा उपसमितिको संयोजकमा राजु बम रहनु भएको छ महायज्ञका लागि थप समिति बन्दै जाने र जिम्मेवारी पनि दिँदै जाने तयारीमा लागेको आश्रमका महासचिव पुष्प बमले बताउनुभयो ईश्वरप्रेमी सेवा आश्रम टीकापुरको आयोजनामा गोपाल अष्टोत्तर शत 108 कुण्डीय विराट महायज्ञ कोटियम आयोजना हुने भएको छ आगामी मंगिर 12 गतेदेखि शुरू हुने महायज्ञ मंगिर 22 गतेसम्म चल्नेछ खोज खबरमा अब पालो जनआवाजको
11: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97-26-20-300 र 98-56-92-026
10: जो विभिन्न कार्यक्रम गरी गुरू पूर्णिमा मनाइएको छ आजको जनाजो हामीले केही विद्यार्थीहरूलाई गुरू पूर्णिमा कसरी मनाउनु भयो भनी सोधेका छौं
12: नमस्ते मेरो नाम एल्विना रसाइली 10 पढ्ने छात्रा हुँ टिचर चाहिँ हामीले एकदमै रमाइलो तरिकाले मनायौं जस्तै सरले त भन्नुभएको थियो कि बाहिरको तरिकाले सेलिब्रेट नगर्ने कल्चरल तरिकाले नै गर्ने भनेर भन्नुभएको थियो हामीले पनि त्यस्तै अनुसार सरहरूलाई गुरुहरूलाई टिका लगाएर आशीर्वाद लिएर मनायौं हामीले त्यस्तो अन्य खर्च गरेनौ
13: नमस्कार मेरो नाम दीपिका चौधरी कक्षा 7-12 गते सबै साथीहरूसँग सल्लाह गरेर थोरै पैसा उठाएर 13 गते केक काट्ने क्लासभरि बेलुन टाँसेका छौँ अनि टिचरहरूको लागि खाँदा टिचरहरूसँग टिका लगाएर आशीर्वाद लिएर मनाएको छौँ
14: मेरो नाम दिव्य सिंह खत्री हो, म क्लास 7C पढ्छु। डेकोरेसन गरेर साथीको सल्लाहले अनि केक पनि लिएर टिका लगाएर अनि आशीर्वाद लिएर मुडबरी होम म छमा पढ्छु। मैले नि सबै टिचरलाई बोलाएको, हाम्रो क्लासमेटहरूले सबैले एकदमै राम्रो तयारीहरू गरेका थिए। हामीले चाहिँ सबै टिचरलाई बोलायौँ, केक ल्यायौँ, सबैलाई दियौँ, सबैले इन्जोय गर्नुभयो, हामीलाई धेरै धेरै आशीर्वाद दिनुभयो। थ्याङ्क यू अल द टिचर्स, थ्याङ्क यू सो मच।
10: यसै जनावासँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदको आग्रह। सामुदायिक वनलाई समयमै लेखा परीक्षण गरी साधारण सभा गर्न वन कार्यालयको निर्देशन, समयमा साधारण सभा नगर्दा अर्को वर्षको कार्यक्रम गर्न ढिलाइ हुने। दलोत्तर घरमा निर्माण भएको झुलुङ्गे पुल मर्मतका लागि एक हप्ता आवत जावत बन्द, कैलाश्वर सामुदायिक वनको साधारण सभा आउँदो भदौ मशान्तभित्र गर्ने सहमति। र गुरू पूर्णिमाको अवसरमा टिकापुरमा विभिन्न कार्यक्रम सम्पन्न। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
15: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
16: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
17: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
15: कता छ त त्यो?
17: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
15: फोन नम्बर कति हो भाइ?
17: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98652926।
18: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
19: हामी
20: दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो, लौन के गर्ने होला, छिट्टै उपचार केन्द्र पुर्याउनुको आयु हुन्थ्यो, लौन दाइ के गर्ने होला, लौन।
19: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
20: हुन्छ दाइ, हुन्छ।
19: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाल्यो, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु, तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
20: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
21: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
22: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
0: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 14 गते बिहीबार, तदनुसार जुलाई 30 तारिक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि मनले खोजेको शान्ति विस्तारै महसुस हुनेछ। आफ्ना रुचिका कामले नयाँ जोश जगाउनेछ। वृष राशि हुनेहरूको लागि बिहानदेखि काममा राम्रो लय बन्नेछ। मनमा राखेको योजना विस्तारै आकार लिन थाल्नेछ। मिथुन राशि हुनेहरूको लागि घरमा हाँसो र आत्मीयता बढ्ने संकेत छ। धेरै दिनदेखि सोचिरहेको विषयमा मन स्पष्ट हुनेछ। कर्कट राशि हुनेहरूको लागि नयाँ सोचले मनमा ताजापन ल्याउनेछ। सुनेको एउटा कुराले राम्रो बाटो देखाउन सक्छ। सिंह राशि हुनेहरूको लागि घरका साना काम सहज रूपमा मिल्नेछन्। आफन्तहरूको आत्मीय कुराकानीले मन हलुका बनाउनेछ। कन्या राशि हुनेहरूको लागि बोलीमा मिठास राख्दा सबैभन्दा राम्रो सम्बन्ध बन्नेछ। थोरै मेहनतले पनि राम्रो प्रतिफल दिने संकेत रहेको छ। तुला राशि हुनेहरूको लागि अधूरा रहेका काम एक एक गर्दै टुङ्गिनेछन्। आफूलाई मनपर्ने कामका लागि पनि समय मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि प्रिय व्यक्तिसँगको भेट वा कुराकानीले मनमा मिठास थप्नेछ। नयाँ योजना बनाउन राम्रो समय रहेको छ। धनुराशि हुनेहरूको लागि विस्तारै अघि बढेका कामले राम्रो रूप लिन थाल्नेछ। मनमा रहेको अन्यल हट्दै जानेछ। मकर राशि हुनेहरूको लागि फरक वातावरणले नयाँ ऊर्जा दिनेछ। लामो समयपछि मन हल्का हुने क्षण आउनेछ। कुम्भ राशि हुनेहरूको लागि सोचेका कामहरू विस्तारै मिल्न थाल्नेछन्। आफ्नो लगानले अरूको विश्वास जित्न सक्नुहुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि नयाँ सोचले दिनलाई फरक बनाउनेछ। साधारण कुराले पनि मनमा खुशी थप्न सक्छ। हामीले तपाईँलाई सुनायौ तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के के छन् त। आज टीकापुर जेसिसको आयोजनामा टीकापुरमा आजदेखि एउटा जेसीआई नेपाल ट्रेनिङ अफ ट्रेनर्स कार्यक्रमको उद्घाटन हुने भएको छ। समय दिउँसो 2 बजेदेखि, स्थान होटल सिद्धार्थ टीकापुर कैलाली। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मझेरी, 41 बजे नेपाली थारू मेक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संसदसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
6: सरस्वती मावि बनगाउ, साउन 13 र 14 गते।
7: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
6: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
7: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
6: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
6: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
6: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
8: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080188, 9845015156 र 9846134434।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गादेव कोटाको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाले गरिरहेको कार्यबारे जानकारी, टीकापुर नगरपालिकामा मनोसामाजिक सेवाबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टीकापुर नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाले सिप तथा उद्यम विकासमा काम गरिरहेको छ। विशेष गरी विपन्न समुदायका नागरिकलाई आमदानीसँग जोड्ने प्रयास गरिरहेको छ। यसै विषयमा मेडपा कार्यक्रमका सहजकर्ता मीना आचार्यसँग कुराकानी गरेका छौं।
1: कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद म्याडम।
1: मेडपा कार्यक्रमको मुख्य उद्देश्य के हो?
2: हाम्रो यो मेटपा कार्यक्रम भन्नाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेटपा भनेर बुझिन्छ। यसको पूरा नाम चाहिँ, यसले चाहिँ जनसमुदायमा भएका निम्न स्तरका अति विपन्न घरधुरीहरूलाई समेटेर चाहिँ यो कार्यक्रम हालसम्म हामीले सञ्चालन गरिरहेका छौं। हाम्रो कार्यक्रम चाहिँ 2077 सालदेखि अहिलेसम्म टीकापुर नगरपालिकामा चाहिँ सञ्चालन छ। यो कार्यक्रम 753 वटा स्थानीय तहमा लागू भएको छ, जसमध्ये हाम्रो टीकापुर नगरपालिकामा पनि हामी 2 जना उद्यम विकास सहजकर्ता रिमा चौधरी र म मीना आचार्य यस कार्यक्रममा आबद्ध भएर काम गरिरहेका छौं।
1: यो टीकापुर नगरपालिकामा चाहिँ कार्यक्रमहरू कसरी सञ्चालन गरिराख्नु भएको छ?
2: टीकापुर नगरपालिकामा यो कार्यक्रम हामी पहिला सुरुमा त हाम्रो एउटा उद्यम विकास समिति भनेर गठन भएको छ, जसमा चाहिँ संयोजकमा चाहिँ यहीँको नगर प्रमुख ज्यूको संयोजकत्वमा समिति गठन भएको छ। अनि यो समितिले चाहिँ हामीलाई ओडा छनौट गरिदिनुहुन्छ। अनि जुन जुन ओडा चाहिँ हाम्रो छनौटमा परेको छ, त्यस ओडाका ओडा अध्यक्षहरूसँग हामी गएर ओडामै गएर भेटघाट गरेर ओडा अध्यक्षलाई चाहिँ कुन ठाउँ कुन टोलमा कार्यक्रम गर्दाखेरि उपयुक्त हुन्छ भनेर उहाँसँग सहमतिमा गरेर कुन ओडामा चाहिँ अति विपन्न घरधुरीहरू छन्, दलित जनजाति पिछडिएका वर्ग सहितको घरधुरीहरूको कुन बस्ती छ भनेर हामीले सल्लाह गरिसकेपछि उहाँले हामीलाई बस्ती दिनुहुन्छ। यो बस्तीमा चाहिँ एकचोटि जानुहोला, कस्तो खालको छ हजुरहरू पनि एकचोटि अध्ययन गरेर आउनुहोला भनेर भनिसकेपछि हामीलाई चाहिँ नम्बर दिनुहुन्छ त्यहाँका प्रमुख व्यक्तिहरू। उहाँसँग चाहिँ भेटेर यस गाउँको बारेमा अझै विस्तृत रूपमा बुझेर चाहिँ जानु होला भने चाहिँ हामी उहाँहरूको फोन नम्बर लिएर उहाँहरूसँग कन्ट्याक्ट गरेर चाहिँ हामी त्यहाँका समाजसेवी बुद्धिजीवीहरूलाई भेटघाट गर्छौँ र यस्तो कार्यक्रम छ हाम्रो चाहिँ भनेर हाम्रो कार्यक्रमको पुरै चरणहरू कसरी सञ्चालन गर्छौँ सबै कुराहरू बताउँछौ। त्यस पश्चात चाहिँ हाम्रो अगुवा जीवहरूलाई हामीले भेटेका हुन्छौँ, उहाँहरूले चाहिँ एक दिनै बस्ती भेला यो दिन राखिदिनु होला, हजुरहरूका सबै गाउँ टोलका परिवारहरू जुट्ने समय कतिखेर जुट्नुहुन्छ के गर्नुहुन्छ उहाँहरूसँग सल्लाह गरेर उहाँहरूले हामीलाई समय दिनुहुन्छ, यो समयमा हामी भेला दिन सक्छौँ भनेर उहाँहरूले चाहिँ बस्ती भेला राखिदिनुहुन्छ। अनि त्यो भेलामा गएर हामी हाम्रो कार्यक्रमको बारेमा के हो कसो हो कसरी सञ्चालन गर्छौँ सम्पूर्ण कुराको बारेमा जानकारी दिन्छौँ, जसलाई चाहिँ हाम्रो कार्यक्रमको नाममा चाहिँ सामाजिक परिचालन भनेर चाहिँ चिनिन्छ, सहभागितात्मक ग्रामीण लेखाजोखा भन्छ यसलाई। त्यस पछाडि हामी त्यो ठाउँमा गइसकेपछि कार्यक्रमको बारेमा सबै जानकारी गराउँछौ। अनि त्यसमा चाहिँ जो इच्छुक हुनुहुन्छ कार्यक्रमको बारेमा सबैले सुन्नुहुन्छ र त्यसपछि चाहिँ जो इच्छुक हुनुहुन्छ यो हाम्रो कार्यक्रममा आबद्ध हुन चाहने अनि बेरोजगार युवाहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ त्यहीँ बस्नुहुन्छ केही क्षणका लागि, चाहिँ फेरि हाम्रो चाहिँ पछि छलफल अन्तर्क्रिया छलफल हुन्छ, यो चाहिँ इन्फर्मल नै हुन्छ। पहिला फर्मल कार्यक्रम गरिसकेपछि उहाँहरूसँग चाहिँ इन्फर्मल रूपमा हामी छलफल गर्छौँ र उहाँहरूले चाहिँ फेरि हामीलाई समय दिनुहुन्छ, हामी यो दिन चाहिँ फेरि जुट्नु होला तपाईँहरू कुन दिन जुट्नुहुन्छ भनिसकेपछि उहाँहरूले हामीलाई टाइम दिनुहुन्छ। अनि त्यस पश्चात हामी चाहिँ उहाँहरूले दिएको समयमा फारम भर्न जान्छौँ। फारम भर्न गइसकेपछि फारम ए र फारम बी भर्नुपर्छ, बेरोजगार युवाहरूलाई भर्ने फारम हो एउटा, चाहिँ फारम ए भनेको घरधुरी परिवारका घरधुरी सर्वेक्षण फारम ए हुन्छ भने बेरोजगार युवाहरूको फारम बी हुन्छ। यसरी फारम ए र बी सहभागी छनौट गर्छौं। सहभागी छनौट गरिसकेपछि जो सहभागीहरू चाहिँ यस कार्यक्रममा छनौट भइसक्नु भएको हुन्छ उहाँहरूलाई हामी सामाजिक परिचालन पश्चात गरिने कार्यक्रम भनेको चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गर्छौं। अनि उद्यमशीलता विकास तालिममा चाहिँ जो छनौट भएर आइसक्नु भएको हुन्छ उहाँहरूलाई राखेर चाहिँ हामी 7 दिने उद्यमशीलता विकास तालिम, 1 दिने लैंगिक सामाजिक समावेशीकरण गरेर 8 दिने तालिम सञ्चालन गर्छौं। 8 दिनसम्म चाहिँ उहाँहरूले व्यवसाय कसरी गर्ने के गर्ने यसमा चाहिँ हाम्रो कार्यक्रममा चाहिँ धेरै जसो चाहिँ युवा महिलाहरू चाहिँ यो कार्यक्रममा धेरै आबद्ध हुनुहुन्छ, पुरूषहरूको तुलनामा चाहिँ यसमा चाहिँ पुरुषहरूको तुलनामा महिलाहरू चाहिँ हाम्रो कार्यक्रममा धेरैजना सहभागी हुनुहुन्छ।
1: अनि यो वर्ष चाहिँ यहाँहरूले चाहिँ गत चालु आर्थिक वर्ष 2082-83 कुन कुन ठाउँमा कार्यक्रम गर्नुभयो अथवा के कस्तो कार्यक्रमहरू गर्नुभयो?
2: हामीले गत वर्ष चाहिँ वडा नम्बर 2 र वडा नम्बर 5 छनौट गरिदिनु भएको थियो, जसमा चाहिँ वडा नम्बर 2 र वडा नम्बर 5 गरेर हामीले चाहिँ 90 सहभागीहरूलाई समावेश गरेर एक कार्यक्रम सञ्चालन गरेका थियौं, जसमा 81 महिला र 9 पुरूष हुनुहुन्थ्यो। यसरी चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गरेका थियौं। तत्पश्चात उद्यमशीलता विकास तालिममा चाहिँ उहाँहरूले आफूले गर्ने व्यवसायहरू कुन कुन व्यवसाय गर्नुहुन्छ भन्ने कुरा व्यवसाय छनौट पनि एक दिने कार्यक्रम छ। यो उद्यमशीलता विकास तालिम मध्येकै तालिम हो। उहाँहरूले छनौट गरेको व्यवसायको चाहिँ हामी व्यावसायिक योजना पनि त्यहाँ बनाएर चाहिँ कुन व्यवसाय फाइदा हुन्छ अथवा बेफाइदा हुन्छ सबै कुराहरू विचार गरेर उहाँलाई सुझाव सल्लाह दिएर कस्तो खालको व्यवसाय गर्नलाई उहाँलाई उपयुक्त हुन्छ त्यो सम्पूर्ण कुराहरू यही तालिममा चाहिँ हामी चलाएर उहाँहरूको व्यवसाय छनौट गर्छौं। त्यो छनौट गरेको व्यवसायको चाहिँ हामीले त्यो पश्चात गरिने कार्यक्रम भनेको चाहिँ हाम्रो सिप विकास तालिम सञ्चालन गर्छौं। यो हाम्रो तेस्रो चरणको कार्यक्रम हो। सिप विकास तालिममा चाहिँ उहाँहरूले छनौट गरेकै सिपहरू छानेकै तालिमहरू चाहिँ हामीले उहाँहरूलाई उपलब्ध गराउँछौ।
1: यो वर्ष चाहिँ के कस्तो तालिमहरू दिनुभयो त?
2: यसमा चाहिँ हाम्रो उद्यमीहरूले छानेका तालिम भन्दाखेरि अहिले चाहिँ यो हाम्रो जुन उहाँहरूले देखिराख्नु भएको छ तिनै तालिममा मात्रै उहाँहरूको आकर्षण बढेको छ, किनभने उहाँहरूले नदेखेको तालिम नजानेको तालिम भनेको के हो कस्तो हो, अलिकति रिस्क लिन जोखिम लिन पनि उहाँहरूलाई अलिकति डरै हुन्छ कि क्या हो। त्यसले हामी जति कन्भिन्स गर्न सकेको जे तापनि नयाँ नयाँ व्यवसाय आउन पाएदेखि त्यो व्यवसाय चल्ने थियो टिकापुरमा, हामी त सम्भाव्यता हेरिसकेका हुन्छौँ यो व्यवसाय चल्छ यो व्यवसाय चल्दैन भन्ने कुरा त हामीलाई एक प्रकारको ज्ञान चाहिँ भइसकेको हुन्छ, र पनि हामीले उहाँहरूलाई जति कन्भिन्स गर्न खोज्दा पनि उहाँहरूले चाहिँ जे देखिराख्नु भएको छ त्यसै व्यवसायलाई मात्रै अलिकति आकर्षकको रूपमा

0: अनि जसमध्ये डल बनाउने तालिम एकजना, अनि तरकारी खेती गर्ने महिलाहरू आउनु भएको छ 10 जना, अनि कुखुरा पालनको तालिम गर्ने 2 जना गरेर हामीले यसरी 10 प्रकारका तालिमहरू सञ्चालन गरेका थियौं, जसमा चाहिँ 81 जना सहभागीले चाहिँ तालिममा समावेश हुनुभएको थियो।
1: जस्तो यो तालिम पछि चाहिँ उहाँहरू रोजगारीसँग जोडिएको त्यस्तो केही अनुभवहरू छ?
0: अनि तालिम पश्चात फेरि यो तालिम दिएर मात्रै उहाँहरूलाई व्यवसाय गर्न चाहिँ अझै गाह्रो हुन्छ भनेर हाम्रो कार्यक्रमको 4 चरणको कार्यक्रम पनि छ। 4 चरणमा चाहिँ उहाँहरूले त्यो जुन सिप तालिम लिइसक्नु भएको छ नि, त्यो लिइसकेको तालिमको चाहिँ हामीले उहाँहरूलाई मसिन औजार भयो, प्रविधिहरू भयो, केही पनि अलिकति हलुका चिज भए पनि हामीले सपोर्ट गर्यौं भने चाहिँ उहाँहरूले व्यवसाय गर्न अलिक सहज हुन्छ कि भन्ने हाम्रो यो कार्यक्रमको मान्यता रहेको कारणले गर्दाखेरि उहाँहरूको व्यवसाय सँग सम्बन्धित र उहाँहरूले मागेकै सामान गरेर हामीले उहाँहरूलाई प्रविधि पनि हस्तान्तरण गर्छौं। प्रविधि हस्तान्तरण गर्दाखेरि चाहिँ हाम्रो पालिकाको बजेट के कति छ त्यो बजेटको आधारमा रहेर भन्नुपर्दाखेरि उसरी 80% नगरपालिकाको र 20% सहभागीको लागत सहभागिताको आधारमा प्रविधि हस्तान्तरण दिनुपर्ने हो। तर कतिपय सहभागीको यस्तो हुन्छ, हाम्रो सामानको लागत चाहिँ अलिकति महँगो पर्ने र हाम्रो पालिकाको बजेट चाहिँ सीमित भएको अवस्थामा चाहिँ कस्तो हुन्छ भने पालिकाको बजेट जे जति छ हामी सबै सहभागीहरूलाई त्यसलाई चाहिँ वितरण गर्छौं, भाग लगाउँछौं, कति बजेट बचेको छ र कति बजेट चाहिँ उहाँहरूलाई दिन सक्छौं भनेर हामी हिसाब गर्छौं। र अनि बजेट दर रेट माग गरिसकेपछि त्यो बजेट दर रेट अनुसार सामानको मूल्य कति परेको छ, त जस्तो हाम्रो पालिकाको बजेट एकजना सहभागीलाई चाहिँ 10,000 दिन पुग्यो र उहाँहरूले सामान माग्नु भयो मानौ 15,000 बराबरको, त्यो सामानको मूल्य पर्न गयो भने 10,000 हाम्रो र बचेको 5,000 चाहिँ सहभागी स्वयंको लागत सहभागिता गरेर हामीले वितरण गर्नुपर्ने हुन्छ। किनभने पालिकाको बजेट चाहिँ सीमित रहेको कारणले गर्दाखेरि यस्तो गर्नुपर्ने हुन्छ। यदि त्यो सामानको मूल्य चाहिँ कम पर्यो र हाम्रो बजेट चाहिँ 10,000 भित्र पर्यो भने चाहिँ त्यसमा चाहिँ 80 र 20 को सिद्धान्त लागू भएर 80% पालिकाको र 20% सहभागीको लागत सहभागिता गरेर यसरी हामीले प्रविधि हस्तान्तरण गर्छौं, सहभागीले मागेकै प्रविधि हामी उपलब्ध गराउँछौं। जसमध्ये यो वर्ष चाहिँ हामीले 81 जनाले तालिम लिनु भएको थियो भने 73 जनालाई चाहिँ हामीले प्रविधि हस्तान्तरण गरेका छौँ।
1: भनेपछि धेरैजनालाई सहयोग गर्नु भएको
0: छ, 73 जनालाई प्रविधि हस्तान्तरण गरेका छौँ। र अहिले व्यवसाय खोल्ने क्रम उहाँहरूको, अनि यतिले मात्रै व्यवसाय सञ्चालन गर्न पनि अझै गाह्रो हुन्छ भनेर चाहिँ हामीले लघु वित्तीय संघ संस्थासँग कोर्डिनेसन गराउनु पर्ने यो वर्ष हाम्रो त्यो चाहिँ 5 चरणको कार्यक्रम चाहिँ लघु वित्तीय संघ संस्थाहरूसँग जसले चाहिँ सहुलियत ब्याजमा ऋण उपलब्ध गराउँछन् त्यस्तो कार्यक्रम पनि रहेको छ। त्यसमा चाहिँ यो वर्ष कुनै पनि सहभागीले ऋण माग गर्ने यस्तो खालको इच्छा देखाउनु भएन। सायद उहाँहरू कुनै न कुनै समूहमा आबद्ध पनि हुनुहुन्छ गाउँघरतिर, अहिले त विभिन्न समूहहरू खोल्ने त्यस्तो खालको चलन पनि छ, त्यस कारणले उहाँहरू कुनै न कुनै समूहमा आबद्ध भएको कारणले स्वयं आफैले पनि ऋणको चाहिँ त्यो सहजता उहाँहरूले महसुस गरेको कारणले गर्दा होला हामीलाई चाहिँ ऋणको इच्छा नदेखाउनु भएको कारणले हामीले यो कार्यक्रम यो वर्ष चाहिँ 5 चरणको कार्यक्रम सञ्चालन गरेनौं। अनि र यो कार्यक्रममा छुट्याएको जुन बजेट थियो, 5 चरणमा छुट्याएको बजेट, त्यो बजेट चाहिँ हाम्रो उब्रिएर खेर फर्केर चाहिँ जाँदैन, किनभने सशर्तको बजेट हो, यो त बच्यो लास्टमा भने त फिर्ता जान्छ भन्ने पनि हुन्छ। तर हाम्रो कार्यक्रमको मोडल अनुसार जुन बचेको पैसा छ त्यसलाई चाहिँ हामीले प्रविधिमा पनि लगाउन पाउँछौँ, त्यो पैसालाई चाहिँ प्रविधिमा जोड्न पनि सक्छौँ। त्यस कारणले सहभागीले चाहिँ अलि राम्रै सामान पाउन् त्यो कार्यक्रम माग्नु नमाग्नु भएको कारणले हामीले चाहिँ स्किप गरेर त्यो बचेको पैसा चाहिँ प्रविधिमा नै हालेर यसरी पनि कार्यक्रम सञ्चालन गर्यौं। र 5 चरणको कार्यक्रम त्यो भयो भने अनि सहभागीहरूले चाहिँ उत्पादन गरेका वस्तुहरू जति पनि उत्पादन गर्नु भएको छ त्यसलाई चाहिँ बिक्री वितरण गर्ने यदि गाह्रो भयो अस्वस्थता भयो भने हामी बजारीकरणको पनि कार्यक्रम हाम्रो 6 चरणको कार्यक्रममा रहेको छ। र यो वर्ष पनि सहभागीहरूले उत्पादन गरिसकेको सामान चाहिँ बजारीकरण गर्नुपर्ने हुन्छ। गत वर्षको उद्यमीले पनि उत्पादन गर्नुभएको छ नि त्यसलाई पनि बजारीकरणमा जोड्न सकिन्छ, र यो वर्षका उद्यमीलाई पनि सामानहरू बनाउनु भयो र बिक्री गर्न सक्नु भएन भने त्यसको बजारीकरणको काम पनि हामीले सहजीकरण गरिदिने काम चाहिँ गर्छौं। र यस्तो खालको सहभागी पनि अहिलेसम्म आउनु भएको छैन, जस्तो सिलाइ कटाईको बजारीकरण गर्न त्यति आवश्यकता परेन, नास्ताको परेन, र व्यवसाय नै यस्तो खालको छान्नु भयो कि जसले चाहिँ उत्पादन गरेर पनि हामीले बजारीकरणमा सहजीकरण गर्नुपर्ने खालको अहिलेसम्म आवश्यकता नपरेको कारणले गर्दाखेरि यो कार्यक्रम पनि अहिलेसम्म हामीले चाहिँ सञ्चालन गरेका छैनौं। र यो बजेट पनि हाम्रो प्रविधिमा नै जोडिएको छ, जसले गर्दा 2 चरणको कार्यक्रम चाहिँ हामीले गरेका छैनौं र बाँकीको 4 चरणको कार्यक्रम हामीले सञ्चालन गरेर यसरी चाहिँ हाम्रो 73 जनाले अब चाहिँ व्यवसाय कस्तो छ भने सबैजनाले अब मेरो व्यवसाय सञ्चालन गरिसकेको छु म्याडम भनेर खबर चाहिँ गरिराख्नु भएको छ। हामीलाई उद्घाटन गर्ने क्रम चाहिँ जारी छ व्यवसायको, र अहिलेसम्ममा हाम्रो लगभग धेरैजनाले व्यवसायको उद्घाटन गर्नलाई हामीलाई खबर गरिसक्नु भएको छ। कतिपय ठाउँमा हामी गएका पनि छौँ र कतिपय ठाउँमा चाहिँ हामी जान नसकेको अवस्था पनि छ, समय नभएको कारणले हामी अरू नै कार्यक्रममा व्यस्त भएको कारणले अब उहाँहरूको चाहिँ हामी फोटो लिएर व्यवसायको फोटोहरू लिएर आउने, व्यवसायमा अनुगमन गर्न जाने र उहाँहरूको उद्घाटनमा जाने क्रम अब यो हाम्रो साउन भदौ अहिले बर्खाको कारणले गर्दाखेरि पनि गाह्रो हुन्छ भनेर हामीले असोजसम्मको समय दिएका हुन्छौँ उहाँहरूलाई, असोजसम्म चाहिँ व्यवसाय सञ्चालन गर्नु होला र हामीलाई खबर गर्नु होला भन्ने कुरा

0: असोजसम्म सायद हाम्रो आशा त अब 73 जनाको व्यवसाय सञ्चालन भएको उद्घाटन गरेको हामी चाहन्छौँ हेर्न वडा अध्यक्षज्यूहरूलाई पनि हामी कार्यक्रममा चाहिँ उद्घाटनमा चाहिँ हामीले लिएर जाने गरेका छौँ।
1: भनेपछि नयाँ उद्यमी थपिने क्रम बढ्दैछ।
0: उद्यमीहरू प्रत्येक वर्ष 77 सालदेखि हामीले कार्यक्रम सञ्चालन गरेका थियौँ। यो वर्ष हाम्रो टार्गेट 90 जनाको थियो भने यसमध्ये अब 73 जनाले चाहिँ पसल खोल्नुहुन्छ भन्ने छ। अनि गत वर्षका उद्यमीहरू जति पनि हुनुहुन्छ हामीले यो वर्षको नयाँ मात्रै होइन पुराना उद्यमीको पनि चाहिँ उहाँहरूको अनुगमनहरू गरिराख्नु पर्ने कस्तो गर्दै हुनुहुन्छ त्यसको चाहिँ के अरे बेला बेलामा गएर व्यवसायको अनुगमन गर्ने त गरि नै रहेका छौँ र व्यवसायको अनुगमन गर्ने क्रममा हामीले निड एसेसमेन्टको एउटा फारमको आधारमा चाहिँ व्यवसायहरू कसले कस्तो कस्तो गरिराख्नु भएको छ भनेर हेर्दै जाँदाखेरि स्तर उन्नतितर्फका उद्यमीहरूलाई पनि हामीले यो वर्ष पनि सपोर्ट गरेका छौँ। धेरैजनाले व्यवसाय सञ्चालन त गर्नुभएको छ तर हामीले सबैलाई समेट्न सकेका छैनौँ र 11 जनालाई चाहिँ अत्यावश्यक परेको कारणले गर्दाखेरि गत वर्षका उद्यमीहरूलाई 11 जनालाई चाहिँ हामीले स्तर उन्नतितर्फ प्रविधि हस्तान्तरण जसमा चाहिँ 1 लाख रुपियाँ बजेट थियो प्रति उद्यमी 10,000 का दरले दिनुपर्ने 10 जनालाई दिन पाए 10,000 का दरले हुने थियो भने हाम्रो चाहिँ यसपालि चाहिँ दिनै पर्ने एकदमै आवश्यक परेको उद्यमी 11 जना भएको कारणले गर्दा 1 लाख रुपियाँ बजेटलाई चाहिँ भाग लगाएर 11 जनालाई प्रविधि हस्तान्तरण गरेका छौँ र अर्को चाहिँ हाम्रो छ समूहमा प्रविधि हस्तान्तरण भन्ने पनि हाम्रो 3 चरणमा कार्यक्रम हुन्छ एउटा नयाँ उद्यमी सिर्जनातर्फ एउटा स्तर उन्नतितर्फ र एउटा समूहमा प्रविधि हस्तान्तरण गरेर 3 चरणमा कार्यक्रम सञ्चालन गर्छौँ र समूहमा प्रविधि हस्तान्तरण हामीले 2 समूहमा प्रविधि हस्तान्तरण गरेका छौँ। यो सामूहिक भन्दा पनि यसमा चाहिँ हाम्रो 17 जना सहभागीहरूलाई चाहिँ व्यक्तिगत रूपै हामीले सहयोग गरेका छौँ नाम समूहको भए तापनि समूहकै मान्छेहरू गरेर 17 जनालाई चाहिँ हामीले प्रविधि हस्तान्तरण गरेका छौँ र यो वर्ष हाम्रो स्तर उन्नतितर्फ गर्दाखेरि 27 जनालाई चाहिँ हामीले सामग्रीहरू प्रविधिहरू हस्तान्तरण गरेका छौँ।
1: जस्तो अब कार्यक्रममा यहाँले हुन त महिलाहरू धेरै सहभागी हुन्छन् भन्नुभयो जस्तो महिला दलित जनजाति अथवा विपन्न समुदायको सहभागिताको कुरा छ नि यो महिलाहरू मात्रै धेरै सहभागी भइरहेको किन हो जस्तो लाग्छ?
0: यो हाम्रो चाहिँ अब बोर्डर एरिया पनि अब नजिकै छ यो यसले गर्दाखेरि पनि धेरै जस्तो युवाहरू चाहिँ इन्डियातिर जाने इन्डिया गएर कमाइ गर्ने यसमा हाम्रो एक त यो नेपाली हाम्रो चलन चल्ती अनुसार महिलाले चाहिँ घर सम्हाल्ने र पुरुषहरूले चाहिँ बाहिर गएर कमाउनु पर्ने एउटा जुन चलन चल्ती चलिरहेको छ यसमा चाहिँ पुरुषहरू प्राय जसो घर बाहिर गएर आमदानी गर्ने उसमा चाहिँ हुनुहुन्छ र उहाँहरू चाहिँ इन्डिया काम गर्न जाने र महिलाहरू चाहिँ गृहिणी एउटा घरको रेखदेख गर्ने सँगसँगै बालबच्चाको रेखदेख गर्ने भनेर घरतिर बसिराख्नु भएको हुन्छ। त्यही भएर यो खाली समयमा उहाँहरू त्यतिकै नबसेर चाहिँ यो कार्यक्रममा आबद्ध हुन सकेपछि उहाँहरूले पनि एउटा आय आर्जनको बाटो सम्हाल्न सके भने पुरुषकै भरमा बस्नु नपर्ने एउटा यो राम्रै हुन्छ। त्यसकारणले पुरुषहरू चाहिँ धेरै कमाउन बाहिर जाने र महिलाहरू घरमा बस्ने भएको कारणले हाम्रो कार्यक्रममा खबर गर्दाखेरि पनि उहाँहरू नै भेटिनुहुन्छ कार्यक्रममा पनि उहाँहरू नै आउनुहुन्छ सुरुदेखि कुरा बुझ्नु पनि उहाँहरूले नै भएको हुन्छ। त्यसकारणले महिलाहरू धेरै आबद्ध हुनुहुन्छ। कतिपय ठाउँमा चाहिँ घरको आमाहरू बुवाहरू कुरा बुझ्न आउनु भएको छ हाम्रो कार्यक्रमको बारेमा सुनेर बुझेर यो कार्यक्रम अहो राम्रो रहेछ मेरो छोरालाई मेरो यतैतिर केही सिप तालिम दिएर व्यवसाय गर्न लगाउन पाए राम्रो हुन्थ्यो भन्ने खालको भएर खबर गरेर फोन गरेर पनि यस्तो यस्तो कार्यक्रम आएको छ हाम्रो गाउँमा आइज बाबु यो कार्यक्रममा आबद्ध हो भनेर पनि बोलाउनु पनि भएको छ। 2-4 जना पुरुषहरू त्यसरी पनि हाम्रो कार्यक्रममा चाहिँ जोडिनु भएको छ।
1: जस्तो यो मेडपा कार्यक्रममा तालिम अथवा चाहिँ व्यवसाय सञ्चालनका लागि विभिन्न ज्ञानहरू सिकेपछि सफल भएका जस्तो एउटा दुईटाको उदाहरण केही दिनु पर्दाखेरि
0: हाम्रो कार्यक्रममा साँच्चै नै एउटा उदाहरणीय काम भनेको हाम्रो उद्यमी हुनुहुन्थ्यो होइन अहिले चाहिँ एकदम 100% विशुद्ध गृहिणी भएर घरमा बसिराख्नु भएको थियो र हाम्रो कार्यक्रम त्यस गाउँमा गइसकेपछि उहाँ हाम्रो कार्यक्रममा आउनुभयो अनि उहाँ चाहिँ अहिले वडा नम्बर 5 को राजकुमारी चौधरीलाई हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ एकदम गृहिणी हुनुहुन्थ्यो होइन घरमा अनि हाम्रो नास्ताको तालिममा आउनुभयो उहाँले उहाँ नास्ता तालिम छनौट गर्नुभयो सिप तालिम पाउनुभयो पाइसकेपछि उहाँले चाहिँ अहिले नास्ताको व्यवसाय सञ्चालन गरेर उहाँको श्रीमान पहिला चाहिँ यो बिमामा चाहिँ आबद्ध हुनुहुन्थ्यो बिस्तारी बिरामी सन्चो नभएको कारणले घरमै हुनुहुन्थ्यो अहिले चाहिँ श्रीमान श्रीमतीले नै धेरै राम्रोसँग व्यवसाय चलाएर आफ्नो घरको गुजारा गर्ने राम्रो गरेर हामी बेला बेला जाँदाखेरि उहाँहरूलाई सोध्छौँ कस्तो छ त खबर के गर्दै हुनुहुन्छ कस्तो गर्दै हुनुहुन्छ भन्दा उहाँहरूले चाहिँ एकदमै राम्रो हामीलाई चाहिँ जे सम्झिनुहुन्छ। मेटपा कार्यक्रमले गर्दाखेरि अहिले म यतिको भएँ यो ठाउँमा आएँ मेरो श्रीमानलाई पनि यो कार्यक्रममा मैले मेरो व्यवसायमा मैले संलग्नता गर्न आउन पाएको छु भनेर एकदम गर्व महसुस गर्नुहुन्छ। यस्तै गरी एकजना अर्को पनि उद्यमी नम्बर पाँचकै हुनुहुन्छ फेरि उहाँ पनि सविताज्यूले पनि जे होस् एकदम राम्रोसँग व्यवसाय सञ्चालन गरिराख्नु ठ्याक्कै वडा कार्यालयको अगाडिपट्टि छ यो नास्ता पसल अनि उहाँले पनि उहाँको श्रीमान पहिला इन्डियामै हुनुहुन्थ्यो अब व्यवसाय यसरी चल्न थाल्यो फेरि ठ्याक्कै हाम्रो यो दौलतपुर घाटमा जुलुङ्गे पुल बनेको छ त्यहाँबाट बाटो हिँड्ने मान्छेहरूको आवत जावत निकै नै बढेको छ जसले गर्दा त्यो नास्ताको सेन्टरमा परेको कारणले गर्दा नास्ता खाने ग्राहकहरूको भीड त्यस्तो भएको कारणले श्रीमानलाई पनि इन्डियाबाट बोलाएर आउनु यति काम गरौं भनेर चाहिँ अहिले दुईजनै श्रीमान श्रीमती नै मिलेर व्यवसाय राम्रैसँग सञ्चालन गरिराख्नु भएको छ उहाँको नि एउटा उदाहरण छ यस्ता उदाहरणहरू हाम्रो कार्यक्रममा छन् राम्रै गरी गरिराख्नु भएको छ आय आर्जनको स्रोतहरू जस महिलाले पनि घर चलाउन सक्ने श्रीमानलाई पनि आबद्ध गरेर यसरी चाहिँ चलाइराख्नु भएको छ व्यवसाय चाहिँ राम्रै छ
1: महिलाहरूले पनि आय आर्जन गर्न थाल्दा अथवा महिलाले पनि कमाउन थाल्दाखेरि के सजिलो हुँदो रहेछ यहाँले के देख्नुभयो
0: श्रीमान श्रीमती पहिला त यस्तो हुन्थ्यो श्रीमानको मात्रै कमाइले घर गुजारा चलाउनु पर्ने र श्रीमानलाई भवितव्य केही त्यस्तो नराम्रो अप्ठ्यारो केही भयो मानौ केही घटनाहरू घट्यो भने चाहिँ त्यो घर पुरै विचल्ली हुने श्रीमानकै भरमा परेको कारणले गर्दाखेरि त्यस्ता धेरै उदाहरणहरू हामीले देखेका छौं अब एउटा महिला एउटा गृहिणी पनि यस्तो कार्यक्रममा आय आर्जनमूलक कार्यक्रममा सहभागी हुनुभयो आबद्ध हुनुभयो भने चाहिँ त्यो घरमा चाहिँ त्यस्तो खालको विचल्ली बिजोक अवस्था आउँदैन महिलाले पनि त्यो चाहिँ छोराछोरीलाईदेखि लिएर आफ्नो घर परिवारलाई चाहिँ त्यो टुट्न दिँदैनन् यतिको आय आर्जन गर्यो भने र श्रीमानलाई पनि धेरै सपोर्ट हुन्छ दुईजना मिलेर गर्दा एक्लैको तुलनामा दुईटाले गर्नुभयो भने चाहिँ धेरै सहयोग सपोर्ट चाहिँ हुन्छ एउटाको कमाईले खर्च भए पनि एउटाको कमाई बचत गर्न सकिन्छ र त्यस्ता भोलिका दिनमा भविष्य निर्माणका कुराहरूदेखि लिएर गुणस्तरीय जीवनका कुराहरूमा चाहिँ धेरै सहजता चाहिँ हुन्छ
1: यति हुँदाहुँदै पनि मेडपा कार्यक्रम सञ्चालनका लागि जस्तो यो कार्यक्रम कार्यान्वयनमा चाहिँ कस्तो खालको चुनौतीहरू छन् त
0: यो कार्यक्रम गर्दै जाँदाखेरि हाम्रो सशक्तको बजेट चाहिँ प्रत्येक वर्ष अब केही घट्दै आइरहेको छ हुन त अहिलेको यो बजेटको अवस्था त्यस्तै देशको माहौल भएको कारणले गर्दा हो या किन हो घट्दै आएको छ तर पालिकाले हाम्रो पालिकाले चाहिँ हाम्रो कार्यक्रम चाहिँ धेरै सपोर्ट गर्नुभएको छ अहिलेसम्म होइन त्यसमा चाहिँ हाम्रो जो बजेट विनियोजनका कुराहरूमा पनि कार्यक्रमको यस्तो प्रभावकारिता देखेर नै होला बजेट विनियोजनमा त सहयोग गर्नुभएको छ अब के हुन्छ भने हाम्रो स्तर उन्नतिको सहभागी चाहिँ स्तर उन्नतितर्फ बढ्दै जाने प्रत्येक वर्ष 77 सालदेखि अहिलेसम्म हेर्ने हो भने हाम्रो लगभग 530 जना जतिलाई चाहिँ हामीले उद्यमशीलता तालिमहरू सञ्चालन गरिसकेका छौँ र सपोर्ट गर्नुपर्दा स्तर उन्नतितर्फ सपोर्ट गर्नुपर्दा यो वर्ष हामीले जम्मा 11 जनालाई मात्रै स्तर उन्नतितर्फ सपोर्ट गर्न पायौं उद्यमीको संख्या बढ्दै जाने प्रत्येक वर्ष र बजेट चाहिँ एकदम न्यून अब स्तर उन्नतिको तर्फ जम्मा 10 जनाका लागि मात्रै सपोर्ट गर्ने भनेर आइसकेको छ यहाँ हामीले गर्नुपर्ने चाहिँ धेरैजनालाई थियो अहिले पनि माग गर्ने हाम्रा मान्छेहरू लगभग 20-25 जना थिए हामीले सबैलाई सपोर्ट गर्न सकेनौ समावेश गर्न सकेनौ बजेटकै कारणले गर्दाखेरि समावेश गर्न सकेनौ र यो बजेटको अब यो चाहिँ सशक्तबाट माथिबाट आउने बजेट नै त्यही तरिकाले आएको हुन्छ र पालिकाबाट छुट्याएको बजेट चाहिँ हाम्रो नयाँ उद्यमी सिर्जनातर्फ मात्रै हाम्रो चाहिँ लगानी लगाएर चाहिँ कार्यक्रम सञ्चालन गर्न प्रभावकारी देखिने भएको कारणले त्यो बजेटलाई चारैतिर बाँड्न पनि सकिँदैन अनि त्यसले गर्दाखेरि बजेटकै यसमा चाहिँ अहिले चाहिँ स्तर उन्नतितर्फको जुन बजेट छ घटेर आएको त्यसले गर्दाखेरि हामीलाई काम गर्न अलिकति गाह्रो महसुस भएको छ
1: हुन्छ समय दिनुभयो जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद म्याडम मलाई यो कार्यक्रममा यस्तो बोल्ने अवसर प्रदान गर्नुभएकोमा
2: टिकापुर नगरपालिकामा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मनोसामाजिक सेवा दिन सामी कार्यक्रम मार्फत मनोसामाजिक सेवा प्रदान हुँदै आएको छ सेवा कसरी दिइन्छ र अवस्था के छ भनी मनोसामाजिक परामर्शकर्ता मीना कुँवरसँग कुराकानी गरेका छौ
3: कार्यक्रममा यहाँलाई स्वागत छ
4: धन्यवाद
3: यो सुरक्षित आप्रवासन सामी कार्यक्रमले मनोसामाजिक परामर्श सेवालाई प्राथमिकता किन दिएको
4: सुरक्षित आप्रवासन सामी कार्यक्रमले विशेष गरी वैदेशिक रोजगारीमा जाने घर परिवारका सदस्यहरूलाई प्लस जाने व्यक्तिलाई पनि यो समस्या पक्कै नै हुन्छ पक्कै पनि एउटा घर छोडेर परिवार छोडेर श्रीमती बच्चाहरू बालबच्चाहरू सबै आफ्नो देशै छोडेर जानु पर्दाको पीड़ा त्यो आफैमा हुन्छ त्यो सँगसँगै वैदेशिक रोजगारमा जानुभएका घर परिवारका सदस्यहरूलाई पनि एउटा आफ्नो व्यक्ति होइन घर परिवारबाट टाढिनुको समस्या पनि त्यो आफैमा छ त्यो सँगसँगै बालबालिकाहरूलाई पनि एउटा अभिभावकको कमीको महसुस चाहिँ हुन्छ अब श्रीमतीहरूलाई पनि एक्लोपनको महसुस हुन्छ त्यसपछि आमा बुवालाई मैले पनि एउटा आफ्नो छोरो टाढा जाँदा होइन छोराबाट पाउने माया उसँग नजिक हुँदा र टाढा हुँदाको सम्बन्धमा पनि धेरै फरक पर्छ। यो कुराहरूले चाहिँ धेरै असर गरिरहेको छ। त्यो सँगसँगै वैदेशिक रोजगारबाट आएको जो आर्थिक पैसा हुन्छ त्यो पैसाले गर्दा पनि पारिवारिक सम्बन्धहरूमा चाहिँ विमेल भएको पनि हामीले भेटाएको छौँ। त्यो सँगसँगै अब त्यो पैसाको कारणले गर्दा पनि भयो अनि त्यसपछि वैदेशिक रोजगारमा रहनुभएका व्यक्तिका श्रीमतीहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ। उहाँहरूले चिटिक्क नयाँ लुगा लगाएर कहीँ कतै जाँदा कोही अपरिचित व्यक्तिहरूसँग लिफ्ट माग्दा अथवा कसैसँग बोल्दा होइन पनि समाजले लाउने लालछना होइन घरेलु हिंसाका जस्ता कुराहरूले गर्दा पनि उहाँहरूमा चाहिँ मानसिक समस्या चाहिँ सिर्जना भएको हुन्छ। त्यो सँगसँगै त्यो समाजमा भएका नकारात्मक कुराहरूलाई मान्छेले धेरै ठूलो रूप लिन्छ र सकारात्मक कुराहरूलाई चाहिँ कम लिन्छ अनि त्यो नकारात्मक भएका कुराहरूले पनि परिवार सँगसँगै समाजले पनि वैदेशिक रोजगारमा रहनुभएको व्यक्तिलाई चाहिँ नाना थरीका कुराहरू थपेर चाहिँ भनिदिने त्यो कुराले गर्दा श्रीमान श्रीमतीको सम्बन्धमा पनि अलिकति असर पर्छ। उहाँहरूको सम्बन्धमा जय झगडा हुन्छ होइन त्यो कुराले गर्दा पारिवारिक जय झगडा हुन्छ विमेल हुन्छ। यो कुराले गर्दा एउटा श्रीमतीलाई मात्र होइन बालबच्चा र आमा बुवा सपरिवारलाई चाहिँ एउटा समस्या चाहिँ सिर्जना हुन्छ यसले गर्दा।
0: भनेपछि यहाँले चाहिँ वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य अथवा चाहिँ वैदेशिक रोजगारीबाट फर्केका अनि जस्तो जसलाई चाहिँ मनोसामाजिक सेवा आवश्यक छ उहाँहरूलाई चाहिँ परामर्श अब थप उपचार आवश्यक पर्यो भने उपचारका लागि सहजीकरण लगायतको काम गरिराख्नु भएको छ।
4: हजुर यो पक्कै पनि यो काम चाहिँ हामीले गरिरहेका छौँ। यो वैदेशिक रोजगारमा रहनुभएका घर परिवारलाई मात्र नभएर मानसिक स्वास्थ्य समस्या भएका अन्य व्यक्तिहरूलाई पनि हामीले चाहिँ काउन्सिलिङ चाहिँ गरिरहेका छौँ। उहाँहरूसँग भेट्ने अनि उहाँहरूका समस्याहरूलाई सुनिदिने होइन उहाँहरूको कुराहरूलाई सुनिदिने बेला बेलामा जाने कम्तीमा पनि हामी 15 दिनको फरकमा चाहिँ उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। भेटघाट गर्ने क्रममा हामीसँग एउटा एचएससी फर्म हुन्छ हामीले स्वास्थ्यको अनि त्यो फर्मको आधारमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ तपाईँलाई कस्तो अवस्था छ गत एक महिनादेखि तपाईँलाई के समस्या छ भनेर 25 वटा क्वेसन हुन्छ। त्यो क्वेसनहरू सोध्दै जाँदा त्यसको स्कोर चाहिँ मापन गर्छौँ। त्यो मापनको आधारमा चाहिँ के समस्या छ भन्ने कुराहरू चाहिँ हामी पहिचान गर्छौँ। त्यो उहाँहरूलाई डिप्रेसन छ औषधि नै सेवन गर्नुपर्ने छ अथवा साइकोसिसको लक्षणहरू छ भने हामी चाहिँ साइकेट्रिक डक्टर कहाँ चाहिँ रेफर गर्छौँ। उहाँलाई रेफर गरिसकेपछि औषधिले मात्र सन्चो नहुने र हामी बेला बेला भेटेर उहाँहरूलाई औषधि खाने तरिकाहरू त्यसपछि उहाँहरूसँग कुरा सुनिदिने उहाँहरूलाई चाहिँ कसरी चाहिँ उहाँलाई उहाँको पीरचिन्ता तनावलाई चाहिँ कम गर्न सकिन्छ भन्ने विभिन्न अभ्यासहरू छ हामीसँग विभिन्न विधिहरू छ त्यो विधिलाई लिएर चाहिँ हामी उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। साइकोसिसको केसहरूमा भन्नुपर्दा हामीले साइकोसिस भएको व्यक्तिलाई चाहिँ हामीले काउन्सिलिङ गर्न सक्दैनौँ। उहाँले जब कि आफूलाई केही पनि नभएको चाहिँ उहाँले मलाई मलाई केही पनि भएको छैन म एकदम स्वस्थ छु भन्ने चाहिँ उहाँहरूको सोचाइ हुन्छ तर उहाँलाई समस्या धेरै हुन्छ। उहाँलाई टेक केयर गर्ने व्यक्तिलाई चाहिँ हामी काउन्सिलिङ गर्छौँ। जस्तै औषधि नखाने हुन्छ नि त मलाई केही पनि भएको छैन म औषधि नै खान्न म बिरामी नै छैन भन्ने सोचाइ हुन्छ साइकोसिस भएको व्यक्तिहरूलाई। त्यो भएको कारणले गर्दा उहाँहरूले हस्पिटल पनि जान मान्नुहुन्न डक्टर कहाँ भेट्न पनि मान्नुहुन्न। त्यस्तो अवस्थामा चाहिँ हामी उहाँलाई टेक केयर गर्ने व्यक्ति उहाँको आमा बुवा श्रीमती अथवा श्रीमान को हुनुहुन्छ उहाँहरूलाई चाहिँ साइकेट्रिक डक्टर कहाँ लिएर आफै पनि जान्छौँ उहाँलाई लिएर अनि उहाँको समस्याहरू सबै डक्टर कहाँ भन्नुहुन्छ त्यो भने अनुसारको डक्टरले औषधि दिनुहुन्छ अनि त्यो बिरामीले औषधि खान त मान्दैन अनि त्यो औषधि खान नमानेको अवस्थामा चाहिँ उहाँलाई चाहिँ दालमा तरकारीमा चियामा औषधिहरू राखेर चाहिँ खुवाउने उहाँलाई थाहै नपाउने गरिकन खुवाएर पनि धेरै केसहरू चाहिँ सन्चो भएको छ। एउटा यस्तै केस थियो साइकोसिसको मलाई केही पनि भएको छैन भन्ने त्यसमा श्रीमतीलाई पिट्ने लखेट्ने बच्चा बच्चीलाई चाहिँ एकदम लखेट्ने जे पायो त्यो हिर्काउने श्रीमतीलाई हात हतियारले लखेट्ने उहाँहरूको एकदमै त्यो घरमा चाहिँ एकदमै तनावग्रस्त भयो घरमा एक अर्काप्रति सबै त्रासमय भए। त्यो अवस्थामा चाहिँ मैले उहाँको श्रीमतीलाई भनेर अनि औषधि खाने वातावरण गरेर उहाँ चाहिँ औषधि खाएर सन्चो भएर पनि अहिले विदेश जानुभएको छ। फेरि
0: भनेपछि यहाँहरूले चाहिँ अवस्था अनुसारको परामर्श र उपचारमा चाहिँ सघाइराख्नु भएको छ। यो पालिकाको तथ्याङ्क हेर्दाखेरि चाहिँ यो चालू आर्थिक वर्षमा के कतिलाई सेवा दियौं हामीले?
4: पक्कै पनि हामीले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई चाहिँ घर घरमै गएर पनि हामीले भेटेर काउन्सिलिङ गरिरहेको अवस्था छ। यो आर्थिक वर्षमा चाहिँ हामीले कस्तो छ भने सामीको चाहिँ हामीले वैदेशिक रोजगारसँग सम्बन्धित केसहरूलाई मात्र यी डाटामा इन्ट्री गर्ने सामीको वेबसाइटमा इन्ट्री गर्ने भन्ने कुरा छ। अब उसरी बाहिर सबै काउन्सिलिङ गर्दाखेरि त हाम्रो 50-60 जना पनि पुगेछ होइन अनि डाटा बेसमा कुरा गर्दाखेरि 30 जना छ। 30 जनामा चाहिँ साइकोसिस भएको 3 जना छ डिप्रेसन भएको चाहिँ 12 जना छ पीर चिन्ता तनावको चाहिँ 12 जना यहाँ छ, त्यसै गरी मोबाइल एडिक पनि छन्, मोबाइल एडिकहरूलाई पनि हामीले काउन्सिलिङ गरिरहेका छौँ। अनि त्यसै गरी समूहहरूमा पनि हामीले यसपालि स्वास्थ्य शाखा अन्तर्गत रहेर 20 स्कूलमा मानसिक स्वास्थ्य सचेतना अभियान किशोर किशोरी मनका कुरा भन्ने नारालाई लिएर चाहिँ 20 टिकापुरमा रहेका सामुदायिक र निजी विद्यार्थीहरूमा चाहिँ हामीले कक्षा 9 र 10 विद्यार्थीहरूलाई चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ कार्यक्रमहरू पनि गरेका थियौँ। त्यसै गरी टोल विकास संस्थाहरू 10 टोल विकास संस्थाहरूमा पनि हामीले मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ जनचेतनामूलक चाहिँ कार्यक्रम गरिरहेका छौँ।
0: जस्तो समुदायमा जाँदाखेरि चाहिँ के देखियो?
4: समुदायमा जाँदाखेरि एकदमै विकराल अवस्था छ। पक्कै पनि अहिले विश्व स्वास्थ्य संगठनका अनुसार पनि तपाईँको हरेक 4 मध्येमा 1 चाहिँ मानसिक स्वास्थ्य पक्कै पनि छ होइन। हरेक कुल जनसंख्याको 5,000 जतिले चाहिँ आत्महत्या गर्छ भन्ने पनि छ होइन। तर समुदायमा जाँदा हामीले यसरी टोल विकास संस्था स्कूलहरूमा गइराख्दा कार्यक्रम चलाइसकेपछि हामीले आफ्नो मोबाइल नम्बरहरू पनि त्यहाँ टास दिएका थियौँ। अनि कतिपयले चाहिँ हामीलाई यो समस्या छ हामीलाई भेट्न आउनु पर्यो, अनि हामीलाई चाहिँ कुरा गर्नु पर्यो, हामी कहाँ जाने औषधि गर्न भन्ने कुराहरू पनि गर्नुभएको थियो। त्यसै गरी अहिले हाम्रो विजयनगर स्वास्थ्य केन्द्र र नारायणपुर स्वास्थ्य केन्द्रमा चाहिँ 12 मानसिक स्वास्थ्य सम्बन्धी निशुल्क औषधिहरू चाहिँ उपलब्ध छ, 12 छ। अनि त्यहाँ पनि हामीले जाने चाहिँ उहाँहरूलाई सल्लाह दिएका छौँ। कतिपयलाई हामीले आफै पनि भेटेका छौँ। कतिपय चाहिँ हामीले यो मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाइराख्दा पनि एकछिन पछिबाट कार्यक्रम सकिसक्यो भने तपाईँलाई भेट्नु छ, हामीले तपाईँलाई भेट्नु छ, विद्यार्थी होस् या समुदायमा होस् होइन, उहाँहरूले पछिबाट हामीलाई भेटेर आफ्नो समस्याहरू भन्नुभएको छ धेरैले होइन। यो समस्या त एकदम विकराल छ, यो भयानक छ, तपाईँलाई थाहै छ अहिले देशमा चाहिँ आत्महत्या घटनाहरू, आत्महत्याका केसहरू एकदमै धेरै बढ्दै गए छ होइन। अब पालिकामा 1-2 चाहिँ मनोसामाजिक परामर्शकर्ताले चाहिँ सम्भव छैन, पुग्दैन। यही गत आर्थिक वर्षको उसमा आकलनमा हेर्दा पनि करिब 40-42 चाहिँ टिकापुर नगरपालिकाभित्र आत्महत्या चाहिँ गरिसकेको छ होइन। त्यसै गरी यो आत्महत्या चाहिँ डरलाग्दो, एकदमै डरलाग्दो भयानक अवस्था चाहिँ सिर्जना होला भन्न सक्ने अवस्था छ होइन। तर कस्तो छ भने यो आत्महत्या चाहिँ 1 आत्महत्या गर्छ भने त्यसको असर 19 परिरहेको हुन्छ, उसको घर परिवार होइन समाज सबैलाई पर्न गइरहेको छ होइन। यो आत्महत्या डर लाग्दो छ।
0: अहिले देशको अवस्था हेर्दाखेरि त सिको पनि गर्ने रहेछन् होइन, मानसिक समस्या भएकाहरूले चाहिँ धेरै सिको गर्ने रहेछन्,
4: धेरै सिको रहे। अलिकति तनाव भयो, तनाव हुने बित्तिकै मान्छेले आक्रोश भयो, आक्रोश हुने बित्तिकै तपाईँको आत्महत्या 90% चाहिँ मानसिक स्वास्थ्य समस्याका तनावको कारणले गर्दा आत्महत्या गर्छ भने बाँकी 10% चाहिँ मान्छेले चाहिँ आक्रोशको रिस कन्ट्रोल नगर्न सकेर आवेशले कोही चाहिँ अब अहिले कस्तो छ भने नयाँ ट्रेन्ड जस्तै बाइकहरू उसलाई मर्न मन लाग्छ भने बाइक एकदम अनकन्ट्रोल चलाइदिने,
0: जे
4: पाए त्यही गर्ने, त्यसरी पनि धेरै केसहरू चाहिँ आएको छ। त्यसै गरी अब मान्छेले तनाव व्यवस्थापन गर्न सकेन भने त मान्छेले अन्तिम विकल्प त्यही नै गर्छ होइन। त्यसैले यसलाई चाहिँ न्यूनीकरण गर्न कम गर्नको लागि अहिले चाहिँ हाम्रो स्वास्थ्य मन्त्रालयबाट नै कार्यविधि बनाएर आएको छ। तर चाहिँ स्थानीय तहले पनि मानसिक स्वास्थ्य नीति चाहिँ पास गरेको छ, टिकापुरले पनि गरेको छ। तर यसलाई चाहिँ गहिराई रूपमा कसरी लाने भन्ने कुराहरू अझै अन्यल जस्तो लागिरहेको छ मलाई।
0: भनेपछि मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर काम गर्न चाहिँ आवश्यक छ,
4: एकदमै आवश्यक छ। मानसिक स्वास्थ्य सम्बन्धी जसरी चाहिँ पहिला चाहिँ एक स्कूल एक नर्स भन्ने चाहिँ कार्यक्रमहरू ल्याएको थियो, त्यसै गरी अहिले पनि पक्कै पनि एक स्कूल एक चाहिँ मनोसामाजिक परामर्शकर्ता अथवा एक वडा एक मनोसामाजिक परामर्शकर्ताको आवश्यकता चाहिँ महसुस गरेको छौँ। यो जुन हामीले समुदाय स्कूलहरूमा कार्यक्रम चलाइराख्दा चाहिँ एकदमै गाह्रो अवस्था छ, भयावह अवस्था छ। मान्छेहरू एकदमै सारी कोसिस, बिचैमा स्कूल छोडिदिने होइन, तपाईँलाई थाहै छ सुदूरपश्चिमको सबभन्दा बढी टिकापुरमा चाहिँ लागु औषधि दुर्व्यसनका घटनाहरू केसहरू धेरै छ यहाँ, त्यसैले त्यसले मानसिक समस्या बढाइरहेको छ। त्यसै गरी तपाईँको यो रक्सी सेवन मान्छेले किन गर्छ भन्छ नि, तनावकै कारणले गर्छ कि है। त्यसरी यो ड्रग्स युजरहरू पनि स्कुल छोड्छ बिचैमा, अनि घर परिवार अभिभावकहरू कोही पनि हुन्न घरमा, उसलाई के गर्ने के गर्ने, उसलाई गलत बाटोतिर नै उसले अप्नाउँछ। त्यसैले चाहिँ पहिलो प्राथमिकता भनेको त घर परिवारले आफ्नो बच्चाहरूलाई केयर गर्नु पर्यो होइन, बच्चाहरूलाई मात्र होइन आफ्नो घर परिवारलाई पनि एक अर्काप्रति गर्ने व्यवहारमा पनि चेन्ज ल्याउनु पर्यो, बोलिने बोली गरिने व्यवहार होइन। मान्छेले एउटा शब्दले पनि मान्छेको ज्यान चाहिँ जान सक्छ होइन, भन्ने बिर्सिन सक्छ तर सुन्नेले चाहिँ कहिले बिर्सिँदैन होइन. परिवारको एकअर्काको पीड़ा बुझिदिने, एकअर्काको कुरा सुनिदिने, कम्तीमा पनि दिनभरि गरेका कामहरूको चाहिँ दिनभरि भएका कुराहरूको चाहिँ साँझ बसेर पारिवारिक रूपमा ल आज यस्तो भयो यस्तो भयो कम्तीमा त्यति भने पनि कुराहरू सेयर हुन्छ. अनि त्यसै गरी आमा अभिभावकहरूले पनि बच्चाहरूको कुरा दिनभरि ल आज के भयो त नानी स्कुलमा के भयो बाबु आज के गर्यो भन्ने कुराहरू चाहिँ सुनिदियो भने कम्तीमा त्यो बच्चाहरूले चाहिँ आफू बिग्रिनबाट बच्छ उसले. किनकि भोलि बिग्रिने अवस्था आयो भने ल साथीले मलाई यो खाऊ भन्यो भन्ने कुराहरूले पनि उसले परिवारसँग सेयर गर्छ. त्यसैले चाहिँ हामीले परिवार एकअर्काति माया सद्भाव होइन पारिवारिक सम्बन्धका कुराहरू सम्बन्ध मान्छे अहिले त कस्तो छ भने पैसा सबभन्दा ठुलो पैसै पैसा भन्छन् तर सम्बन्धभन्दा ठुलो अरू केही पनि छैन कि पारिवारिक माया म सम्बन्ध त पैसाले किन्न सकिन्न नि त है.
1: भनेपछि मानसिक स्वास्थ्य ठिक राख्नका लागि नागरिकहरूले आफ्ना दैनिक व्यवहारहरू पनि चेन्ज गर्न आवश्यक छ.
4: एकदमै चेन्ज गर्न आवश्यक छ. मान्छेले गरिने व्यवहार बोलिने बोलीले पनि मान्छेमा कति असर गरिरहेको हुन्छ. उसले राम्रै बोल्यो भने पनि होइन झर्केर बोल्छ राम्रै शब्द बोल्छ भने पनि त्यो कुराले चाहिँ असर पर्छ होइन. जस्तै एउटा नानीलाई ल नानी तिमी त्यो पानी ल्याएर आऊ त अथवा त्यो फलानु सामान ल्याएर आऊ त भन्नु र ल त्यो सामान ल्याएर आइज त भन्नुमा कति फरक छ होइन. कुरो त एउटै हो नि त हो. त्यसैले परिवारमा पनि हिजोको जस्तो व्यवहार आज नहोस् के होइन. मान्छेमा चाहिँ सकारात्मक सोच हुनु पर्यो. अहिले त कस्तो छ भने एउटै घरमुनि बस्छ एउटै छतमुनि बस्छ एउटै कोठामा बस्छ तर एउटै बेडमा सुत्छ तर श्रीमान श्रीमतीको कुराकानी हुन्न भलाखुसारी नै हुन्न एकअर्काको कुरा सुन्ने फुर्सदै हुँदैन किनकि एउटा चाहिँ एकतिर फर्केको हुन्छ अर्को घरकोतिर पनि सबै मोबाइलमै व्यस्त छ. एक त यो सोसियल मिडिया अथवा मोबाइलको कारणले गर्दा पनि सम्बन्धहरूमा चाहिँ एकदमै दूरी करार दूरी चाहिँ कायम भएको चाहिँ महसुस मैले गरेको छु होइन. कम्तीमा पनि पारिवारिक सम्बन्ध एकअर्काका कुरा बुझिदिने एकअर्काको भावनालाई बुझिदिने पीडालाई महसुस गरिदिने होइन कुरालाई सुनिदिने भयो भने चाहिँ पहिला जस्तो परिवार राम्रो हुनु पर्यो नि. परिवार राम्रो भयो भने पारिवारिक सम्बन्ध राम्रो सामाजिक सम्बन्ध राम्रो हुन्छ. त्यसरी नै मानसिक स्वास्थ्यलाई चाहिँ एकदमै राम्रो बनाउनको लागि मानसिक स्वास्थ्य चाहिँ स्वास्थ्य बनाउनको लागि चाहिँ एउटा व्यक्तिबाट नै सुरु गर्नुपर्छ. उसले व्यक्ति आफूमा चाहिँ सकारात्मक सोचका साथ व्यवहारमा चाहिँ परिवर्तन ल्याउनुपर्छ भन्ने हो.
1: हुन्छ समय दिनुभयो कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद.
4: हस् धन्यवाद.
2: कुराकानीपछि कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू.
5: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ.
6: शिविर सञ्चालन हुने स्थान
5: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते.
6: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते.
5: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म.
6: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म.
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म.
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म.
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म.
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म.
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म.
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म.
7: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ.
5: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434.
6: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर.
8: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना.
5: टीकापुर नगरपालिकाको मिर्गौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
8: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
8: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
8: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
8: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर। टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।
10: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
11: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
12: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
11: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
12: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
11: अब त म ढुक्क।
13: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
12: मोबाइल नम्बर 98-48-51-43-26, जमरापारी टीकापुर कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
1: के तपाईँलाई थाहा छ?
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
3: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगारके घर से बाहर नै निकर्छु।
2: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, यी पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
5: सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98600-71024 ओ 98046-77417।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-70-13-75 र 98-046-71-598।
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: बाबु ए बाबु, काल मनीष मेडिकल में जाइस तो
2: मैं नहीं जाई, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
1: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
2: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
3: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
4: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9800071024 ओ 9800046 77417।
5: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टीकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
4: नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: रोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा
1: हरेक महिनाको प्रत्येक शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
6: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल

0: ए सुन्थे कि आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846639261।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के के पाउँछ त्यहाँ?
4: ए त्यहाँ

0: त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
1: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
2: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
0: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
0: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
2: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
2: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
1: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
2: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
1: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
2: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
2: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
2: सम्पर्कका लागि 091560265 98491010487 98486083006
3: र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845081556 र 9846134434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी सिक्री बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
7: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
6: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
7: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
6: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
7: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला टाढै बस्नुहोस् है।
6: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
7: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
8: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह। विद्युत महसुललाई समयानुकूल बनाउने प्राधिकरणको तयारी। केराको मूल्य वृद्धि भयो, बजार अनुगमन गर्नु पर्यो केरा उत्पादक संघ। डोटीमा मदिराको नशामा लठ्ठ शिक्षकले गरे श्रीमतीको हत्या। र स्मार्ट हुलाक घरमै पुग्न थाले, शैक्षिक प्रमाणपत्र स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म। अब मध्याह खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। साथै मध्य प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। त्यसको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभाग साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। प्राधिकरण संचालक समितिको बुधबारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा सहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जल विद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राविधिकले ग्राहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य राखेको छ। यसबाट उपभोक्ताको मासिक विद्युत खर्चमा कमी आउनुका साथै उद्योगको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ। महसुल पुनरावलोकनका लागि संचालक समितिका सदस्य शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा विद्युत क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सदस्य, सचिव रहने व्यवस्था गरिएको छ। यस्तै संचालक समितिले विगतका खरिद प्रक्रिया र संचालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ। संचालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानूनी तथा सार्वजनिक खरिद सम्बन्धी 3 जना विज्ञ सदस्य रहेछन् भने प्राधिकरणले तोकेको कार्यकारी निर्देशक, सदस्य, सचिव रहनेछन्। छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, संचालन परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझाव सहित 2 महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। नेपाल निवृत्त शिक्षक समाज कैलालीले 26 शिक्षक दिवस मनाएको छ। नेपाल निवृत्त शिक्षक समाज कैलालीमा 300 जना आजीवन सदस्य रहेकोमा 175 जना पहिलेकै अभिलेख रहेकोमा नयाँ 125 जना थपिएका छन्। 26 निवृत्त शिक्षक दिवस अवसरमा हिजो भएको कार्यक्रममा 121 जनालाई आजीवन सदस्य वितरण गरिएको छ। पालिका स्तरमा सबभन्दा बढ़ी टीकापुर नगरपालिकामा 82 जना आजीवन सदस्य रहेका छन्। कार्यक्रममा आजीवन सदस्य गजबहादुर बम, यज्ञमूर्ति अरियाल, देवीलाल पाण्डे, भक्तिराम कोइराला, नागरिक समाज टीकापुरका अध्यक्ष भीमराम चपाई, देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावल, समाजका केन्द्रीय प्रतिनिधि काशीराम ढुंगाना, टीकापुर नगर कमिटिका अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष ज्योति प्रसाद बुढाथोकी, भजनी नगर कमिटिका अध्यक्ष यज्ञराज उपाध्याय, गौरीगंगा नगर कमिटी सचिव वीरबहादुर मल्ल, जोशीपुर अध्यक्ष सुरेन्द्र बहादुर बोहरा, घोडागोडी अध्यक्ष परशुराम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। जिल्ला अध्यक्ष सुमन कुमार न्यूपानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्वृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम रहनु भएको थियो भने केन्द्रीय सल्लाहकार मदन कुमारी जोशी विशिष्ट अतिथि रहनु भएको थियो। जिल्ला उपाध्यक्ष दिपेन्द्र कुमार खड्काले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन जिल्ला सचिव गोपाल बहादुर अयरले गर्नुभएको थियो। मध्याह खबरमा केराको मूल्य वृद्धि भयो, बजार अनुगमन गर्नु पर्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सबवाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे,
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे,
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन QA प्राप्त सरकारी क्याम्पस
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
4: PhD तथा MPhil गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
5: ICT इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
4: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
4: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: अब बाँकी खबर कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी संघ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती संस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तर अनुसार प्रति दर्जन रू 60 रू 65 सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् संघीय सरकारले भारतबाट केराको बिरूवा तथा फल आयातमा रोक लगाएकामा संघले धन्यवाद दिँदै अब मूल्य वृद्धि र सम्भावित कालो बजारी नियन्त्रणमा ध्यान दिन जोड दिएको छ सरकारको निर्णयले केरा उत्पादन किसानको हित र राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास छ अब बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि रोक्न सम्बन्धित सरकारी निकायलाई प्रभावकारी बजार अनुगमन कालो बजारी कृत्रिम अभाव र अनुचित मूल्य वृद्धि नियन्त्रण गर्न किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह छ संघले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिश मूल्य समेत सार्वजनिक गरेको छ त्यस अनुसार भदौदेखि असोज मसान्तसम्म प्रति दर्जन रू 55-65 कार्तिकदेखि मंगसिर मसान्तसम्म रू 45-50 तथा पुसदेखि माघ मसान्तसम्म रू 30-35 निर्धारण गरिएको छ फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन बजार अवस्था र माघ आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाएको छ संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारूले सम्पूर्ण किसान व्यापारी तथा सरकार भएकाहरूलाई पनि निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा सहयोगका लागि आग्रह गरे कृषि गणना 2068-69 अनुसार सुदूरपश्चिम प्रदेशमा करिब 2004 हेक्टरमा केरा खेती हुँदै आएको छ भने करिब 72,449 मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क कैलालीमा करिब 1,850 र कञ्चनपुरमा करिब 610 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र कुमार चौधरीले बताउनुभयो डोटीमा मदिराको नशामा लट्ठ शिक्षकले श्रीमतीको हत्या गरेका छन् जोराइल गाउँपालिका 4 देउथली बस्ने 21 चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती 47 अमृता ओलीको हत्या गरेको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक DSP रणबहादुर चन्दले बुधबार दिउँसो 2:15 ओलीले श्रीमतीमाथि कुटपिट गरेर गम्भीर बनाएका थिए उनको पेटको दायाँ भागमा चोट लागेर घाइते भएपछि उपचारका लागि स्वास्थ्य चौकी चनकट्टे पठाएको थियो तर अवस्था गम्भीर भएपछि धनगढ़ी रेफर गरिएको थियो उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएकोमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको डीएसपी चन्दले बताए श्रीमतीको हत्या गरेको आरोपमा चन्द्रबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक समेत हुन् घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ डडेलधुराबाट खैरो हिरोइन सहित 3 पक्राउ परेका छन् डडेलधुराको अमरगढ़ी नगरपालिका 1 स्याउले चेक पोइन्टबाट अवैध लागू औषध खैरो हिरोइन 160 मिलिग्राम सहित 3 बुधबार राति प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका 7 बस्ने वर्ष 26 दीपक खुना कैलालीको चुरे गाउँपालिका 4 बस्ने 25 निराजन शाह र सोही ठाउँ बस्ने 24 लक्ष्मण अधिकारी रहेका छन् जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट तोकिएको प्रहरीले सुदूरपश्चिम प्रदेश 01001690 नम्बरको टेलरमा सवार उनीहरूलाई चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
7: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
7: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म,
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म।
8: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: अब पुनः बाँकी खबर। हातहातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि स्मार्ट हुलाकको अवधारणामा काम अघि बढ़ाएको छ। नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीको बुदा नम्बर 27 राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र लगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था मिलाइने उल्लेख गरिएको थियो। त्यस्तै सरकारको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्य बमोजिम देशभरका हुलाक कार्यालय कर्मश स्मार्ट हुलाकमा रूपान्तरण गर्ने उल्लेख गरेको थियो। परम्परागत पत्र विवरणमा सीमित हुलाक सेवालाई डिजिटल प्रविधि मैत्री र बहुद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले स्मार्ट हुलाक कार्यक्रम सञ्चालन गरिएको हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगिनी बताउनुभयो। वहाँका अनुसार पहिलो चरणमा देशका विभिन्न जिल्लाका 50 हुलाक कार्यलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। स्मार्ट हुलाक निर्माणका लागि पूर्वाधार निर्माण, डिजिटल सुरक्षा, ट्र्याकिङ प्रणाली लगायत भुक्तानीको सुविधा पनि उपलब्ध गराइनेछ। हुलाकलाई समयानुकूल प्रविधिसँग जोडेर नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा दिने लक्ष्यका साथ स्मार्ट हुलाक अवधारणा अघि बढ़ाइएको हो। वहाँले हुलाक कार्यालयको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधि प्रणाली जडान, इन्टरनेट पहुँच, विद्युतीय काउन्टर सञ्चालन तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई पनि कार्यक्रमको प्राथमिकतामा राखिएको बताउनुभयो। विभागका अनुसार स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत डिजिटल सेवाको पहुँच बढ़ने अपेक्षा गरिएको छ। महानिर्देशक पंगिनीले हुलाकलाई केवल चिठी पत्र आदान प्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्नुभयो। वहाँका अनुसार स्मार्ट हुलाक कार्यक्रम चरणबद्ध रूपमा देशभर विस्तार गरिनेछ। त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढ़ाइएको विभागले जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव कायमै, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदको आग्रह। विद्युत महसुललाई समयानुकूल बनाउने प्राधिकरणको तयारी, केराको मूल्य वृद्धि भयो, बजार अनुगमन गर्नु पर्यो केरा उत्पादक संघ। डोटीमा मदिराको नशामा लट्ठ शिक्षकले गरे श्रीमतीको हत्या, र स्मार्ट हुलाक घरमै पुग्न थाले शैक्षिक प्रमाण पत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
10: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
11: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
10: के गर्छ र सन मेडिकेयरले?
11: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
10: यति गरेपछि धेरै राहत हुने रहेछ त।
11: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
10: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
12: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
13: साउन 16 गते तेस्रो शनिबारका दिन
14: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
12: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
14: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
13: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
15: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-3961।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर

0: अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: कालेबुङ नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर बिल्कुल रमाइलो गीतके पाछे फेन्से स्वागतमा कार्यक्रममा कार्यक्रमबाट मायावी जन्मीके साथ देख्ने बाबु रत्नपुर मगर यो रेडियो टिकापुर एफएम 101 MHz जस्तो कि हाम्रो वेबसाइट www.tikapurfm.org मोबाइल एप टिकापुर एफएम एप्स हाम्रो पात्रो नेपाली पात्रो मार्फत आफ्नो कहाँ सुने ठिकानामा जानकारी कति गर्नु जे जहाँ हुबी खेतमा बारीमै दुकानमै मकानमै काममै धन्दामै बिजीमै विपटारमै यात्रामै जहाँ रहेछ पनि कार्यक्रममा सहभागी जनाइकनमा अर्जी क्रम अनुरोध क्रम अरू निवेदन क्रम कार्यक्रममा चाहिँ विशेष गरी आफ्नै जस्तै कोही भी ट्यालेन्ट जस्ता गीत गजल भावना मुक्तक चुटकिला शायरी शेर चिरै चुरुगन के आवाज जनावर के आवाज नेतन के नक्कल केक्रो क्याडिकेचर कोही भी प्रतिभा कोही भी ट्यालेन्ट भएका छ आफ्नो हाम्रो कार्यक्रममा सहभागी जनाइसकी कनामा यात्रोकन जानकारी गर्दै बारो र कार्यक्रममा चाहिँ डायल कर्ता कर्मी कार्यक्रममा सहभागी जनाइटे कर्मी कार्यक्रममा ऐटे कर्मी अपने हाम्रो रमाइलो सहभागिता भी कनामा यात्रोकन अर्जी अनुरोध र निवेदन क्रम कनामा अर्जी गर्दै विशेष गरी 1:45 बजेसम्म यात्रा गर्दै हाम्रो सँगसँग अरू सँगसँग हाम्रो सँग रमाइलो गरेको आदेवी मौसममा सुहाना मौसम पल घरी रमाइलो रमाइलो सुहाना मौसम यात्रोक हाम्रो रमाइलो ठिक ठाक गीत जोड़ गीत के पांच महीने बाटो डायल करते कर भी 091-5-61-255 खिलाने खुलाएगा तो समय इंजॉय करी ई रमाइलो गीत से

हजुर बुट्टे फुला तहर लागे बिल्कुल रमाइलो गीत कार्यक्रममा जोली कार्यक्रममा बिल्कुल रमाइलो गीत कार्यक्रमलाई भर्खर रेडियो खलल विकास इहो रेडियो टिकापुर एफएम 101 मेगाहर्ज जस्तै हाम्रो वेबसाइट www.tikapureffm.org मोबाइल एप टिकापुर एफएम एप्स हाम्रो पात्रो नेपाली पात्र मार्फत आफ्नो ग्राहकमा सुन्ने शक्ति कनामा आफ्नो कन जानकारी गर्दै बारु जे जहाँ भी खेतमे बारीमे दुकानमे मकानमे काममे धन्दामे बिजीमे विपटालमे यात्रामे जहाँ दल सेभेन कार्यक्रममा सहभागी जनाइ शक्ति यी दुपहरिक समय हो दुपहरिक समय हको सत्सम रमाइलो गरेकलग यी अल्छी समय हको सत्सम रंगीत गरेकलग मैं आफ्नो कनका सँगै गप गरेठु आफ्नो कनका सँगै मैं बात बटवाइरहेठु र आफ्नो जहाँ दल सेभेन कार्यक्रममा सहभागी जनाइ शून्य 91551 अर्थात 0915612585 लाइन एकदमै खुल्ला खेले बाटी त फटाफट चाहिँ आफ्नो डायल गरिदिए अरू कार्यक्रममा सहभागी जनाइदिकन म आफ्नो निवेदन गर्छु कहीँकि यी कार्यक्रम आफ्नो कानको लागि हो तपाईँ आफ्नो कान सँगै हाम्रो रमाइलो गफ गर्न र फटाफट चाहिँ डायल गर्दा गरी 091-5612585 अर्थात् 091-5612585 लाइन खुल्ला सघाइ कार्यक्रममा आइबिकाले चाहिँ कोही भिटालेन आज चाह गीत गाई गजल कही मुक्तक भावना चुटकैला शायरी शेर कही मतलब आफ्नो आफ्नो मतलब जहाँ जन थी उहे चिज सुनाएको नाबा चाह जोन भाषामा थारू नेपाली भोजपुरी हिन्दी भाषामा फेरि सुनाइ मिल्ला बा आजकै दिन त जहाँ हुई बी उहे ठाउँ से आफ्नो अपन ट्यालेन्ट अपन प्रतिभा सुनाएको लगा अहिले गरी 091-5612585 लाइन खोल्लै बाकना जानकारी गर्दै फ्यान्स इन्जोय कार्यक्रम ठाउँ रमाइलो गीत चाहिँ गीतकै पासमा नै बाटो डायल गर्दै गरी 091-5612585 लाइन खोल्लै बाकना

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज कहा हो बाबा के होस्ट बाटिन गतिलो ठाव से झोला आनल से तो लड़का सामान्य हेरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराइटी रहत
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिप ठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला जस कटरस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: सामुदायिक रेडियो टीकापुर FM को कर्मचारी भर्ना संबंधी सूचना
4: सामुदायिक रेडियो टीकापुर FM का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ
3: जनशक्तिका विवरणहरू
4: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको
3: पत्रकार संख्या एकजना थारूभाषी पूर्णकालीन योग्यता कम्तीमा स्नातक रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सिद्ध भएको र योग्यताफी जानेको
4: सहायक प्राविधिक संख्या एकजना आंशिक योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण अडियो भिडियो सम्पादन सिप भएको
3: बजार प्रतिनिधि संख्या एकजना आंशिक योग्यता लेखा बजार शास्त्र विषय लिई कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता
4: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर अल्पसंख्यक थारू दलितलाई प्राथमिकता योग्यता SLC वा कक्षा 12 उत्तीर्ण गरेको पत्रकारिताको अध्ययन वा अनुभवी
3: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण शैक्षिक योग्यताको प्रमाणपत्र नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर FM निवेदन पेश गर्नुहोला थप जानकारी चाहिएमा फोन नम्बर 98113636333 सम्पर्क गर्नुहोला
5: सकि सब काम गर्नु पर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन जानु पर्यो जस्तै लाग्छ
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
8: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो
9: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ
8: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
9: BBA र BBS ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
8: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय BBA का लागि साउन 17 गते बिहान 8 बजे BBS का लागि साउन 17 गते बिहान 10 बजे
9: शिक्षा शास्त्र संकाय BA ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
8: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
9: मानविकी तथा सामाजिक शास्त्र संकाय BA ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
8: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
9: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन QA प्राप्त सरकारी क्याम्पस
8: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
9: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
8: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
9: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
8: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
9: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
8: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
9: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0191-560-088 र 561-088।
8: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

हजुर व्यापारिक विश्रामके पाछे पुनः स्वागत बा कार्यक्रममा फेन्से स्वागत गर्दै यस कार्यक्रम लम्बा व्यापारिक विश्रामके पाछामै धेरै बतुवा कि धेरै बात गरके म फेन्से एक ठाउँ गीत सुनैन चाहन आफ्नो कनका लागि ठाउँ गीत छु जोडी गीतके पाछामै नै बाटो आफ्नो चाहिँ डायल गर्दै करिब 91.5 के लाइन खोलेबा कार्यक्रम हो मझेरी मझेरी कना छिन अङ्गना जहाँ अपने कर हमार भेटु के रमाइलो गप गर्न ठाउँ त गप गरे लाग एटे करबी 91.5 के लाइन खोलेबा तब समय इन्जोय करी यी रमाइलो गीत चाहिँ

हजुर बिल्कुल रमाइलो रमाइलो गीत सुन्दै सुन्ती आफ्नो हुकनसँगै रमाइलो रमाइलो यात्रा गर्दै गर्दै भल्ला भल्ला कार्यक्रमको निर्धारित समय डकर काटे लागला टाटा भावे के जना बेला हो कि बाबु हमारे अत्रबाट सम्झे सुनको साथ दिले आफ्नो धन्यवाद टेक्नी बेटको साथ बाबु रत्नपुर मगर धेरै धन्यवाद दिती अन्तिम एक्टर रमाइलो गीत छ ती अरू कार्यक्रममा भेट्न बाँचाका तिमी मिसन आएका छौँ राम राम जयदेव जय गुरु बाबा शुभ दिन आपके पास शुभ रहे रेडियो टिकापुर एफएम सुन्दै गर्मी।

0: झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
0: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
0: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
0: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम। टिकापुर एफएम 101 मेगाहर्ज।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
6: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल MBBS NAMS
7: साउन 16 गते तेस्रो शनिबारका दिन
6: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
6: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
7: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
6: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
4: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिवार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
5: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
5: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
4: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
5: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
4: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
5: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
4: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
5: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
4: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
5: सम्पर्कका लागि 091-560-265 98-491-10487 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागु पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।

0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही साउन 16 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म को दुखी रहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार,
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाले गरिरहेको कार्यबारे जानकारी, टीकापुर नगरपालिकामा मनोसामाजिक सेवाबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टीकापुर नगरपालिकामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाले सिप तथा उद्यम विकासमा काम गरिरहेको छ। विशेष गरी विपन्न समुदायका नागरिकलाई आमदानीसँग जोड्ने प्रयास गरिरहेको छ। यसै विषयमा मेडपा कार्यक्रमका सहजकर्ता मीना आचार्यसँग कुराकानी गरेका छौं। कार्यक्रममा यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम।
0: मेडपा कार्यक्रमको मुख्य उद्देश्य के हो?
1: हाम्रो यो मेटपा कार्यक्रम भन्नाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेटपा भनेर बुझिन्छ। यसको पूरा नाम चाहिँ यसले चाहिँ जनसमुदायमा भएका निम्न स्तरका अति विपन्न घरधुरीहरूलाई समेटेर चाहिँ यो कार्यक्रम हालसम्म हामीले सञ्चालन गरिरहेका छौं। हाम्रो कार्यक्रम चाहिँ 2077 सालदेखि अहिलेसम्म टीकापुर नगरपालिकामा चाहिँ सञ्चालन छ। यो कार्यक्रम 753 वटा स्थानीय तहमा लागू भएको छ, जसमध्ये हाम्रो टीकापुर नगरपालिकामा पनि हामी 2 जना उद्यम विकास सहजकर्ता रिमा चौधरी र म मीना आचार्य यस कार्यक्रममा आबद्ध भएर काम गरिरहेका छौं।
0: यो टीकापुर नगरपालिकामा चाहिँ कार्यक्रमहरू कसरी सञ्चालन गरिराख्नु भएको छ?
1: टीकापुर नगरपालिकामा यो कार्यक्रम हामी पहिला सुरुमा त हाम्रो एउटा उद्यम विकास समिति भनेर गठन भएको छ, जसमा चाहिँ संयोजकमा चाहिँ यहीँको नगर प्रमुख जीवको संयोजकत्वमा समिति गठन भएको छ। अनि यो समितिले चाहिँ हामीलाई ओडा छनौट गरिदिनुहुन्छ। अनि जुन जुन ओडा चाहिँ हाम्रो छनौटमा परेको छ, त्यस ओडाका ओडा अध्यक्षहरूसँग हामी गएर ओडामै गएर भेटघाट गरेर ओडा अध्यक्षलाई चाहिँ कुन ठाउँ कुन टोलमा कार्यक्रम गर्दाखेरि उपयुक्त हुन्छ भनेर उहाँसँग सहमतिमा गरेर कुन ओडामा चाहिँ अति विपन्न घरधुरीहरू छन्, दलित जनजाति पिछड़िएका वर्ग सहितको घरधुरीहरूको कुन बस्ती छ भनेर हामीले सल्लाह गरिसकेपछि उहाँले हामीलाई बस्ती दिनुहुन्छ। यो बस्तीमा चाहिँ एकचोटि जानुहोला, कस्तो खालको छ हजुरहरू पनि एकचोटि अध्ययन गरेर आउनुहोला भनेर भनिसकेपछि हामीलाई चाहिँ नम्बर दिनुहुन्छ त्यहाँका प्रमुख व्यक्तिहरू। उहाँसँग चाहिँ भेटेर यस गाउँको बारेमा अझै विस्तृत रूपमा बुझेर चाहिँ होला भने चाहिँ हामी उहाँहरूको फोन नम्बर लिएर उहाँहरूसँग कन्ट्याक्ट गरेर चाहिँ हामी त्यहाँका समाजसेवी बुद्धिजीवीहरूलाई भेटघाट गर्छौं र यस्तो कार्यक्रम छ हाम्रो चाहिँ भनेर हाम्रो कार्यक्रमको पूरै चरणहरू कसरी सञ्चालन गर्छौं सबै कुराहरू बताउँछौं। त्यस पश्चात चाहिँ हाम्रो जो हाम्रो अगुवा जीवहरूलाई हामीले भेटेका हुन्छौं उहाँहरूले चाहिँ एक दिनै बस्ती भेला यो दिन राखिदिनु होला, हजुरहरूका सबै गाउँ टोलका परिवारहरू जुट्ने समय कतिखेर जुट्नुहुन्छ के गर्नुहुन्छ उहाँहरूसँग सल्लाह गरेर उहाँहरूले हामीलाई समय दिनुहुन्छ, यो समयमा हामी भेला गर्दै दिन सक्छौं भनेर उहाँहरूले चाहिँ बस्ती भेला राखिदिनुहुन्छ। अनि त्यो भेलामा गएर हामी हाम्रो कार्यक्रमको बारेमा के हो कसो हो कसरी सञ्चालन गर्छौं सम्पूर्ण कुराको बारेमा जानकारी दिन्छौं, जसलाई चाहिँ हाम्रो कार्यक्रमको नाममा चाहिँ सामाजिक परिचालन भनेर चाहिँ चिनिन्छ, सहभागितात्मक ग्रामीण लेखाजोखा भन्छ यसलाई। अनि त्यस पछाडि हामी त्यो ठाउँमा गइसकेपछि कार्यक्रमको बारेमा सबै जानकारी गराउँछौ। अनि त्यसमा चाहिँ जो जो इच्छुक हुनुहुन्छ कार्यक्रमको बारेमा सबैले सुन्नुहुन्छ र त्यसपछि चाहिँ जो जो इच्छुक हुनुहुन्छ यो हाम्रो कार्यक्रममा आबद्ध हुन चाहने अनि बेरोजगार युवाहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ त्यहीँ बस्नुहुन्छ केही क्षणका लागि, चाहिँ फेरि हाम्रो चाहिँ पछि छलफल अन्तर्क्रिया छलफल हुन्छ, यो चाहिँ इन्फर्मल नै हुन्छ। पहिला फर्मल कार्यक्रम गरिसकेपछि उहाँहरूसँग चाहिँ इन्फर्मल रूपमा हामी छलफल गर्छौं र उहाँहरूले चाहिँ फेरि हामीलाई समय दिनुहुन्छ, हामी यो दिन चाहिँ फेरि जुट्नु होला तपाईँहरू कुन दिन जुट्नुहुन्छ भनिसकेपछि उहाँहरूले हामीलाई टाइम दिनुहुन्छ। अनि त्यस पश्चात हामी चाहिँ उहाँहरूले दिएको समयमा फारम भर्न जान्छौं। फारम भर्न गइसकेपछि फारम ए र फारम बी भर्नुपर्छ, बेरोजगार युवाहरूलाई भर्ने फारम हो एउटा चाहिँ। फारम ए भनेको घरधुरी परिवारका घरधुरी सर्वेक्षण फारम ए हुन्छ भने बेरोजगार युवाहरूको फारम बी हुन्छ। यसरी फारम ए र बी सहभागी छनौट गर्छौं। सहभागी छनौट गरिसकेपछि जो जो सहभागीहरू चाहिँ यस कार्यक्रममा छनौट भइसक्नु भएको हुन्छ उहाँहरूलाई हामी सामाजिक परिचालन पश्चात गरिने कार्यक्रम भनेको चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गर्छौं। अनि उद्यमशीलता विकास तालिममा चाहिँ जो जो छनौट भएर आइसक्नु भएको हुन्छ उहाँहरूलाई राखेर चाहिँ हामी 7 दिने उद्यमशीलता विकास तालिम, 1 दिने लैंगिक सामाजिक समावेशीकरण गरेर 8 दिने तालिम सञ्चालन गर्छौं। 8 दिनसम्म चाहिँ उहाँहरूले व्यवसाय कसरी गर्ने के गर्ने यसमा चाहिँ हाम्रो कार्यक्रममा चाहिँ धेरै जसो चाहिँ युवा महिलाहरू चाहिँ यो कार्यक्रममा धेरै आबद्ध हुनुहुन्छ पुरूषहरूको तुलनामा चाहिँ महिलाहरू चाहिँ हाम्रो कार्यक्रममा धेरैजना सहभागी हुनुहुन्छ अनि यो वर्ष चाहिँ यहाँहरूले चाहिँ गत चालु आर्थिक वर्ष 2082-83 कुन कुन ठाउँमा कार्यक्रम गर्नुभयो अथवा के कस्तो कार्यक्रमहरू गर्नुभयो?
2: हामीले गत वर्ष चाहिँ वडा नम्बर 2 र वडा नम्बर 5 छनौट गरिदिनु भएको थियो, जसमा चाहिँ वडा नम्बर 2 र वडा नम्बर 5 गरेर हामीले चाहिँ 90 सहभागीहरूलाई समावेश गरेर यो कार्यक्रम सञ्चालन गरेका थियौं, जसमा 81 महिला र 9 पुरूष हुनुहुन्थ्यो। यसरी चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गरेका थियौं। तत्पश्चात उद्यमशीलता विकास तालिममा चाहिँ उहाँहरूले आफूले गर्ने व्यवसायहरू कुन कुन व्यवसाय गर्नुहुन्छ भन्ने कुरा व्यवसाय छनौट पनि एक दिने कार्यक्रम छ। यो उद्यमशीलता विकास तालिम मध्येकै तालिम हो। उहाँहरूले छनौट गरेको व्यवसायको चाहिँ हामी व्यावसायिक योजना पनि त्यहाँ बनाएर चाहिँ कुन व्यवसाय फाइदा हुन्छ अथवा बेफाइदा हुन्छ सबै कुराहरू विचार गरेर उहाँलाई सुझाव सल्लाह दिएर कस्तो खालको व्यवसाय गर्नलाई उहाँलाई उपयुक्त हुन्छ त्यो सम्पूर्ण कुराहरू यही तालिममा चाहिँ हामी चलाएर उहाँहरूको व्यवसाय छनौट गर्छौं। त्यो छनौट गरेको व्यवसायको चाहिँ हामीले त्यो पश्चात गरिने कार्यक्रम भनेको चाहिँ हाम्रो सिप विकास तालिम सञ्चालन गर्छौं। यो हाम्रो तेस्रो चरणको कार्यक्रम हो। सिप विकास तालिममा चाहिँ उहाँहरूले छनौट गरेकै सिपहरू छानेकै तालिमहरू चाहिँ हामीले उहाँहरूलाई उपलब्ध गराउँछौ।
1: यो वर्ष चाहिँ के कस्तो तालिमहरू दिनुभयो त?
2: यसमा चाहिँ हाम्रो उद्यमीहरूले छानेका तालिम भन्दाखेरि अहिले चाहिँ यो हाम्रो जुन उहाँहरूले देखिराख्नु भएको छ तिनै तालिममा मात्रै उहाँहरूको आकर्षण बढेको छ, किनभने उहाँहरूले नदेखेको तालिम नजानेको तालिम भनेको के हो कस्तो हो, अलिकति रिस्क लिन जोखिम लिन पनि उहाँहरूलाई अलिकति डरै हुन्छ कि क्या हो। त्यसले हामी जति कन्भिन्स गर्न सके खोजे तापनि नयाँ नयाँ व्यवसाय आउन पाएदेखि त्यो व्यवसाय चल्ने थियो टिकापुरमा, हामी त सम्भाव्यता हेरिसकेका हुन्छौँ यो व्यवसाय चल्छ यो व्यवसाय चल्दैन भन्ने कुरा त हामीलाई एक प्रकारको ज्ञान चाहिँ भइसकेको हुन्छ, र पनि हामीले उहाँहरूलाई जति कन्भिन्स गर्न खोज्दा पनि उहाँहरूले चाहिँ जे देखिराख्नु भएको छ त्यसै व्यवसायलाई मात्रै अलिकति आकर्षकको रूपमा मानेर चाहिँ यस्तै खालका तालिमहरू जस्तै कि अब एडभान्स सिलाइ कटाई तालिमहरू देखिराख्नु भएको छ, यस्तै तालिमहरू रोज्नु भएको छ, जस्तो नास्ता बनाउने भयो अनि ब्युटी पार्लर भयो अनि मोटरसाइकल मर्मत तालिमहरू हेयर कटिङ, अनि हामीले यो वर्ष चाहिँ मासु कटिङको तालिम पनि एकजनालाई सञ्चालन गरेका थियौं। हेयर कटिङको तालिममा हाम्रो 2 आउनु भएको थियो, मोटरसाइकल मर्मतमा 1 हामीले 1-2 जतिजना आए पनि हामीले तालिममा चाहिँ हामीले समावेश गर्छौँ उहाँहरूलाई, किनभने व्यवसाय गर्न भनेर आउनु भएको छ भने उहाँहरूको इच्छाकै तालिम चाहिँ हामीले दिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नै जुन सहभागीले जे व्यवसाय गर्न रुचाउनु भएको छ त्यो तालिम चाहिँ हामीले दिनै नै पर्ने हुन्छ।
1: एकजना भए पनि
2: अनि जसमध्ये डल बनाउने तालिम 1 अनि तरकारी खेती गर्ने महिलाहरू आउनु भएको छ 10 अनि कुखुरा पालनको तालिम गर्ने 2 गरेर हामीले यसरी 10 प्रकारका तालिमहरू सञ्चालन गरेका थियौं, जसमा चाहिँ 81 सहभागीले चाहिँ तालिममा समावेश हुनुभएको थियो।
1: जस्तो यो तालिमपछि चाहिँ उहाँहरू रोजगारीसँग जोडिएको त्यस्तो केही अनुभवहरू छ?
2: अनि तालिम पश्चात फेरि यो तालिम दिएर मात्रै उहाँहरूलाई व्यवसाय गर्न चाहिँ अझै गाह्रो हुन्छ भनेर हाम्रो कार्यक्रमको चौथो चरणको कार्यक्रम पनि छ। चौथो चरणमा चाहिँ उहाँहरूले त्यो जुन सिप तालिम लिइसक्नु भएको छ नि त्यो लिइसकेको तालिमको चाहिँ हामीले उहाँहरूलाई मसिन औजार भयो प्रविधिहरू भयो केही पनि अलिकति हलुका चिज भए पनि हामीले सपोर्ट गर्यौं भने चाहिँ उहाँहरूले व्यवसाय गर्न अलिक सहज हुन्छ कि भन्ने हाम्रो यो कार्यक्रमको मान्यता रहेको कारणले गर्दाखेरि उहाँहरूको व्यवसाय सँग सम्बन्धित र उहाँहरूले मागेकै सामान गरेर हामीले उहाँहरूलाई प्रविधि पनि हस्तान्तरण गर्छौं। प्रविधि हस्तान्तरण गर्दाखेरि चाहिँ हाम्रो पालिकाको बजेट के कति छ त्यो बजेटको आधारमा रहेर भन्नुपर्दाखेरि उसरी 80% नगरपालिकाको र 20% सहभागीको लागत सहभागिताको आधारमा प्रविधि हस्तान्तरण दिनुपर्ने हो, तर कतिपय सहभागीको यस्तो हुन्छ हाम्रो सामानको लागत चाहिँ अलिकति महँगो पर्ने र हाम्रो पालिकाको बजेट चाहिँ सीमित भएको अवस्थामा चाहिँ कस्तो हुन्छ भने पालिकाको बजेट जे जति छ हामी सबै सहभागीहरूलाई त्यसलाई चाहिँ वितरण गर्छौं, भाग लगाउँछौ कति बजेट बचेको छ र कति बजेट चाहिँ उहाँहरूलाई दिन सक्छौं भनेर हामी हिसाब गर्छौं, र अनि बजेट दर रेट माग गरिसकेपछि त्यो बजेट दर रेट अनुसार सामानको मूल्य कति परेको छ त, जस्तो हाम्रो पालिकाको बजेट 1 सहभागीलाई चाहिँ 10,000 दिन पुग्यो र उहाँहरूले सामान माग्नु भयो मानौ 15,000 बराबरको त्यो सामानको मूल्य पर्न गयो भने 10,000 हाम्रो र बचेको 5,000 चाहिँ सहभागी स्वयंको लागत सहभागिता गरेर हामीले वितरण गर्नुपर्ने हुन्छ, किनभने पालिकाको बजेट चाहिँ सीमित रहेको कारणले गर्दाखेरि यस्तो गर्नुपर्ने हुन्छ। यदि त्यो सामानको मूल्य चाहिँ कम पर्यो र हाम्रो बजेट चाहिँ 10,000 भित्र पर्यो भने चाहिँ त्यसमा चाहिँ 80-20 सिद्धान्त लागू भएर 80% पालिकाको र 20% सहभागीको लागत सहभागिता गरेर यसरी हामीले प्रविधि हस्तान्तरण गर्छौं, सहभागीले मागेकै प्रविधि हामी उपलब्ध गराउँछौं। जसमध्ये यो वर्ष चाहिँ हामीले 81 तालिम लिनुभएको थियो भने 73 चाहिँ हामीले प्रविधि हस्तान्तरण गरेका छौँ,
1: भनेपछि धेरैजनालाई सहयोग गर्नु भएको
2: छ। 73 प्रविधि हस्तान्तरण गरेका छौँ र अहिले व्यवसाय खोल्ने क्रम उहाँहरूको अनि यतिले मात्रै व्यवसाय सञ्चालन गर्न पनि अझै गाह्रो हुन्छ भनेर चाहिँ हामीले लघु वित्तीय संघ संस्थासँग कोर्डिनेसन गराउनु पर्ने यो वर्ष हाम्रो त्यो चाहिँ 5 चरणको कार्यक्रम चाहिँ लघु वित्तीय संघ संस्थाहरूसँग जसले चाहिँ सहुलियत ब्याजमा ऋण उपलब्ध गराउँछन् त्यस्तो कार्यक्रम पनि रहेको छ। त्यसमा चाहिँ यो वर्ष कुनै पनि सहभागीले ऋण माग गर्ने यस्तो खालको इच्छा देखाउनु भएन। सायद उहाँहरू कुनै न कुनै समूहमा आबद्ध पनि हुनुहुन्छ गाउँघरतिर, अहिले त विभिन्न समूहहरू खोल्ने त्यस्तो खालको चलन पनि छ, त्यस कारणले उहाँहरू कुनै न कुनै समूहमा आबद्ध भएको कारणले स्वयं आफैले पनि ऋणको चाहिँ त्यो सहजता उहाँहरूले महसुस गरेको कारणले गर्दा होला हामीलाई चाहिँ ऋणको इच्छा नदेखाउनु भएको कारणले हामीले यो कार्यक्रम यो वर्ष चाहिँ पाँचौं चरणको कार्यक्रम सञ्चालन गरेनौं। अनि र यो कार्यक्रममा छुट्याएको जुन बजेट थियो, पाँचौं चरणमा छुट्याएको बजेट, त्यो बजेट चाहिँ हाम्रो उब्रेर खेर फर्केर चाहिँ जाँदैन, किनभने सशर्तको बजेट हो यो, त बच्यो लास्टमा भने त फिर्ता जान्छ भन्ने पनि हुन्छ। तर हाम्रो कार्यक्रमको मोडल अनुसार जुन बचेको पैसा छ त्यसलाई चाहिँ हामीले प्रवृद्धिमा पनि लगाउन पाउँछौं, त्यो पैसालाई चाहिँ प्रवृद्धिमा जोड्न पनि सक्छौं। त्यस कारणले सहभागीले चाहिँ अलि राम्रै सामान पाउन् त्यो कार्यक्रम माग्नु नमाग्नु भएको कारणले हामीले चाहिँ स्किप गरेर त्यो बचेको पैसा चाहिँ प्रवृद्धिमा नै हालेर यसरी पनि कार्यक्रम सञ्चालन गर्यौं। र पाँचौं चरणको कार्यक्रम त्यो भयो भने अनि सहभागीहरूले चाहिँ उत्पादन गरेका वस्तुहरू जति पनि उत्पादन गर्नुभएको छ त्यसलाई चाहिँ बिक्री वितरण गर्ने यदि गाह्रो भयो अस्वस्थता भयो भने हामी बजारीकरणको पनि कार्यक्रम हाम्रो छैटौं चरणको कार्यक्रममा रहेको छ। र यो वर्ष पनि सहभागीहरूले उत्पादन गरिसकेको सामान चाहिँ बजारीकरण गर्नुपर्ने हुन्छ। गत वर्षको उद्यमीले पनि उत्पादन गर्नुभएको छ नि त्यसलाई पनि बजारीकरणमा जोड्न सकिन्छ, र यो वर्षका उद्यमीलाई पनि सामानहरू बनाउनु भयो र बिक्री गर्न सक्नु भएन भने त्यसको बजारीकरणको काम पनि हामीले सहजीकरण गरिदिने काम चाहिँ गर्छौं। र यस्तो खालको सहभागी पनि अहिलेसम्म आउनु भएको छैन, जस्तो सिलाइ कटाईको बजारीकरण गर्न त्यति आवश्यकता परेन, नास्ताको परेन, र व्यवसाय नै यस्तो खालको छान्नुभयो कि जसले चाहिँ उत्पादन गरेर पनि हामीले बजारीकरणमा सहजीकरण गर्नुपर्ने खालको अहिलेसम्म आवश्यकता नपरेको कारणले गर्दाखेरि यो कार्यक्रम पनि अहिलेसम्म हामीले चाहिँ सञ्चालन गरेका छैनौं। र यो बजेट पनि हाम्रो प्रवृद्धिमा नै जोडिएको छ, जसले गर्दा दुई चरणको कार्यक्रम चाहिँ हामीले गरेका छैनौं र बाँकीको चार चरणको कार्यक्रम हामीले सञ्चालन गरेर यसरी चाहिँ हाम्रो 73 जनाले अब चाहिँ व्यवसाय कस्तो छ भने सबैजनाले अब मेरो व्यवसाय सञ्चालन गरिसकेको छु म्याडम भनेर खबर चाहिँ गरिराख्नु भएको छ। हामीलाई उद्घाटन गर्ने क्रम चाहिँ जारी छ व्यवसायको, र अहिलेसम्ममा हाम्रो लगभग धेरैजनाले व्यवसायको उद्घाटन गर्नलाई हामीलाई खबर गरिसक्नु भएको छ। कतिपय ठाउँमा हामी गएका पनि छौँ र कतिपय ठाउँमा चाहिँ हामी जान नसकेको अवस्था पनि छ, समय नभएको कारणले हामी अरू नै कार्यक्रममा व्यस्त भएको कारणले अब उहाँहरूको चाहिँ हामी फोटो लिएर व्यवसायको फोटोहरू लिएर आउने, व्यवसायमा अनुगमन गर्न जाने र उहाँहरूको उद्घाटनमा जाने क्रम अब यो हाम्रो साउन भदौ अहिले बर्खाको कारणले गर्दाखेरि पनि गाह्रो हुन्छ भनेर हामीले असोजसम्मको समय दिएका हुन्छौँ उहाँहरूलाई। असोजसम्म चाहिँ व्यवसाय सञ्चालन गर्नुहोला र हामीलाई खबर गर्नुहोला भन्ने कुरा छ। असोजसम्ममा सायद हाम्रो आशा त अब 73 जनाको व्यवसाय सञ्चालन भएको उद्घाटन गरेको हामी चाहन्छौँ हेर्न, वडा अध्यक्षज्यूहरूलाई पनि हामी कार्यक्रममा चाहिँ उद्घाटनमा चाहिँ हामीले लिएर जाने गरेका छौँ।
0: भनेपछि नयाँ उद्यमी थपिने क्रम बढ्दैछ,
2: उद्यमीहरू प्रत्येक वर्ष 77 सालदेखि हामीले कार्यक्रम सञ्चालन गरेका थियौँ, यो वर्ष हाम्रो टार्गेट 90 जनाको थियो भने यसमध्ये अब 73 जनाले चाहिँ पसल खोल्नुहुन्छ भन्ने छ। अनि गत वर्षका उद्यमीहरू जति पनि हुनुहुन्छ हामीले यो वर्षको नयाँ मात्रै होइन पुराना उद्यमीको पनि चाहिँ उहाँहरूको अनुगमनहरू गरिराख्नु पर्ने, कस्तो गर्दै हुनुहुन्छ त्यसको चाहिँ के अरे बेला बेलामा गएर व्यवसायको अनुगमन गर्ने त गरि नै रहेका छौँ। र व्यवसायको अनुगमन गर्ने क्रममा हामीले निड एसेसमेन्टको एउटा फारमको आधारमा चाहिँ व्यवसायहरू कसले कस्तो कस्तो गरिराख्नु भएको छ भनेर हेर्दै जाँदाखेरि स्तर उन्नतितर्फका उद्यमीहरूलाई पनि हामीले यो वर्ष पनि सपोर्ट गरेका छौँ। धेरैजनाले व्यवसाय सञ्चालन त गर्नुभएको छ तर हामीले सबैलाई समेट्न सकेका छैनौँ, र 11 जनालाई चाहिँ अत्यावश्यक परेको कारणले गर्दाखेरि गत वर्षका उद्यमीहरूलाई 11 जनालाई चाहिँ हामीले स्तर उन्नतितर्फ प्रविधि हस्तान्तरण, जसमा चाहिँ 1 लाख रुपियाँ बजेट थियो, प्रति उद्यमी 10,000 का दरले दिनुपर्ने, 10 जनालाई दिन पाए 10,000 का दरले हुने थियो भने हाम्रो चाहिँ यसपालि चाहिँ दिनै पर्ने एकदमै आवश्यक परेको उद्यमी 11 जना भएको कारणले गर्दा 1 लाख रुपियाँ बजेटलाई चाहिँ भाग लगाएर 11 जनालाई प्रविधि हस्तान्तरण गरेका छौँ। र अर्को चाहिँ हाम्रो छ समूहमा प्रविधि हस्तान्तरण भन्ने पनि हाम्रो 3 चरणमा कार्यक्रम हुन्छ, एउटा नयाँ उद्यमी सिर्जनातर्फ, एउटा स्तर उन्नतितर्फ र एउटा समूहमा प्रविधि हस्तान्तरण गरेर 3 चरणमा कार्यक्रम सञ्चालन गर्छौँ। र यी समूहमा प्रविधि हस्तान्तरण हामीले 2 समूहमा प्रविधि हस्तान्तरण गरेका छौँ। यो सामूहिक भन्दा पनि यसमा चाहिँ हाम्रो 17 जना सहभागीहरूलाई चाहिँ व्यक्तिगत रूपमै हामीले सहयोग गरेका छौँ, नाम समूहको भए तापनि समूहकै मान्छेहरू गरेर 17 जनालाई चाहिँ हामीले प्रविधि हस्तान्तरण गरेका छौँ। र यो वर्ष हाम्रो स्तर उन्नतितर्फ गर्दाखेरि 27 जनालाई चाहिँ हामीले सामग्रीहरू प्रविधिहरू हस्तान्तरण गरेका छौँ।
0: जस्तो अब कार्यक्रममा यहाँले हुन त महिलाहरू धेरै सहभागी हुन्छन् भन्नुभयो, जस्तो महिला दलित जनजाति अथवा विपन्न समुदायको सहभागिताको कुरा छ नि, यो महिलाहरू मात्रै धेरै सहभागी भइरहेको किन हो जस्तो लाग्छ?
2: यो हाम्रो चाहिँ अब बोर्डर एरिया पनि अब नजिकै छ, यो यसले गर्दाखेरि पनि धेरै जस्तो युवाहरू चाहिँ इन्डियातिर जाने, इन्डिया गएर कमाई गर्ने, यसमा हाम्रो एक त यो नेपाली हाम्रो चलन चल्ती अनुसार महिलाले चाहिँ घर सम्हाल्ने र पुरुषहरूले चाहिँ बाहिर गएर कमाउनु पर्ने एउटा जुन चलन चल्ती चलिरहेको छ, यसमा चाहिँ पुरुषहरू प्राय जसो घर बाहिर गएर आमदानी गर्ने उसमा चाहिँ हुनुहुन्छ र उहाँहरू चाहिँ इन्डिया काम गर्न जाने र महिलाहरू चाहिँ गृहिणी एउटा घरको रेखदेख गर्ने, सँगसँगै बालबच्चाको रेखदेख गर्ने भनेर घरतिर बसिराख्नु भएको हुन्छ। त्यही भएर यो खाली समयमा उहाँहरू त्यतिकै नबसेर चाहिँ यो कार्यक्रममा आबद्ध हुन सकेपछि उहाँहरूले पनि एउटा आय आर्जनको बाटो सम्हाल्न सके भने पुरुषकै भरमा बस्नु नपर्ने एउटा यो राम्रै हुन्छ। त्यसकारणले पुरुषहरू चाहिँ धेरै कमाउन बाहिर जाने र महिलाहरू घरमा बस्ने भएको कारणले हाम्रो कार्यक्रममा खबर गर्दाखेरि पनि उहाँहरू नै भेटिनुहुन्छ, कार्यक्रममा पनि उहाँहरू नै आउनुहुन्छ, सुरुदेखि कुरा बुझ्नु पनि उहाँहरूले नै भएको हुन्छ। त्यसकारणले महिलाहरू धेरै आबद्ध हुनुहुन्छ। कतिपय ठाउँमा चाहिँ घरको आमाहरू बुवाहरू कुरा बुझ्न आउनु भएको छ, यो हाम्रो कार्यक्रमको बारेमा सुनेर बुझेर यो कार्यक्रम हो राम्रो रहेछ, मेरो छोरालाई मेरो यतैतिर केही सिप तालिम दिएर व्यवसाय गर्न लगाउन पाए राम्रो हुन्थ्यो भन्ने खालको भएर खबर गरेर फोन गरेर पनि यस्तो यस्तो कार्यक्रम आएको छ हाम्रो गाउँमा, आइज बाबु यो कार्यक्रममा आबद्ध हो भनेर पनि बोलाउनु पनि भएको छ। दुई चारजना पुरुषहरू त्यसरी पनि हाम्रो कार्यक्रममा चाहिँ जोडिनु भएको छ।
0: जस्तो यो मेडपा कार्यक्रममा तालिम अथवा चाहिँ व्यवसाय सञ्चालनका लागि विभिन्न ज्ञानहरू सिकेपछि सफल भएका जस्तो एउटा दुईटाको उदाहरण केही दिनु पर्दाखेरि
2: हाम्रो कार्यक्रममा साँच्चै नै एउटा उदाहरणीय काम भनेको हाम्रो उद्यमी हुनुहुन्थ्यो होइन, अहिले चाहिँ एकदम 100% विशुद्ध गृहिणी भएर घरमा बसिराख्नु भएको थियो र हाम्रो कार्यक्रम त्यस गाउँमा गइसकेपछि उहाँ हाम्रो कार्यक्रममा आउनुभयो अनि उहाँ चाहिँ अहिले वडा नम्बर 5 को राजकुमारी चौधरीलाई हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ एकदम गृहिणी हुनुहुन्थ्यो होइन घरमा, अनि हाम्रो नास्ताको तालिममा आउनुभयो, उहाँले उहाँ नास्ता तालिम छनौट गर्नुभयो, सिप तालिम पाउनुभयो, पाइसकेपछि उहाँले चाहिँ अहिले नास्ताको व्यवसाय सञ्चालन गरेर उहाँको श्रीमान पहिला चाहिँ बिमामा चाहिँ आबद्ध हुनुहुन्थ्यो, बिस्तारी बिरामी सन्चो नभएको कारणले घरमै हुनुहुन्थ्यो, अहिले चाहिँ श्रीमान श्रीमतीले नै धेरै राम्रोसँग व्यवसाय चलाएर आफ्नो घरको गुजारा गर्ने राम्रो गरेर हामी बेला बेला जाँदाखेरि उहाँहरूलाई सोध्छौँ कस्तो छ त खबर, के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ भन्दा उहाँहरूले चाहिँ एकदमै राम्रो हामीलाई चाहिँ जे सम्झिनुहुन्छ, मेटपा कार्यक्रमले गर्दाखेरि अहिले म यतिको भएँ, यो ठाउँमा आएँ, मेरो श्रीमानलाई पनि यो कार्यक्रममा मैले मेरो व्यवसायमा मैले संलग्नता गराउन पाएको छु भनेर एकदम गर्व महसुस गर्नुहुन्छ। यस्तै गरी एकजना अर्को पनि उद्यमी वडा नम्बर 5 कै हुनुहुन्छ फेरि उहाँ पनि सविताज्यूले पनि जे एकदम राम्रोसँग व्यवसाय सञ्चालन गरिराख्नु ठ्याक्कै वडा कार्यालयको अगाडिपट्टि छ यो नास्ता पसल, अनि उहाँले पनि उहाँको श्रीमान पहिला इन्डियामै हुनुहुन्थ्यो, अब व्यवसाय यसरी चल्न थाल्यो, फेरि ठ्याक्कै हाम्रो यो दौलतपुर घाटमा झुलुङ्गे पुल बनेको छ, त्यहाँबाट बाटो हिँड्ने मान्छेहरूको आवत जावत निकै नै बढेको छ, जसले गर्दा त्यो नास्ताको सेन्टरमा परेको कारणले गर्दा नास्ता खाने ग्राहकहरूको भीड त्यस्तो भएको कारणले श्रीमानलाई पनि इन्डियाबाट बोलाएर आउनु, यतै काम गरौं भनेर चाहिँ अहिले दुईजनै श्रीमान श्रीमती नै मिलेर व्यवसाय राम्रैसँग सञ्चालन गरिराख्नु भएको छ, उहाँको नै एउटा उदाहरण छ। यस्ता उदाहरणहरू हाम्रो कार्यक्रममा छन्, राम्रै गरिराख्नु भएको छ, आय आर्जनको स्रोतहरू जस महिलाले पनि घर चलाउन सक्ने श्रीमानलाई पनि आबद्ध गरेर यसरी चाहिँ चलाइराख्नु भएको छ, व्यवसाय चाहिँ राम्रै छ।
0: महिलाहरूले पनि आय आर्जन गर्न थाल्दा अथवा चाहिँ महिलाले पनि कमाउन थाल्दाखेरि के सजिलो हुँदो रहेछ, यहाँले के देख्नुभयो?
2: श्रीमान श्रीमती पहिला त यस्तो हुन्थ्यो श्रीमानको मात्रै कमाइले घर गुजारा चलाउनु पर्ने र श्रीमानलाई भवितव्य केही त्यस्तो नराम्रो अप्ठ्यारो केही भयो मानौ केही घटनाहरू घट्यो भने चाहिँ त्यो घर पुरै विचल्ली हुने श्रीमानकै भरमा परेको कारणले गर्दाखेरि त्यस्ता धेरै उदाहरणहरू हामीले देखेका छौं। अब एउटा महिला एउटा गृहिणी पनि यस्तो कार्यक्रममा आय आर्जनमूलक कार्यक्रममा सहभागी हुनुभयो आबद्ध हुनुभयो भने चाहिँ त्यो घरमा चाहिँ त्यस्तो खालको विचल्ली बिजोक अवस्था आउँदैन, महिलाले पनि त्यो चाहिँ छोराछोरीलाईदेखि लिएर आफ्नो घर परिवारलाई चाहिँ त्यो टुट्न दिँदैनन् यतिको आय आर्जन गरौं भने, र श्रीमानलाई पनि धेरै सपोर्ट हुन्छ दुईजना मिलेर गर्दा, एक्लैको तुलनामा दुईटाले गर्नुभयो भने चाहिँ धेरै सहयोग सपोर्ट चाहिँ हुन्छ, एउटाको कमाईले खर्च भए पनि एउटाको कमाई बचत गर्न सकिन्छ र त्यस्ता भोलिका दिनमा भविष्य निर्माणका कुराहरूदेखि लिएर गुणस्तरीय जीवनका कुराहरूमा चाहिँ धेरै सहजता चाहिँ हुन्छ।
0: यति हुँदाहुँदै पनि मेडपा कार्यक्रम सञ्चालनका लागि जस्तो यो कार्यक्रम कार्यान्वयनमा चाहिँ कस्तो खालको चुनौतीहरू छन् त?
2: यो कार्यक्रम गर्दै जाँदाखेरि हाम्रो सशक्तको बजेट चाहिँ प्रत्येक वर्ष अब केही घट्दै आइरहेको छ, हुन त अहिलेको यो बजेटको अवस्था त्यस्तै देशको माहौल भएको कारणले गर्दा हो या किन हो घट्दै आएको छ, तर पालिकाले हाम्रो पालिकाले चाहिँ हाम्रो कार्यक्रम चाहिँ धेरै सपोर्ट गर्नुभएको छ अहिलेसम्म होइन, त्यसमा चाहिँ हाम्रो जो बजेट विनियोजनका कुराहरूमा पनि कार्यक्रमको यस्तो प्रभावकारिता देखेर नै होला बजेट विनियोजनमा चाहिँ सहयोग गर्नुभएको छ। अब के हुन्छ भने हाम्रो स्तर उन्नतिको सहभागी चाहिँ स्तर उन्नतितर्फ बढ्दै जाने प्रत्येक वर्ष 77 सालदेखि अहिलेसम्म हेर्ने हो भने हाम्रो लगभग 530 जना जतिलाई चाहिँ हामीले उद्यमशीलता तालिमहरू सञ्चालन गरिसकेका छौँ र सपोर्ट गर्नुपर्दा स्तर उन्नतितर्फ सपोर्ट गर्नुपर्दा यो वर्ष हामीले जम्मा 11 जनालाई मात्रै स्तर उन्नतितर्फ सपोर्ट गर्न पायौं। उद्यमीको संख्या बढ्दै जाने प्रत्येक वर्ष र बजेट चाहिँ एकदम न्यून अब स्तर उन्नतिको तर्फ जम्मा 10 जनाका लागि मात्रै सपोर्ट गर्ने भनेर आइसकेको छ उहाँ। यहाँ हामीले गर्नुपर्ने चाहिँ धेरैजनालाई थियो। अहिले पनि माग गर्ने हाम्रा मान्छेहरू लगभग 20-25 जना थिए। हामीले सबैलाई सपोर्ट गर्न सकेनौँ, समावेश गर्न सकेनौँ, बजेटकै कारणले गर्दाखेरि समावेश गर्न सकेनौँ। र यो बजेटको अब यो चाहिँ सशर्तबाट माथिबाट आउने बजेट नै त्यही तरिकाले आएको हुन्छ र पालिकाबाट छुट्याएको बजेट चाहिँ हाम्रो नयाँ उद्यमी सिर्जनातर्फ मात्रै हाम्रो चाहिँ लगानी लगाएर चाहिँ कार्यक्रम सञ्चालन गर्न प्रभावकारी देखिने भएको कारणले त्यो बजेटलाई चारैतिर बाँड्न पनि सकिँदैन। अनि त्यसले गर्दाखेरि बजेटकै यसमा चाहिँ अहिले चाहिँ स्तर उन्नतितर्फको जुन बजेट छ घटेर आएको, त्यसले गर्दाखेरि हामीलाई काम गर्न अलिकति गाह्रो महसुस भएको छ।
0: हुन्छ, समय दिनुभयो जानकारीमूलक कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद म्याडम, मलाई यो कार्यक्रममा यस्तो बोल्ने अवसर प्रदान गर्नुभएकोमा।
0: टिकापुर नगरपालिकामा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मनोसामाजिक सेवा दिन सामी कार्यक्रम मार्फत मनोसामाजिक सेवा प्रदान हुँदै आएको छ। सेवा कसरी दिइन्छ र अवस्था के छ भनी मनोसामाजिक परामर्शकर्ता मीना कुँवरसँग कुराकानी गरेका छौ।
3: कार्यक्रममा यहाँलाई स्वागत छ।
4: धन्यवाद।
3: यो सुरक्षित आप्रवासन सामी कार्यक्रमले मनोसामाजिक परामर्श सेवालाई प्राथमिकता किन दिएको?
4: सुरक्षित आप्रवासन सामी कार्यक्रमले विशेष गरी वैदेशिक रोजगारीमा जाने घर परिवारका सदस्यहरूलाई प्लस जाने व्यक्तिलाई पनि यो समस्या पक्कै नै हुन्छ। पक्कै पनि एउटा घर छोडेर, परिवार छोडेर, श्रीमती बच्चाहरू बालबच्चाहरू सबै आफ्नो देशै छोडेर जानु पर्दाको पीड़ा त्यो आफैमा हुन्छ। त्यो सँगसँगै वैदेशिक रोजगारमा जानुभएका घर परिवारका सदस्यहरूलाई पनि एउटा आफ्नो व्यक्ति होइन घर परिवारबाट टाढिनुको समस्या पनि त्यो आफैमा छ। त्यो सँगसँगै बालबालिकाहरूलाई पनि एउटा अभिभावकको कमीको महसुस चाहिँ हुन्छ। अब श्रीमतीहरूलाई पनि एक्लोपनको महसुस हुन्छ। त्यसपछि आमा बुवालाई पनि एउटा आफ्नो छोरो टाढा जाँदा होइन छोराबाट पाउने माया उसँग नजिक हुँदा र टाढा हुँदाको सम्बन्धमा पनि धेरै फरक पर्छ। यो कुराहरूले चाहिँ धेरै असर गरिरहेको छ। त्यो सँगसँगै वैदेशिक रोजगारबाट आएको जो आर्थिक पैसा हुन्छ त्यो पैसाले गर्दा पनि पारिवारिक सम्बन्धहरूमा चाहिँ विमेल भएको पनि हामीले भेटाएको छौँ। त्यो सँगसँगै अब त्यो पैसाको कारणले गर्दा पनि भयो अनि त्यसपछि वैदेशिक रोजगारमा रहनुभएका व्यक्तिका श्रीमतीहरूलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ। उहाँहरूले चिटिक्क नयाँ लुगा लगाएर कहीँ कतै जाँदा, कोही अपरिचित व्यक्तिहरूसँग लिफ्ट माग्दा अथवा कसैसँग बोल्दा होइन पनि समाजले लाउने लालछना होइन घरेलु हिंसाका जस्ता कुराहरूले गर्दा पनि उहाँहरूमा चाहिँ मानसिक समस्या चाहिँ सिर्जना भएको हुन्छ। त्यो सँगसँगै त्यो समाजमा भएका नकारात्मक कुराहरूलाई मान्छेले धेरै ठूलो रूप लिन्छ र सकारात्मक कुराहरूलाई चाहिँ कम लिन्छ। अनि त्यो नकारात्मक भएका कुराहरूले पनि परिवार सँगसँगै समाजले पनि वैदेशिक रोजगारमा रहनुभएको व्यक्तिलाई चाहिँ नाना थरीका कुराहरू थपेर चाहिँ भनिदिने। त्यो कुराले गर्दा श्रीमान श्रीमतीको सम्बन्धमा पनि अलिकति असर पर्छ। उहाँहरूको सम्बन्धमा पनि झैझगडा हुन्छ होइन, त्यो कुराले गर्दा पारिवारिक झैझगडा हुन्छ, विमेल हुन्छ। यो कुराले गर्दा एउटा श्रीमतीलाई मात्र होइन बालबच्चा र आमा बुवा सपरिवारलाई चाहिँ एउटा समस्या चाहिँ सिर्जना हुन्छ यसले गर्दा।
2: भनेपछि यहाँले चाहिँ वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य अथवा वैदेशिक रोजगारीबाट फर्केका अनि जस्तो जसलाई चाहिँ मनोसामाजिक सेवा आवश्यक छ उहाँहरूलाई चाहिँ परामर्श अथवा थप उपचार आवश्यक पर्यो भने उपचारका लागि सहजीकरण लगायतको काम गरिराख्नु भएको छ?
4: हजुर, यो पक्कै पनि यो काम चाहिँ हामीले गरिरहेका छौँ। यो वैदेशिक रोजगारमा रहनुभएका घर परिवारलाई मात्र नभएर मानसिक स्वास्थ्य समस्या भएका अन्य व्यक्तिहरूलाई पनि हामीले चाहिँ काउन्सिलिङ चाहिँ गरिरहेका छौँ। उहाँहरूसँग भेट्ने अनि उहाँहरूका समस्याहरूलाई सुनिदिने होइन उहाँहरूको कुराहरूलाई सुनिदिने बेला बेलामा जाने कम्तीमा पनि हामी 15 दिनको फरकमा चाहिँ उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। भेटघाट गर्ने क्रममा हामीसँग एउटा एचएससी फर्म हुन्छ हामीले स्वास्थ्यको, अनि त्यो फर्मको आधारमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ तपाईँलाई कस्तो अवस्था छ, गत एक महिनादेखि तपाईँलाई के समस्या छ भनेर 25 वटा क्वेसन हुन्छ। त्यो क्वेसनहरू सोध्दै जाँदा त्यसको स्कोर चाहिँ मापन गर्छौँ। त्यो मापनको आधारमा चाहिँ के समस्या छ भन्ने कुराहरू चाहिँ हामी पहिचान गर्छौँ। त्यो उहाँहरूलाई डिप्रेसन छ, औषधि नै सेवन गर्नुपर्ने छ, अथवा साइकोसिसको लक्षणहरू छ भने हामी चाहिँ साइकेट्रिक डक्टर कहाँ चाहिँ रेफर गर्छौँ। उहाँलाई रेफर गरिसकेपछि औषधिले मात्र सन्चो नहुने र हामी बेला बेला भेटेर उहाँहरूलाई औषधि खाने तरिकाहरू, त्यसपछि चाहिँ उहाँहरूको कुरा सुनिदिने, उहाँहरूलाई चाहिँ कसरी चाहिँ उहाँलाई उहाँको पीरचिन्ता तनावलाई चाहिँ कम गर्न सकिन्छ भन्ने विभिन्न अभ्यासहरू छ हामीसँग, विभिन्न विधिहरू छ, त्यो विधिलाई लिएर चाहिँ हामी उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। साइकोसिसको केसहरूमा भन्नुपर्दा हामीले साइकोसिस भएको व्यक्तिलाई चाहिँ हामीले काउन्सिलिङ गर्न सक्दैनौँ। उहाँले जब कि आफूलाई केही पनि नभएको चाहिँ उहाँले मलाई मलाई केही पनि भएको छैन म एकदम स्वस्थ छु भन्ने चाहिँ उहाँहरूको सोचाइ हुन्छ, तर उहाँलाई समस्या धेरै हुन्छ। उहाँलाई टेक केयर गर्ने व्यक्तिलाई चाहिँ हामी काउन्सिलिङ गर्छौँ। जस्तै औषधि नखाने हुन्छ नि त, मलाई केही पनि भएको छैन, म औषधि नै खान्न, म बिरामी नै छैन भन्ने सोचाइ हुन्छ साइकोसिस भएको व्यक्तिहरूलाई। त्यो भएको कारणले गर्दा उहाँहरूले हस्पिटल पनि जान मान्नुहुन्न, डक्टर कहाँ भेट्न पनि मान्नुहुन्न। त्यस्तो अवस्थामा चाहिँ हामी उहाँलाई टेक केयर गर्ने व्यक्ति, उहाँको आमा बुवा श्रीमती अथवा श्रीमान को हुनुहुन्छ उहाँहरूलाई चाहिँ साइकेट्रिक डक्टर कहाँ लिएर आफै पनि जान्छौँ। उहाँलाई लिएर अनि उहाँको समस्याहरू सबै डक्टर कहाँ भन्नुहुन्छ, त्यो भने अनुसारको डक्टरले औषधि दिनुहुन्छ। अनि त्यो बिरामीले औषधि खान त मान्दैन, अनि त्यो औषधि खान नमानेको अवस्थामा चाहिँ उहाँलाई चाहिँ दालमा, तरकारीमा, चियामा औषधिहरू राखेर चाहिँ खुवाउने, उहाँलाई थाहै नपाउने गरिकन खुवाएर पनि धेरै केसहरू चाहिँ सन्चो भएको छ। एउटा यस्तै केस थियो साइकोसिसको, मलाई केही पनि भएको छैन भन्ने, त्यसपछि श्रीमतीलाई पिट्ने, लखेट्ने, बच्चा बच्चीलाई चाहिँ एकदम लखेट्ने, जे पायो त्यो हिर्काउने, श्रीमतीलाई हातहतीहरूले लखेट्ने, उहाँहरूको एकदमै त्यो घरमा चाहिँ एकदमै तनावग्रस्त भयो, घरमा एक अर्काप्रति सबै त्रासमय भए। त्यो अवस्थामा चाहिँ मैले उहाँको श्रीमतीलाई भनेर अनि औषधि खाने वातावरण गरेर उहाँ चाहिँ औषधि खाएर सन्चो भएर पनि अहिले विदेश जानुभएको छ। फेरि
2: भनेपछि यहाँहरूले चाहिँ अवस्था अनुसारको परामर्श र उपचारमा चाहिँ सघाइ राख्नु भएको छ। यो पालिकाको तथ्याङ्क हेर्दाखेरि चाहिँ यो चालू आर्थिक वर्षमा के कतिलाई सेवा दियौँ हामीले?
4: पक्कै पनि हामीले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई चाहिँ घर घरमै गएर पनि हामीले भेटेर काउन्सिलिङ गरिरहेको अवस्था छ। यो आर्थिक वर्षमा चाहिँ हामीले कस्तो छ भने सामीको चाहिँ हामीले वैदेशिक रोजगारसँग सम्बन्धित केसहरूलाई मात्र यी डाटामा इन्ट्री गर्ने, सामीको वेबसाइटमा इन्ट्री गर्ने भन्ने कुरा छ। अब उसरी बाहिर सबै काउन्सिलिङ गर्दाखेरि चाहिँ हाम्रो 50-60 जना पनि पुगेछ होइन, अनि डाटा बेसमा कुरा गर्दाखेरि 30 जना छ, 30 जनामा चाहिँ साइकोसिस भएको 3 जना छ, डिप्रेसन भएको चाहिँ 12 जना छ, पीर चिन्ता तनावको चाहिँ 12 जना, त्यसै गरी मोबाइल एडिक्ट पनि छन्, मोबाइल एडिक्टहरूलाई पनि हामीले काउन्सिलिङ गरिरहेका छौँ। अनि त्यसै गरी समूहहरूमा पनि हामीले यसपालि स्वास्थ्य शाखा अन्तर्गत रहेर 20 स्कूलमा मानसिक स्वास्थ्य सचेतना अभियान, किशोर किशोरी मनका कुरा भन्ने नारालाई लिएर चाहिँ 20 टिकापुरमा रहेका सामुदायिक र निजी विद्यार्थीहरूमा चाहिँ हामीले कक्षा 9 र 10 विद्यार्थीहरूलाई चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ कार्यक्रमहरू पनि गरेका थियौँ। त्यसै गरी टोल विकास संस्थाहरू 10 टोल विकास संस्थाहरूमा पनि हामीले मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ जनचेतनामूलक चाहिँ कार्यक्रम गरिरहेका छौँ।
2: जस्तो समुदायमा जाँदाखेरि चाहिँ के देखियो?
4: समुदायमा जाँदाखेरि एकदमै विकराल अवस्था छ। पक्कै पनि अहिले विश्व स्वास्थ्य संगठनका अनुसार पनि तपाईँको हरेक 4 मध्येमा 1 चाहिँ मानसिक स्वास्थ्य पक्कै पनि छ होइन, हरेक कुल जनसंख्याको 5,000 जतिले चाहिँ आत्महत्या गर्छ भन्ने पनि छ होइन। तर समुदायमा जाँदा हामीले यसरी टोल विकास संस्था स्कूलहरूमा गइराख्दा कार्यक्रम चलाइसकेपछि हामीले आफ्नो मोबाइल नम्बरहरू पनि त्यहाँ टास दिएका थियौँ, अनि कतिपयले चाहिँ हामीलाई यो समस्या छ हामीलाई भेट्न आउनु पर्यो, अनि हामीलाई चाहिँ कुरा गर्नु पर्यो, हामी कहाँ जाने औषधि गर्न भन्ने कुराहरू पनि गर्नुभएको थियो। त्यसै गरी अहिले हाम्रो विजयनगर स्वास्थ्य केन्द्र र नारायणपुर स्वास्थ्य केन्द्रमा चाहिँ 12 मानसिक स्वास्थ्य सम्बन्धी निशुल्क औषधिहरू चाहिँ उपलब्ध छ, 12 छ, अनि त्यहाँ पनि हामीले जाने चाहिँ उहाँहरूलाई सल्लाह दिएका छौँ। कतिपयले हामीले आफै पनि भेटेका छौँ, कतिपय चाहिँ हामीले यो मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाइराख्दा पनि एकछिन पछिबाट कार्यक्रम सकिसक्यो भने तपाईँलाई भेट्नु छ, हामीले तपाईँलाई भेट्नु छ, विद्यार्थी होस् या समुदायमा होस् होइन, उहाँहरूले पछिबाट हामीलाई भेटेर आफ्नो समस्याहरू भन्नुभएको छ धेरैले होइन। यो समस्या त एकदम विकराल छ, यो भयानक छ, तपाईँलाई थाहै छ अहिले देशमा चाहिँ आत्महत्या घटनाहरू, आत्महत्याका केसहरू एकदमै धेरै बढ्दै गइरहेको छ होइन। अब पालिकामा 1-2 चाहिँ मनोसामाजिक परामर्शकर्ताले चाहिँ सम्भव छैन, पुग्दैन। यही गत आर्थिक वर्षको उसमा आकलनमा हेर्दा पनि करिब 40-42 चाहिँ टिकापुर नगरपालिकाभित्र आत्महत्या चाहिँ गरिसकेको छ होइन। त्यसै गरी यो आत्महत्या चाहिँ डरलाग्दो, एकदमै डरलाग्दो भयानक अवस्था चाहिँ सिर्जना होला भन्न सक्ने अवस्था छ होइन। तर कस्तो छ भने यो आत्महत्या चाहिँ 1 आत्महत्या गर्छ भने त्यसको असर 19 जनालाई परिरहेको हुन्छ, उसको घर परिवार होइन समाज सबैलाई पर्न गइरहेको छ होइन। यो आत्महत्या डर लाग्दो छ।
2: अहिले देशको अवस्था हेर्दाखेरि त सिको पनि गर्ने रहेछन् होइन, मानसिक समस्या भएकाले चाहिँ धेरै सिको गर्ने रहेछन्,
4: धेरै सिको र अलिकति तनाव भयो, तनाव हुने बित्तिकै मान्छेले आक्रोश भयो, आक्रोश हुने बित्तिकै तपाईँको आत्महत्या 90% चाहिँ मानसिक स्वास्थ्य समस्याका तनावको कारणले गर्दा आत्महत्या गर्छ भने बाँकी 10% चाहिँ मान्छेले चाहिँ आक्रोशको रिस कन्ट्रोल नगर्न सकेर आवेशले कोही चाहिँ अब अहिले कस्तो छ भने नयाँ ट्रेन्ड जस्तै बाइकहरू उसलाई मर्न मन लाग्छ भने बाइक एकदम अनकन्ट्रोल चलाइदिने जे पाए त्यही गर्ने, त्यसरी पनि धेरै केसहरू चाहिँ आएको छ। त्यसै गरी अब मान्छेले तनाव व्यवस्थापन गर्न सकेन भने त मान्छेले अन्तिम विकल्प त्यही नै गर्छ होइन। त्यसैले यसलाई चाहिँ न्यूनीकरण गर्न कम गर्नको लागि अहिले चाहिँ हाम्रो स्वास्थ्य मन्त्रालयबाट नै कार्यविधि बनाएर आएको छ, तर चाहिँ स्थानीय तहले पनि मानसिक स्वास्थ्य नीति चाहिँ पास गरेको छ, टिकापुरले पनि गरेको छ, तर यसलाई चाहिँ गहिराई रूपमा कसरी लाने भन्ने कुराहरू अझै अन्यल जस्तो लागिरहेको छ मलाई।
2: भनेपछि मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर काम गर्न चाहिँ आवश्यक छ,
4: एकदमै आवश्यक छ मानसिक स्वास्थ्य सम्बन्धी। जसरी चाहिँ पहिला चाहिँ एक स्कुल एक नर्स भन्ने चाहिँ कार्यक्रमहरू ल्याएको थियो, त्यसै गरी अहिले पनि पक्कै पनि एक स्कुल एक चाहिँ मनोसामाजिक परामर्शकर्ता अथवा एक वडा एक मनोसामाजिक परामर्शकर्ताको चाहिँ आवश्यकता चाहिँ महसुस गरेको छौँ। यो जुन हामीले समुदाय स्कुलहरूमा कार्यक्रम चलाइराख्दा चाहिँ एकदमै गाह्रो अवस्था छ, भयावह अवस्था छ, मान्छेहरू एकदमै साइकोसिस, बिचैमा स्कुल छोडिदिने होइन। तपाईँलाई थाहै छ सुदूरपश्चिमको सबभन्दा बढी टिकापुरमा चाहिँ लागु औषधि दुर्व्यसनका घटनाहरू केसहरू धेरै छ यहाँ, त्यसैले त्यसले मानसिक समस्या बढाइरहेको छ। त्यसै गरी तपाईँको यो रक्सी सेवन मान्छेले किन गर्छ भन्छ नि, तनावकै कारणले गर्छ क्या है। त्यसरी यो ड्रग्स युजरहरू पनि स्कुल छोड्छ बिचैमा, अनि घर परिवार अभिभावकहरू कोही पनि हुन्न घरमा, उसलाई के गर्ने के गर्ने, उसलाई गलत बाटोतिर नै उसले अप्नाउँछ। त्यसैले चाहिँ पहिलो प्राथमिकता भनेको त घर परिवारले आफ्नो बच्चाहरूलाई केयर गर्नु पर्यो होइन, बच्चाहरूलाई मात्र होइन आफ्नो घर परिवारलाई पनि एक अर्काप्रति गर्ने व्यवहारमा पनि चेन्ज ल्याउनु पर्यो, बोलिने बोली गरिने व्यवहार होइन। मान्छेले एउटा शब्दले पनि मान्छेको ज्यान चाहिँ जान सक्छ होइन, भन्ने कहिले बिर्सिन सक्छ तर सुन्नेले चाहिँ कहिले बिर्सिँदैन होइन। परिवारको एकअर्काको पीड़ा बुझिदिने, एकअर्काको कुरा सुनिदिने, कम्तीमा पनि दिनभरि गरेका कामहरूको चाहिँ दिनभरि भएका कुराहरूको चाहिँ साँझ बसेर पारिवारिक रूपमा ल आज यस्तो भयो यस्तो भयो, कम्तीमा त्यति भने पनि कुराहरू सेयर हुन्छ। अनि त्यसै गरी आमा अभिभावकहरूले पनि बच्चाहरूको कुरा दिनभरि ल आज के भयो त नानी स्कुलमा के भयो बाबु आज के गर्यो भन्ने कुराहरू चाहिँ सुनिदियो भने कम्तीमा त्यो बच्चाहरूले चाहिँ आफू बिग्रिनबाट बच्छ उसले, किनकि भोलि बिग्रिने अवस्था आयो भने ल साथीले मलाई यो खाऊ भन्यो भन्ने कुराहरूले पनि उसले परिवारसँग सेयर गर्छ। त्यसैले चाहिँ हामीले परिवार एकअर्काति माया सद्भाव होइन, पारिवारिक सम्बन्धका कुराहरू, सम्बन्ध मान्छे अहिले त कस्तो छ भने पैसा सबभन्दा ठुलो पैसै पैसा भन्छन्, तर सम्बन्धभन्दा ठुलो अरू केही पनि छैन कि, पारिवारिक माया मोह सम्बन्ध, सम्बन्ध त पैसाले किन्न सकिन्न नि त है।
2: भनेपछि मानसिक स्वास्थ्य ठिक राख्नका लागि नागरिकहरूले आफ्ना दैनिक व्यवहारहरू पनि चेन्ज गर्न आवश्यक छ,
4: एकदमै चेन्ज गर्न आवश्यक छ। मान्छेले गरिने व्यवहार बोलिने बोलीले पनि मान्छेमा कति असर गरिरहेको हुन्छ। उसले राम्रै बोल्यो भने पनि होइन, झर्केर बोल्छ राम्रै शब्द बोल्छ भने पनि त्यो कुराले चाहिँ असर पर्छ होइन। जस्तै एउटा नानीलाई ल नानी तिमी त्यो पानी ल्याएर आऊ त अथवा त्यो फलानु सामान ल्याएर आऊ त भन्नु र ल त्यो सामान ल्याएर आइजा त भन्नुमा कति फरक छ होइन, कुरो त एउटै हो नि त हो। त्यसैले परिवारमा पनि हिजोको जस्तो व्यवहार आज नहोस् के होइन, मान्छेमा चाहिँ सकारात्मक सोच हुनु पर्यो। अहिले त कस्तो छ भने एउटै घर मुनि बस्छ, एउटै छत मुनि बस्छ, एउटै कोठामा बस्छ तर एउटै बेडमा सुत्छ, तर श्रीमान श्रीमतीको कुराकानी हुन्न, भलाखुसारी नै हुन्न, एकअर्काको कुरा सुन्ने फुर्सदै हुँदैन, किनकि एउटा चाहिँ एकतिर फर्केको हुन्छ अर्को अर्कोतिर पनि सबै मोबाइलमै व्यस्त छ। एक त यो सोसियल मिडिया अथवा मोबाइलको कारणले गर्दा पनि सम्बन्धहरूमा चाहिँ एकदमै दूरी करार दूरी चाहिँ कायम भएको चाहिँ महसुस मैले गरेको छु होइन। कम्तीमा पनि पारिवारिक सम्बन्ध एकअर्काका कुरा बुझिदिने, एकअर्काको भावनालाई बुझिदिने, पीड़ालाई महसुस गरिदिने होइन, कुरालाई सुनिदिने भयो भने चाहिँ पहिला जस्तो परिवार राम्रो हुनु पर्यो नि। परिवार राम्रो भयो भने पारिवारिक सम्बन्ध राम्रो, सामाजिक सम्बन्ध राम्रो हुन्छ। त्यसरी नै मानसिक स्वास्थ्यलाई चाहिँ एकदमै राम्रो बनाउनको लागि, मानसिक स्वास्थ्य चाहिँ स्वास्थ्य बनाउनको लागि चाहिँ एउटा व्यक्तिबाट नै सुरु गर्नुपर्छ। उसले व्यक्ति आफूमा चाहिँ सकारात्मक सोचका साथ व्यवहारमा चाहिँ परिवर्तन ल्याउनुपर्छ भन्ने हो।
2: हुन्छ, समय दिनुभयो कुराकानीका लागि, यहाँलाई धेरै धन्यवाद।
4: धन्यवाद।
0: कुराकानी पछि कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
5: टीकापुरी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान
5: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
6: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
5: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
6: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
5: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
6: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
8: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
5: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
8: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
8: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
8: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
5: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
8: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर। टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
11: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
13: आमा राति छ, कता जान लाग्नु भयो नि?
14: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
13: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
14: किन नि सानो लट्ठी र टर्च लाइट
13: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
14: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
13: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टक

0: कै आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
3: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे के कत्रा सुघर बनाका अनला बाटी
3: ए ले ले ठीक है बा चल हाली भाटवट खाई आओ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41268 ओ 98486 39261।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
7: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
7: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
6: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
7: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
6: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
7: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
6: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
7: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
6: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
7: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306
4: र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
9: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामान।
7: पानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
13: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
14: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
13: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
14: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
13: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
14: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247628825।
15: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा

0: उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन। कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
1: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिउँ।
0: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाको बनाऊ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: चर्पी भर्गिल का करना हो का?
7: चर्पी भर्ल से फिर का चिंता? आदित्य सेफ्टी ट्याङ्की सरसफाई में फोन करी आ बा का सरसफाई कई दी।
6: फोन नंबर कटा हो त?
7: ली डायल करी 97 620 20 300।
6: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
8: हजुर हो।
6: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
7: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
6: विपद बारे चासो राखौ चनाखो बनाऊ।
7: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल टीकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
8: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
8: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
9: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
10: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 4012, 9846 3961।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: भाग्य
3: खोटो लिएर कोही पनि जन्मेको हुँदैन गाउँथली, भाग्य त आफैले बनाउनु पर्छ।
2: कसरी सर, मैले त मेरो भाग्य बनाउनै सकिनँ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर उद्योग वाणिज्य संघद्वारा टीकापुर महोत्सवको आयव्यय सार्वजनिक, आमदानीको 25% रकम बचत, तन्सुपुर प्रवासी युवा समितिद्वारा राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरलाई शुद्ध खानेपानीको फिल्टर वितरण, शिक्षक विद्यार्थी खुशी, क्षयरोग निदान तथा उपचारमा टीकापुर नगरपालिकाको सक्रियता, क्षयरोगका बिरामीलाई पोषण यातायात लगायतमा सहयोग गर्दै टीकापुरमा जेसिसको टीओई तालिम शुरू र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै। खोज खबर अब विस्तारमा। टीकापुर उद्योग वाणिज्य संघले टीकापुर महोत्सवको आयव्यय सार्वजनिक गरेको छ। वाणिज्य संघले महोत्सवबाट 26,16,000 बचत गरेको जनाएको छ। थप खबर रत्नापुन मगरबाट।
1: टीकापुर महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। आयोजक टीकापुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो। आयव्यय सार्वजनिक गर्दै टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले टीकापुर महोत्सवमा 1,25,16,000 कारोबार भएको जानकारी दिनुभयो। अध्यक्ष खड्काले टीकापुर महोत्सवबाट उद्योग वाणिज्य संघलाई 26,16,000 रूपियाँ नाफा भएको, 2,26,000 रूपियाँ उठ्न बाँकी रहेको र 3,87,000 रुपियाँ लिनुपर्ने हिसाबमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
2: लिनुपर्ने हिसाब 3,87,028.16 रुपियाँ उठ्न बाँकी रकम 2,26,000 भने हाम्रो बैंक मौजा चाहिँ 26,16,053.84 रुपियाँ। त्यसै गरी टोटल हाम्रो चाहिँ कारोबार भएको छ 1,25,16,092.50 रुपियाँ।
1: टीकापुर महोत्सवमा सबैभन्दा बढी 74,50,000 रुपियाँ टिकट बिक्रीबाट आमदानी भएको छ भने स्टलबाट 17,39,000, आयोजकबाट 6,14,000, परिसरबाट 5,00,000, बाल उद्यानबाट 4,50,000 रुपियाँ आमदानी भएको छ।
2: सिजनलबाट 3,40,000, टिकट बिक्रीबाट 71,10,820.50 रुपियाँ, स्टलबाट चाहिँ हामीले 17,39,500, आयोजक 6,14,387।
1: महोत्सवमा सबैभन्दा बढ़ी खर्च कलाकारको पारिश्रमिकमा 32,95,000, मसलन छपाई खर्च 13,79,000, भोजन अतिथि सत्कारमा 13,48,000 रुपियाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो।
2: खर्चको शीर्षकहरू चाहिँ मसलन छपाईमा 13,79,679 रुपियाँ, कलाकार पारिश्रमिकमा 32,95,500 रुपियाँ, भोजन अतिथिमा 13,48,071 रुपियाँ, सचिवालय खाजा बैठकमा 2,70,000 रुपियाँ।
1: रुपियाँ उठ्न समय लाग्ने गरेको र सबै रुपियाँ उठाएर हिसाब किताब सार्वजनिक गरौंला भन्दा केही ढिलाइ भएको पनि अध्यक्ष खड्काले बताउनुभयो।
2: यो सार्वजनिक गर्नुपर्ने अलि अगाडि नै थियो। हाम्रो यो पालि कस्तो भयो भने उठ्ने रकम चाहिँ थुप्रै भएका कारण चाहिँ अब असाढमा सबै कुरा फर्चुट गर्नुपर्ने, अब यो जहिले पनि हाम्रो उठ्न बाँकी चाहिँ देखाउने, लास्टमा पैसा चाहिँ नआइदिने अनि यति बचत छ भनेर चाहिँ सधैँ हामीले भनिरहेको थियौँ। तर पैसा चाहिँ कहिले काहीँ कस्तो हुने, कम्पनीले चाहिँ पैसा चाहिँ नहालिदिने कारणले चाहिँ यो पालि चाहिँ हामीले सबै पैसा उठाएर त्यस कारणले पनि अब यो अलिकता ढिलो भयो।
1: यस वर्ष उठ्नुपर्ने रकम असार मसान्तसम्म 2,26,000 रुपियाँ मात्र रहेको र अहिले साउन महिनामा पनि केही रकम उठिसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। टीकापुर महोत्सव 2082 साल पुष 29 गतेदेखि माघ 11 गतेसम्म टीकापुरमा सञ्चालन भएको थियो। टीकापुर महोत्सवको सार्वजनिक गरिएको हिसाबलाई हेर्दा महोत्सवको आमदानीको 74.20% रकम खर्च भएको देखिएको छ भने उठ्न बाँकी लिनुपर्ने हिसाब सहित 25.80% रकम मात्र बचाउन आयोजक सफल भएको देखिन्छ।
0: धनसिंहपुर प्रवासी युवा समितिद्वारा राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरलाई शुद्ध खानेपानीको फिल्टर वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत ससाना बालबालिकाहरूले शुद्ध खानेपानी पिउन पाउन् भनी प्रवासी युवा समितिले पानीको ट्याङ्कीसहित शुद्ध तातो चिसो पानी आउने मेसिन वितरण गरेको समितिका संयोजक दीपक विकले जानकारी दिनुभयो। एकैपटक तातो चिसो पानी पिउने मेसिन पाउँदा विद्यार्थी लगायत विद्यालय परिवार खुशी भएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष दीर्घ ठकुल्लाले विद्यालयलाई सहयोग गरे बापत सहयोगीसम्म धनसिंहपुर प्रवासी युवा समितिलाई धन्यवाद दिनुभयो। उहाँले देश बाहिर भए पनि आफ्नो गाउँघरलाई सम्झिएर विभिन्न क्षेत्रमा सहयोग गरेको देख्दा खुशी लागेको बताउनुभयो।
3: जुन अहिले धनसिंहपुर प्रवासी युवा समितिले राम्रा गतिविधिहरू जो गरिराखेको छ यो मानेमा मलाई पनि आफैलाई असाध्यै खुसी लागिराखेको छ। रोजगारीको सिलसिलामा धेरै टाढा गएर घर परिवारलाई छोडेर दुःख गरिराखेका छन् भाइहरू साथीहरू। आफूले कमाएको आमदानीबाट कमाएको पैसाबाट समाजप्रति उत्तरदायी भएर समाजका लागि सानो रकम भए पनि लगानी गरिराख्नु भएको छ। यसै सिलसिलामा उहाँहरूले एम्बुलेन्स धनसिंहपुर स्वास्थ्य चौकीमा हामी अहिले एम्बुलेन्स चलाइराखेका छौँ। त्यसपछि अहिले मर्चुरी च्याम्बरहरू उहाँहरूले सहयोग गरेर टिकापुर आठका जनताले मात्र होइन जानकीसम्मका जनताले पनि त्यो कुराको सेवा लिन पाएका छन्। त्यसै गरी सूर्यपुर स्कूलमा यो राष्ट्रिय आधारभूत विद्यालयमा शुद्ध खाने पानीको लागि उहाँहरूले जुन सहयोग गर्नुभएको छ यो मानेमा फेरि म उहाँहरूलाई एकचोटि धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: धनसिंहपुर प्रवासी युवा समिति धनसिंहपुरबाट देश बाहिर रहेका युवाको समूह हो जसले धनसिंहपुरको स्वास्थ्य र अन्य विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस तयार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
0: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न अभियान सञ्चालनमा छन्। पालिकाले 2078 मक्सिरदेखि पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान थालेको थियो। त्यसपछि संघीय सरकारको क्षयरोग मुक्त पालिका अभियानमा टीकापुर पनि छनौटमा पर्यो। त्यसै त यहाँ क्षयरोग मुक्त पालिका बनाउन संघीय सरकार र पालिका आफैले पनि बजेट विनियोजन गरी नियमित काम गरिरहेको छ। पालिकाले थालेको क्षयरोग मुक्त पालिका अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले सघाइरहेका छन्। पालिकाले अभियान अन्तर्गत वैदेशिक रोजगारीबाट आएकाहरूको निदानका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई रजिस्टर उपलब्ध गराएको छ। उनीहरूको विवरण राख्ने, शंकास्पद नागरिकको क्षयरोग परीक्षणमा सहज भएको स्वयंसेविका सुला रावल खत्री बताउनुहुन्छ।
9: टीकापुर नगरपालिका अन्तर्गत हामी स्वयंसेविकाले शंकास्पद टीबी रोगीलाई हामीले खुस गर्ने कार्यक्रममा हामीलाई नगरपालिका स्वास्थ्य शाखाबाट एउटा रजिस्टर प्रदान गर्नुभएको थियो। अनि जो विदेशबाट आउनु भएको छ उहाँहरूलाई त्यो रजिस्टरमा नाम लेख्नुहोस् भन्नुभएको, जसले गर्दा क्षयरोग रोगका शंकास्पद बिरामीलाई हामीले सजिलैसँग तिनीहरूलाई पहिचान गर्न सक्ने उद्देश्यले हामीले नाम लेखाएको थियौँ। त्यस अनुरूप हामीले पनि जुन जुन शंकास्पद बिरामीहरू छन् तिनीहरूलाई हामीले टीकापुरको हस्पिटलमा पठाइरहेका थियौँ र त्यसमध्ये पनि जसलाई टिबी नै छ भने उहाँलाई हामीले स्वास्थ्यकर्मीको प्रत्यक्ष रूपमा उहाँले औषधि खाइरहनु भएको छ र टिबी रोगीलाई हामीले अस्पतालमा पठाए बापत 500 रुपियाँ पनि हामीले उहाँले प्रदान गर्नुभएको छ र यसै पत्ता लागेका ती रोगीहरूलाई पनि टीकापुर नगरपालिकाले उनको आर्थिक अवस्था हेरेर पोषणको पनि व्यवस्था गरेको छ।
0: क्षयरोग स्वयंसेवक लक्ष्मी रेग्मी आफूहरूले हरेक घर घरमा गएर क्षयरोगका लक्षणबारे जानकारी दिने, शंकास्पद नागरिकलाई क्षयरोग परीक्षणका लागि परामर्श दिने गरिरहेको बताउनुहुन्छ।
10: घरभेट कार्यक्रम गरेर चाहिँ शंकास्पद क्षेत्रहरूमा गएर कतिजना क्षयरोगमा चाहिँ शंकास्पद हुनुहुन्छ उहाँहरूसँग चाहिँ प्रत्यक्ष रूपमा उहाँसँग कुराकानी गरेर सरसल्लाह गरेर उहाँहरूका समस्याहरूलाई बुझेर चाहिँ उहाँलाई शंकास्पद छ भने उहाँलाई चाहिँ हामीले टीकापुर हस्पिटलमा पठाउँछौँ र कतिजना चाहिँ खुसी पनि हुनुभएको छ जसले चाहिँ त्यो जानकारीहरू पाउनु भएको हुँदैन। जस्तै अहिले चाहिँ क्षयरोग लागेको व्यक्तिहरूलाई चाहिँ निशुल्क रूपमा उपचार भइरहेको छ, मान्छे आर्थिक रूपमा त्यति सम्पन्न छैनन्।
0: स्थानीय बिन्तीराम चौधरी टीकापुरमा गरिएको प्रयास राम्रो रहेको बताउँदै आउँदा दिनमा परीक्षणमा थप सुधार र लगानी आवश्यक रहेको बताउनुहुन्छ।
11: टीकापुर नगरपालिकाले क्षयरोग मुक्त गर्न खोजिरहेको एकदम यो चाहिँ एकदम राम्रो काम हो। धेरै मान्छेहरू चाहिँ यसको रोग चाहिँ पत्ता नलागेर पनि धेरै समस्या भोग्नु परेको छ र यहाँ चेक गर्ने जाँचहरू पनि धेरै ल्याबहरूमा चाहिँ फल्ट आएको कारणले गर्दा नाना थरीका औषधि खाएर एकदमै समस्यामा परिरहेका छन्। तर काठमाडौँमा सायद मलाई लाग्छ त्यहाँ एकजना मेरो साथी पनि त्यहाँ त्यस्तो धेरै समस्यामा परे तर लास्टमा गएर चाहिँ यहाँ काहीँ पनि नदेखिएपछि भक्तपुर गएर ठिक भएको थियो। भक्तपुर मात्रै नभएर यहाँ पनि एकैचोटि जाँच गर्दा चाहिँ रोग ल्याबमा चाहिँ पत्ता लागोस्, त्यो खालको यन्त्रहरू राम्रो प्रविधिको ल्याओस् भन्ने म चाहन्छु।
0: टीकापुर अस्पतालका क्षय तथा कुष्ठरोग फोकल पर्सन तनुज कुमार पोखरेल टीकापुर अस्पतालमा निदान भएर आउने र थप परीक्षणका लागि आउने बिरामीलाई सघाउने गरिएको बताउनुहुन्छ। अस्पतालमा वडा नम्बर 1 का बिरामीले अस्पतालबाटै उपचार सेवा पाउने, अन्य वडाका बिरामीलाई सम्बन्धित वडामा औषधि खानका लागि पठाउने गरिएको, क्षयरोग मुक्त पालिका अभियानमा पालिकाको सहयोग मिलेकाले सहज भएको बताउनुहुन्छ।
12: टीकापुर अस्पतालबाट अब क्षयरोग तथा कुष्ठरोगका बिरामीहरूलाई चाहिँ यो कोठाबाट हामीले सेवा दिने गरेका छौँ। यहाँ चाहिँ क्षयरोगका बिरामीहरू आउनुहुन्छ, डायग्नोसिस भएर पत्ता लागेर आउनुहुन्छ। आइसकेको बिरामीलाई चाहिँ हामीले अब टीकापुर नगरपालिका अन्तर्गत 1 नम्बर वडाका बिरामीहरूलाई चाहिँ हामी यहाँबाट दर्ता गरेर औषधि यहीँबाट उपलब्ध गराउँछौँ भने त्योभन्दा बाहेकका बिरामीलाई चाहिँ हामीले यहाँबाट एउटा रेफरल पर्ची दिएर 1 दिनको स्टार्ट डोज हामीले चाहिँ खुवाएर उहाँलाई चाहिँ सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने गरेका छौँ।
0: टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलका अनुसार टीकापुरलाई क्षयरोग मुक्त पालिका बनाउन थुप्रै प्रयास भएका छन्।
13: टीकापुरलाई क्षयरोग मुक्त पालिका बनाउने अभियानमा हामीले चाहिँ आर्थिक वर्ष 2078-79 हामीले चाहिँ नगरपालिकाबाट आफ्नै पहलमा, यसमा संघीय सरकारले कुनै बजेट राखेको थिएन, अब एउटा वडा भए पनि टीकापुरको एउटा वडा हामीले त्यतिखेर वार्ड नम्बर 3 छानेका थियौँ। वार्ड नम्बर 3 क्षयरोग मुक्त वडा घोषणा गर्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ बजेट राखेका थियौँ र हामीले हाम्रो अभियानहरू केही एक्टिभिटी सुरु गरिसकेका थियौँ, जस्तै हामीले वडा स्तरीय समिति गठन गर्ने लगायतको। त्यसपछि त्यही वर्ष हामीलाई पछि संघीय सरकारले देशभरिका 22 पालिकालाई क्षयरोग मुक्त पालिका बनाउनुपर्छ भन्ने हिसाबले पछि उहाँहरूले पनि संघीय सरकारले पनि त्यो कार्यक्रम घोषणा गर्यो। त्यो अन्तर्गत हामीले विभिन्न कार्यक्रम कार्यक्रम गरेका छौँ। जस्तै हामीले हाम्रो नगरपालिकामा एउटा क्षयरोग मुक्त पालिकाको लागि आधारभूत इकाई गठन गरे स्थापना गरेका छौँ, हामीले अफिस खडा गरेका छौँ भने सँगसँगै हामीले सम्पूर्ण वडामा 9 वडामा हामीले समिति गठन गरेका छौँ। मेयर साहबको अध्यक्षतामा लगायत पालिकामा पनि हामीले पालिका स्तरीय चाहिँ समिति गठन गरेका छौँ र हामीले हरेक वडामा त्यसपछि सूक्ष्म योजना तर्जुमा गरेर हामीले क्षयरोगमा हरेक वर्ष हामीले हाम्रो त्यहाँको तथ्याङ्कहरू विश्लेषण गर्ने र हरेक वर्ष हामीले चाहिँ हाम्रो त्यहाँको डाटाहरू योजनाहरू चाहिँ हामीले सूक्ष्म अध्ययन गरेर त्यसलाई अध्ययन गर्ने पनि गरेका छौँ। त्यो गरेर सँगसँगै हामीले टिबीको हामीले फोकल पर्सन तोकेका छौँ। हरेक ठाउँमा क्षयरोग मुक्त पालिका बनाउँछौँ भने हरेक संस्था संस्थामा बिरामीलाई सहज होस् औषधि लिनलाई सहज होस् भन्ने हिसाबले हामीले फोकल पर्सन तोकेर उहाँहरूको हामीले नोटिस बोर्ड राखेका छौँ। त्यो आधारमा हामीले त्यो पनि काम गरेका छौँ भने सँगसँगै हामीले टिकापुर नगरपालिका अन्तर्गत 10 हाम्रो क्षयरोग मुक्त स्वयंसेवक भनेर हामीले नियुक्ति गर्यौँ र उहाँलाई हामी अरू केही दिनौँ, खालि उहाँलाई शंकास्पद एरियामा जानुहोस्, घर भेट गर्नुहोस्। जहाँ जहाँका शंकास्पद बिरामीहरू छन् उहाँलाई लक्षणको आधारमा उहाँलाई हामी स्वास्थ्य संस्था पठाउँछौँ र उहाँको जिन एक्सपर्ट गरेर कि बिरामी पत्ता लगाउँछौँ। यसरी हाम्रो थुप्रै बिरामी पत्ता लगाएको छ। हाम्रो एनटिसीकोबाट हामीले एउटा गाडी मगायौँ, गाडी मगाएर जो हाम्रो अब एआई एक्सरेबाट पनि हामीले ठाउँ ठाउँमा हामीले विभिन्न वडामा जोखिम क्षेत्रमा हामीले एआई एक्सरेबाट पनि हामीले क्याम्पहरू सञ्चालन गरेका छौँ।
0: टिकापुरमा जेसीआई नेपाल टीओई तालिम शुरू भएको छ। टिकापुर जेसिसको आतिथ्यतामा शुरू भएको तालिमको प्रतिनिधि सभा सदस्य कोमल गेवालले उद्घाटन गर्नुभयो। तालिम उद्घाटन गर्दै जीवनलाई समाजमा रूपान्तरण गर्न तालिम महत्वपूर्ण हुने बताउनुभयो। तालिमले जेसिसमा लागेका युवाहरू नै देशको भविष्यसँग जोड़िएको बताउँदै प्रमुख जनशक्ति भएकाले तालिमबाट प्राप्त हुने ज्ञानलाई जीवनमा लागू गर्न आग्रह गर्नुभयो। नेपाल जस्टिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले व्यक्तिमा भएको अहम क्षमतालाई समाजसँग ढाल्न तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो। टिकापुर जस्टिसका पूर्व अध्यक्ष नवराज रावलले सिकाईको विश्वविद्यालय जस्टिस भएको बताउनुभयो। सुन्दर नगरी टिकापुर आउनुभएका देशका विभिन्न शाखाका प्रतिनिधिलाई समय मिलाएर अवलोकन गर्न पनि आग्रह गर्नुभयो। कार्यक्रममा लम्की जस्टिसका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी, नेपाल जस्टिसका राष्ट्रिय उपाध्यक्ष सन्दीप भूषाल, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्याय, तालिमका प्रमुख प्रशिक्षक विकल शेरचन्द लगायतले बोल्नु भएको थियो। टिकापुर जेसिसका निवर्तमान अध्यक्ष भरत भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत टिकापुर जेसिस वर्ष 2026 अध्यक्ष कमलराज सुवेदीले गर्नुभएको थियो। तालिम साउन 17 गतेसम्म सञ्चालन हुनेछ। सिरानमा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी 15 वर्षीय गणेश यादवको निधन भएको छ। सहायक सिओ चेतराज बरालले मृत्यु भएको भन्ने खबर आएको छ र औरही गाउँपालिका 2 गणेश यादवको निधन भएको खबर आफूहरूले पाएका बताउनुभयो। झडपपछि उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सिराका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। संरक्षित वन्यजन्तु उद्विलाको छाला बोकेर हिँडिरहेका एक युवकलाई प्रहरीले बर्दियाबाट नियन्त्रणमा लिएको छ। राजापुर नगरपालिका एक दौलतपुर स्थित झोलुङ्गे पुलबाट स्थानीय 27 वर्षीय अरूण सोनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कर्णाली नदीको किनारमा हिँडिरहेका सोनामाथि शंका लागेपछि प्रहरीले चेक जाँच गरेको थियो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
15: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 र सरकारी सेवामा कार्यरत कर्मचारी 10 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
14: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
15: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
14: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
15: सुदूरपश्चिमका 9 जिल्लाबाट 1 र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
14: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
15: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
14: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
15: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
14: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
15: सम्पर्कका लागि 091560265 98491047 984680386
1: र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
16: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
17: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरमहे उनका संपर्क करके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जाना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091560095 ओ मोबाइल नंबर 98842473।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो विधेयकलाई दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाई सुन्ने प्रस्ताव गर्नुभएको थियो, जसलाई सभाले स्वीकृत गरेको हो। साथै सभाले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनको शोकमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यससँगै सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाको अर्को बैठक केही साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको छ।
18: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97620203000 र 98656920026।
0: यो बर्खाको समय हो। बर्खाको समयमा मानिसका विभिन्न खाले समस्या हुन्छन्। आजको जनावतमा हामीले केही महिलालाई बर्खामा कस्ता समस्या हुन्छन् भनी सोधेका छौं।
19: नमस्कार, मोरेक नाम शान्ति देवी डाङ्गरा हो। म एकतापुरमे बाइक छु। मैं ओटो चलाइ छु। ओटो हमार डाग्रा ओटे लाङबारा घिनुन बाबै ढुङ्गै ढुङ्गै बाबै बनाइना खल्टा खल्टी बुर देखो बाइक काटु बहुत समस्या परत छु। ओटो चलाइना यहाँ हो चुल्होमे भात ओत पकाइ छु। मै काठी ओठी सब भिजल रह।
20: नमस्कार, मेरो नाम तारा देवी भण्डारी। हामी चाहिँ महिलाहरूलाई अब यस्तै त नि बर्खाको टाइममा पानी आउँछ, दाउरा घाँस यताउति गर्नै पर्छ। अब दाउरामा खाना पिना पकाउँदा धुवाले असर गर्छ आँखामा, फुक्सुमा, होइन। बाहिर घाँस काट्न जाँदा अब त्यही हो, सर्पको डर भयो। पानीमा भिज्दा हात खुट्टा सडिने डर भयो। यस्तै नै हुन्छ महिलाहरूको समस्या।
21: नमस्ते, मेरो नाम मनसरा सा। महिलाहरूलाई बर्खामा देखिएका समस्याहरू जस्तै खाना पकाउँदा दाउरा नसुक्दा धुवा आउँदा धुवाले आँखामा समस्या देखाउँछ, महिनावारी हुँदा लुगा नसुक्दा समस्या देखाउँछ, बर्खामा घाँसहरू अथवा दाउराहरू गर्न जाँदाखेरि सर्पको डर हुन्छ।
22: नमस्कार।
2: नमस्कार, मेरो नाम बसन्ती तिमिल सेना। बर्खामा महिलाहरूलाई धेरै समस्या आउँछन्। गाई भैँसी पालेकोलाई घाँस काट्न जानुपर्छ, त्यो घाँसमा सर्पको डर हुन्छ, अनि हिलो फाल्दा हात खुट्टा सड्ने समस्या हुन्छ, पानीमा धेरै भिज्नुपर्छ, कहिले काहीँ घाँस काट्दा भिजिन्छ, त्यसपछि खाना पकाउँदा दाउराको पनि समस्या हुन्छ, दाउरा राम्रोसँग जल्दैन, धुवा धेरै हुन्छ।
3: नमस्कार, मेरो नाम किरण बम हो। बर्खामा महिलाहरूलाई समस्या हुन्छ धेरै, आगोमा खाना पकाउँदा पुरै दाउरा गिलो हुन्छ, पकाउन गाह्रो हुन्छ, घाँस काट्दा सर्पको डर हुन्छ, खेतीपाती यता गर्दाखेरि खुट्टा गल्छ त्यो पानीको उसले।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा नदाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर उद्योग वाणिज्य संघद्वारा टिकापुर महोत्सवको आयव्यय सार्वजनिक, आमदानीको 25% रकम बचत। धनसिंहपुर प्रवासी युवा समितिद्वारा राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरलाई शुद्ध खानेपानीको फिल्टर वितरण। शिक्षक विद्यार्थी खुशी। क्षयरोग निदान तथा उपचारमा टिकापुर नगरपालिकाको सक्रियता। क्षयरोगका बिरामीलाई पोषण यातायात लगायतमा सहयोग गर्दै टिकापुरमा जेसिसको टिओई तालिम शुरू र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
22: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
22: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
22: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
22: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
22: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
23: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
22: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
24: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265 98-491-10487 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: सामुदायिक रेडियो टिकापुर एफएमको कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टिकापुर एफएमका लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या 1 जना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
0: पत्रकार संख्या 1 जना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सी भएको र भिडियोग्राफी जानेको।
1: सहायक प्राविधिक संख्या 1 जना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
0: बजार प्रतिनिधि संख्या 1 जना आंशिक, योग्यता लेखा बजार शास्त्र विषयली कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
1: समाचारदाता संख्या 1 जना स्ट्रिङ्गर अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
0: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नागरिकताको प्रमाण पत्र र तालिम अनुभवका प्रमाण पत्र सहित सामुदायिक रेडियो टिकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 98-11-63-36-33 सम्पर्क गर्नुहोला।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: काजान छै उडन चरी बिन्द्रा त भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
0: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बसेकी छ घर मेरी प्यारी।
2: एकडाली बाजगुर आउँछको एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजा।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागु औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा

0: रातो ढुक ढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उति बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने,
1: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि,
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।
3: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
3: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
0: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भार,
3: मोबाइल नम्बर 98484 43 26। जमरापारी टिकापुर कैलाली।
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही साउन 16 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: डीएनए सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ट्ज।
8: सुनसरी घटनापछि मधेसमा तनाव चुलियो, आज थप 2 जनाको मृत्यु, सुनसरी शहीद धनुषा र सिराहामा कर्फ्यू, पर्सामा निषेधाज्ञा जारी, चारवटी सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा,
9: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
8: सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील, मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव,
10: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले अगर डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन।
8: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने, राहदानी बनाउनेको भीड़ बढ़दो, अब 2 शिफ्ट विदाको दिन पनि सेवा दिइने, राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी,
11: हामीले सूचनाबाट सम्प्रेषण गर्दै सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं, एक हुँदैछौ, एक भयौं, एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरूरी छ।
8: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
13: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ. अपुष्ट सूचना उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ. त्यसैले सत्य सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो.
14: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ. बढ़दो प्रदर्शनपछि सुनसरी धनुषा र सिरामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको बिरगंजमा निषेधाज्ञा जारी गरिएको छ. सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्. यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सीआईएनसँग बताउनुभयो.
9: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए. अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड आगजनी जस्तो सम्भव चाहिँ हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले स्थानीय प्रशासन 2028 बमोजिम 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं. र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा नगराई नगरपालिकाको नगराई चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं. र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ.
14: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ. अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्. घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ. सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ. विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्.
15: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्. विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्. नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो.
16: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु.
15: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ. प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो.
17: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन. सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व अस्तित्व र भाइचारा हो.
15: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ. सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो.
18: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं. उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी
15: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ. सांसद खुशबू अलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो.
19: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
15: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। उहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
20: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि दिनदहाड़ै गोली चलेको छ, हत्या हिंसा बढेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड़ तराई, हामी कोही छैन पराई।
15: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
14: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन छैन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले भने यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
10: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, झारेको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
14: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकार्य बनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप भत्तै बढ़ेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन, पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर पाकिस्तान विदेशका खबर पाकिस्तानको खैबर प्रान्त स्थित हंगु जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
1: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
21: विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
24: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
25: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
26: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न

0: शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीतिक संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो। त्यो कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ।
1: त्यसकारण अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
0: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा शुरूआत भएको घटना अहिले मध्य प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ। मैले त्यसकारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरुरी छ। अघि तपाईँले भने जस्तै हो, हाम्रो समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जसँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ। कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ। द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन। तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने, हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। यसको दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेजको रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अथवा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोल बजारमा दुःखद घटना भयो।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
3: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
2: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घामन 1 शक्तिशाली 4 एंटीना में व्हाइट कवरेज

0: ची स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 एमबीपीएस को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईको मोबाइलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
5: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिस
6: धन्यवाद नमस्ते
5: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू अगाडि छ
6: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो हामी जिल्ला पनि गयौं त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं हाम्रो मेरो त कर्णाली हो त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन
5: गए
6: तर फर्के
5: कसरी प्रस्तुत हुने के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ
6: तयारी त पुग्छ नि किन नपुग्नु होइन फिल्ड गइन्छ अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त देशैभरिको निर्वाचन क्षेत्र हो देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई तिन अब कसरी गइजाने भनेर होइन त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ
5: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुर
6: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन त्यसपछि सुनसरीको घटना छ देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन् मान्छेहरूको उठीवास भइराखेका छन् जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा
5: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ
6: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस् यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
5: हुनुहुन्छ
6: पुनर्निर्माणका लागि तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
5: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
6: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन् त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीँको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो, त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा, अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ, योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
5: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
6: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र? सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
5: के हो यो डिडिए भनेको?
6: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
5: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
6: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ, यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन्, उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
7: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप 2 जनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। 4 वटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब 2 सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हौस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: साउन 16 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: कोल्हापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
2: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
1: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
2: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
1: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
2: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
1: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
2: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
1: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
4: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
4: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
4: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
3: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
4: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
2: सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ।

क्षेपास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाब स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु

0: चिन्ताको विषय हो उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा दया प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
1: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
2: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति 4 किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत भेला जुलुस प्रदर्शन सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
3: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
3: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु, तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
4: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
10: छि कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
11: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
12: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
10: कता छ त त्यो?
12: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
10: फोन नम्बर कति हो भाइ?
12: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
10: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656 92026।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: सामुदायिक रेडियो टीकापुर एफएमको कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएमका लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
3: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या 1 जना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
3: पत्रकार संख्या 1 जना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन स्थित भएको र भिडियोग्राफी जानेको।
1: सहायक प्राविधिक संख्या 1 जना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
3: बजार प्रतिनिधि संख्या 1 जना आंशिक, योग्यता लेखा बजार शास्त्र विषय लिई कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
1: समाचारदाता संख्या 1 जना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
3: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण पत्र, नागरिकताको प्रमाण पत्र र तालिम अनुभवका प्रमाण पत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 98-11-63-36-33 सम्पर्क गर्नुहोला।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40700

0: 77 समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना।
0: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 真的很放不下去。सबसम अपनी समस्या की नशा की सभी काम करने पर सब तो कारण था अपनी काम करने विदेश जाने वाला के करने की न करने के लिए था जाए ना तो जान में पड़े जैसे लगता
1: जिससे राम रो पढ़ने मेरे साथी बाल विवाह करे रा अपनो वर्तमान रो भविष्य दुबे अन्योल में पारी 20 वर्ष मुनि हमें कसले पनी विवाह वा भागी विवाह नगरों
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
4: आया मरे नि बाबा आया
3: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
5: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे कुनको फुटबल हेर्न आको झन् के दुर्दशा पो आइपर्यो
4: मलाई त साँपले टोक्यो नि मर्ने भएमा
6: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ
3: ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
6: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु खै खै
5: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

अब म छिटै अस्ट्रेलिया जाँदैछु नि होइन, पछि तिमीलाई लान मिल्छ नि अनि हामी सँगै भइहालिन्छ नि।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपमा रतन चौधरीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको दिवान नगरमा समेत सिराहा लगायतका स्थानमा भएको घटनामा दुखद व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनु भएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले दुःख व्यक्त गर्दै समेत घटनामा परि निधन हुनुभएका नागरिकहरूको जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारको तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायका समेत स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसक्नु भएको छ। घटना लगत्तै सबै सुरक्षा निकायलाई तत्काल घटनास्थानमा पुगेर परिस्थितिलाई सामान्य बनाउन थप अभिप्राय समेत घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयासमा निरन्तरता समेत दिइरहन उहाँले आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले अवस्था थप नबिग्रियोस् र कुनै पनि नागरिकको जनधनको क्षति पनि नहोस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पार्नुभएको छ। टीकापुर महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ। आयोजक टीकापुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवको आय व्यय सार्वजनिक गरिएको हो। आय व्यय सार्वजनिक गर्दै टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले टीकापुर महोत्सवमा 1,25,16,000 को कारोबार भएको जानकारी दिनुभएको छ। अध्यक्ष खड्काले टीकापुर महोत्सवबाट उद्योग वाणिज्य संघलाई 26,16,000 रूपियाँ नाफा भएको र 2,26,000 रूपियाँ उठ्न बाँकी रहेको र 3,87,000 रूपियाँ लिनुपर्ने हिसाब रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। टीकापुर महोत्सवमा सबैभन्दा बढ़ी 74,50,000 रूपियाँ टिकट बिक्रीबाट आमदानी भएको छ भने स्थलबाट 17,39,000, आयोजकबाट 6,14,000, परिसरबाट 5,00,000, बालुधानबाट 4,50,000 रूपियाँ आमदानी भएको बताएको छ। धनसिंहपुर प्रवासी युवा समितिद्वारा राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरलाई शुद्ध खानेपानीको फिल्टर वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत ससाना बालबालिकाहरूले शुद्ध खानेपानी पिउन पाउनुपर्ने समेत प्रवासी युवा समितिले पानीको ट्याङ्की सहित शुद्ध खानेपानी, चिसो पानी आउने मेसिन वितरण गरेको समितिका संयोजक दीपक विकारले जानकारी दिनुभएको छ। टीकापुरमा जीआई नेपाल टीओटी तालिम शुरू भएको छ। टीकापुर जेएसएसको आतिथ्यमा शुरू भएको तालिममा प्रतिनिधि सभा सदस्य कुमल गेवालीले उद्घाटन गर्नुभएको छ। तालिम उद्घाटन गर्दै जीवनलाई समाजमा रूपान्तरण गर्न तालिम महत्वपूर्ण हुने बताउनु भएको छ। गेवालीले जेएसएसमा लागेका युवा नै देशको भविष्यसँग जोड़िएका प्रमुख शक्ति जनशक्ति भएकाले भविष्यमा यसरी तालिमबाट प्राप्त हुने ज्ञानलाई जीवनमा लागू गर्न आग्रह गर्नुभएको छ। नेपाल जेएसएसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले व्यक्तिमा भएका अहम क्षमतालाई समाजसँग ढाल्न तालिम फलदायक हुने विश्वास व्यक्त गर्नुभएको छ। टीकापुर जेएसएसका पूर्वाध्यक्ष नवराज रावलले सिकाएको विश्वविद्यालय जेएसएस भएकाले बताउँदै सुन्दर नगरी टीकापुरमा आउनुभएका देशका विभिन्न शाखाका प्रतिनिधिहरूलाई समय मिलाएर अवलोकन गर्न आग्रह गर्नुभएको छ।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845-018-88, 9845-015-56 र 9846-13-434।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: यति छिटो आमा बन्न लागेको त
8: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

यसरी सारा आठवटा रानी सती जानुभयो 16,108 अर्जुनले लिएर जानुभएको थियो द्वारावती 7 दिनमा डुबाउँछ भनेपछि कसैको कपाल खुस्कियो कसैको साडीहरू सारा सम्पूर्ण लतारिए कसैका गहना झरे सारा सम्पूर्ण लिएर जाँदै हुनुहुन्थ्यो अर्जुनले बीच बाटोमा गएर महाराज भिल्लले यतिकालाई लान पाउँदैनस् भनेर टपाटो समातेर रथमा राखेर जंगलमा लगे जगतका नारायणका पत्नीलाई ध्यान दृष्टि दिएर हेर्न नसक्ने कसैले आज भिल्ल जस्ता कुसुण्डका पञ्जामा परेर जंगलको बास भयो पालो हुन्छ सबै कुरा अनि त्यसपछिबाट दुःखका पछि सुख सुखका पछि दुःख यस्तै रहेछ संसार अनि धुरधुर हुँदै सारा जनहरू विदावादी भए मेरो महाराज परीक्षित यो मैले हजुरलाई बताए अर्जुनजी जब गाण्डी बिसाउनु भयो सक्नु भएन बाण हान्न पड्काउँदै पड्केन र आफ्ना दाजुका साथमा गएर राजा परीक्षित हजुरलाई राजपाठ सम्पा गरेर सारा सम्पूर्ण वैकुण्ठ धामपट्टिको प्रस्थान हुन गएर आज द्वारावती धाम पनि 7 दिनमा डुबायो डुब्यो आज द्वारावती 7 दिनमा डुब्यो आज द्वारावती 7 दिनमा कहाँ गयो के भयो एक

0: फिर भगवान ले अहिले चतुर्बाहु नारायण रूप धारण गरी बक्सुर पृथ्वी ले रुनुभो भगवान अहिले चतुर्बाहु नारायण भएर परम धाम को लोकमा सवारी स्वर्ग वन नगर आपज भगवान को जय जयकार शब्द ले प्रार्थना करियो लौ त महाराज परीक्षित उस्ता परमात्मा परमेश्वर को इसी स्वर्गारूण भो भने अरु जन को मृत्यु को हक लाई कसले पो रोक्न सकला इसमें चित्त न दुखाउनु मरु नै जीवन को सार हो मेरो सरकार जन्मी को मरण मरे को जन्म न भनिकन राजा परीक्षित सुखदेव ने बताउनु भो सारा संसार छोड़े प्रभु विदाबादी हुनुभयो प्रभु को वैकुंठ धाम सवारी गोलोक धाम आज जब हजुरलाई मैं एकादश स्कंद दुई आंखा को बीच कथा समाप्ति करे अब तालु पर्यंत कथा द्वादश स्कंद में प्रयोजन करना आटे के सुन्नुहुन्छ भनिकन सौन कादीलाई पौराणिक सुत नैमी सारणीमा निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको
0: नमो भगवते वासुदेवाय श्री परमात्मने नमः श्री कृष्णायन महाराज बाज सुधाम उन्नगति कृष्ण यदुवंश विभूषण कश्य वंश बौद्ध प्रत्यक्ष सुमे मुनि अब श्रीमद् भागवत महापुराणको दशम द्वादश स्कन्द तालु पर्यन्त कथाको पहिलो अध्याय कति कथा को वर्णन गरिन्छ भने संकेत मान महाराज परीक्षित सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ लौ त महाराज परीक्षित अनि द्वादश स्कन्द महाराज परीक्षित जारी आती र प्रश्न गर्नुहुन्छ मेरो गुरु अब मेरो मर्ने बेला भयो अब मेरो सात दिन को दिन आइपुगेको छ अब मलाई बच्ने को आशा छैन अब मैले के गर्दाखेरि मेरो कल्याण हुन्छ अन्तिम चरण को वर्णन आज्ञा गरिबक्छुस् भनेर भावी राजा को बारे में सोधी बक्सु राज परीक्षित भावी राजा को वर्णन यथार्थ प्रकरण ले आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा है सद्याबाट
1: जय बोलो श्रीमद् भागवत महापुराणको
0: नमो ब्रह्मण्य देवाय गो ब्राह्मणेताय सिजगधीताय कृष्णाय गोविन्दाय नमो नमः अब यो श्रीमद् भागवत महापुराणको द्वादश स्कन्दको दोस्रो अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ बारम्बार अहिले कथा कुन कथा सुन्नुभएको थियो यहाँले भनेदेखि सकल जब भावी राजाहरूको वर्णन भावी राजामा सर्वोपरि राजा एक राजा हुनेछन् जसको नाम हो नन्दी वर्धन उनका वंशजमा नन्दी वर्धनको वंशबाट कुल रक्षाका निमित्त धेरै काम हुनेछ र अन्ततो गत्वा उनबाट सुद्रणीको घरमा गएर चाण्डाल उत्पादन भइसकेपछि चक्रवर्ती म्लेक्ष हुनेछ सरकार म्लेक्ष चक्रवर्ती हुनेछ म्लेक्ष चक्रवर्ती भनेको अहिले पनि चक्रवर्ती का रूपमा म्लेक्षहरू रहेको छन् जहाँ वेद पाठ हुँदैन जहाँ पाखण्डवाद हुन्छ पा माने वेद खण्ड माने नाश जसले वेद नाशको निमित्त तयारी हुन्छ त्यसलाई भनिन्छ पाखण्डवाद त्यो पाखण्डवादीहरूको ठूलो जमात हुनेछ कलियुगको बीचमा धर्म नष्ट भएर जानेछ पापको वृत्ति न्याय संगतको कार्यक्रम कहीँ नहुने यो कुराको निदो हुनेछ राजा परीक्षित धर्म अर्थ काम मोक्ष स्रोत साधन सारा नष्ट भएर जानेछ अनि कलियुगको बीचमा प्राणीहरू सारा धार्मिक पक्षमा कसैको वकालत हुने छैन जीवनको लागि ठूलो घाटाको महसुस हुनेछ जीवनका लागि र ईश्वरमाथिको श्रद्धा र प्रेम भावनाको विकास कहीँ हुने छैन यस्तै प्रकारले तन्त्र शक्ति मन्त्र यन्त्र शक्ति सारा सम्पूर्ण नष्ट भ्रष्ट भइसकेपछि कलियुगको बीचमा सारा प्राणीहरूले एउटै मात्रै काम गर्न कहिले पनि हिचकिचाउने छैनन् त्यो हो पाप र पाखण्डवादको लागि मन्त्र नाश भएर जानेछ यज्ञ नष्ट हुनेछ जना नष्ट हुनेछ भ्रष्ट हुनेछ कलियुगको बीचमा दाम्पत्य जीवनको सुखशैली भोगविलासका लागि तयारी हुनेछन् ज्यादा जनजीवनहरू कलियुगको बीचमा नाता गोता सम्बन्धी कुनै प्रकारले जब भेद दृष्टि यौन सम्पर्कमा कुनै रहने छैन कलिमा त्यस्तो बताएको छ अनि त्यस्तै प्रकारबाट दाम्पत्य जीवनको लागि सुखमयको निमित्त आफ्नो उदरम भरण जीव पेट भर्नका लागि सबै काम जसले पनि गर्न चुक्ने छैन कलियुगको बीचमा सबभन्दा ठूलो अधर्म भनेको जब मने प्राणीहरूलाई मूल स्रोतमा जानेछ अनि सबैभन्दा रमाइलो मानिसहरूलाई केमा लाग्नेछ भनेर भनेदेखि अर्काको प्रतिमा गरिएको अपमानको हैसियतमा अर्काको अपमानमा ज्यादै रमाउने आफ्नो दुःखमा सदैव रुने ईश्वरलाई आपत्ति पर्यो भने सम्झने अरू बेला बोल्दै नबोल्ने सम्झँदै नसम्झने त्यस्तो कलीमा जनहरू हुनेछन् कलीका मान्छेहरू प्राय गरेर सारा सम्पूर्ण निर्धनी पनि हुनेछन् धन कमाउनका लागि बहुत कोसिस गर्नेछन् अनि कलीमा मर्ने बेलामा मानिसहरूले कसैले पनि धर्म गर्छु भएर बाँकी राख्नेछ अरू समय सारा सम्पूर्ण पापै पापमा गएर विचलित हुनेछ अन्यायपूर्वकको सम्पत्ति सारा जोड्नेछ महाराज र त्यसपछिबाट न्याय संगतको कुरा गर्ने छैन। भगवानको भक्ति मनन कीर्तन ध्यान कहिल्यै गर्ने छैनन् त्यस्ता कलिका जनहरू अति शक्तिमान हुनेछ। सातै वर्षमा नारीहरू रजस्वला, आठ वर्षमा गर्भिणी, सोह्र वर्षमा पाउने जति बच्चा पाइसकेपछि बीस वर्षमा तीस वर्षमा भुतुकै सबै। फेरि जब छोरा मान्छे चाहिँ धेरै बच्चा भन्नु हाम्रो पनि त्यही हो जानियो सबै तिसतिर सबै बाटो लाग्ने छोटा पुड्का घण्टा त्यस्ता हुने। अनि त्यसपछिबाट मनुष्यहरूको सबभन्दा ठूलो जब जब जात भनेको धनमा गएर रहनेछ। जो धनी त्यही जात ठूलो, जो बलियो त्यही नै जब यस किसिमबाट सम्मानित यस्तो हुनेछ महाराज। यसरी धर्म नष्ट भएर जानेछ सरकार। सम्माल नाम गरेको गाउँमा, विष्णु यासा नाम गरेको ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ। राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, धर्म छाडा मानिस भए छैन केही गति, धर्म छाडा मानिस भए

परीक्षितलाई सुखदेवले बताउनु भयो। अब बाँकी सारा जनहरूले कुनै प्रकारले जब यो पृथ्वी आश्चर्य मानेर हाँस्नुहुनेछ हाम्रो गतिमति देखेर, पृथ्वी हाँस्दिन बारम्बार खिट्टा छोडेर, यो मेरो जग्गा, यो बाम मेरो जग्गा, यो तेरो र यो मेरो बडाहरू भनेर बारम्बार गर्न, एक आपसमा भएको वैमनस्यताको कारणलाई देखेर बारम्बार गर्न हाँसिन्। हाँसिसकेपछि सारा जनहरू कन अत्यन्त गलानी युक्त कन यस किसिमबाट रुन्छन् कराउँछन्। प्राणीहरू सारा कन सबै मानिसहरूमा सती त्रेता द्वापर कली यो चारै युगका लागि अधर्मले छाएको अवस्था हुनेछ महाराज। अनि त्यसदेखि पछाडि यो पृथ्वी मेरो भनेर साँध सिमाना च्यापिया देखेर पृथ्वी दङ्ग पर्नुहुन्छ अरे। साँध सिमाना च्याप्दैन च्याप्दैन नि, किन्न च्याप्दैन, कोदाल लियो एउटा मका बोटलाई नि उता ताने ताने गर्यो त्यही होला नि। घडेरीमा त झन् मुर्छै आखिरका बीचमा यस्तो हुनेछ पृथ्वीमा। यो तेरो र यो मेरो भन्ने जग्गाको बारेमा ठूलो छलफल रहनेछ सरकार। प्राणीहरू धर्मले नष्ट भएर जानेछन्। कलियुगको बीचमा सारा मनुष्यहरूले भगवानको भजन मनन कीर्तन कोही गर्दै नगर्ने सम्मान नाम गरेका ग्राममा विष्णुयासा ब्राह्मणको घरमा भगवानको कल्की अवतार हुनेछ। जुन दिन कर्कट राशिमा चन्द्रमा र बृहस्पति र सूर्य पाल्नुहुन्छ त्यही दिन महाप्रलयको प्रारम्भ हुनेछ। अनि राजा परीक्षित सरकार त्यसै बेलामा सत्ययुगमा सबैजनले यो अवस्था देखेर पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ। पृथ्वीरूपी महातारीले सबभन्दा पहिला प्रार्थना गरी बक्सने छ कसलाई भन्ने सम्बन्धमा पृथ्वी राजा उनले पनि मलाई लान सकेनन्। त्यस्तै प्रकारले नौस राजा मानदाता राजा सगर राजा खटवाङ धुन्दु रघु तृणबिन्दु सरियाते गया नौस राजा कसैले लान नसकेको आज जब कसले लान सक्ने हो मलाई भन्दै पृथ्वीरूपी महातारी आज्ञा गर्नुहुन्छ। सत्य युगमा सबैले गर्नुपर्ने ध्यान कृति यध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात् भनेको छ। श्रीमद् भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा लेखेको छ, त्यही भनिदिनुहोस्। कृति यध्यायतो विष्णु त्रेतायाम याजतो मखै द्वापरे परिचर्यायाम कलौ तत् हरिकीर्तनात्। सत्ययुगमा सबले ध्यान गर्ने, त्रेतायुगमा सबैले यज्ञ गर्ने, द्वापर युगमा सबैले दान गर्ने, कलियुगमा सबैले भगवानको नाम संकीर्तन गर्ने, कीर्तन गर्ने भन्नु नभुलिकन। काम पनि गर्यो, भात पनि पाक्छ, घाँस काट्न जाँदाखेरि पनि भुल्नु हुँदैन, भुल्नु हुँदैन, हरि कीर्तन गाउनलाई भुल्नु हुँदैन भने भइहाल्यो। डोको नि भरियो भुल्दा नि भुलियो, भात पकाउँदा नि त्यही भनिरहे नि, सरसेरलाई सत्तर सराब किन गरिरहने त नि फेरि। त्यसै कारणले अनि यस प्रभावबाट साराले भगवानको भजन मनन कीर्तन गर्ने, कलियुगको बीचमा सबले गर्नुपर्ने भगवानको ध्यानै हो महाराज। सत्य युगमा ध्यान, त्रेता युगमा यज्ञ, द्वापर युगमा दान, कलियुगमा कीर्तन, यही भनिया छ भनिदिनुहोस् है त। कहाँ भनिया छ भन्यो भने भागवतको द्वादश स्कन्दको तेस्रो अध्यायको पुछारको श्लोकमा छ अरे नि त, त्यसो भएर कीर्तन गाएको भन्नुहोस् है त। फेरि त्यो आफू नजान्ने त किन गाएका, किन नाचेका, किन बोल्छौ है भन्छ, त्यो उसलाई ढङ्ग छैन। अनि त्यहाँ छरे भनेपछि नि डल्लिन्छ। कलियुगमा सबभन्दा ठूलो प्रकारको महिमा राजा परीक्षित आज्ञा गर्नुभयो, आज भन्यो भोलि भन्यो जिन

महाराज परीक्षितलाई सुखदेवले बताइरहनु भएको छ, लौ त सुन कादृशी प्रणाली, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ। कलियुगमा सबभन्दा ठूलो नाम संकीर्तन भगवानको, सधैँ बसिरहने, घरमा बस्ने, काम गर्ने, दुई काम गर्ने व्यक्तिलाई कहिले दुःख हुँदैन, कि भगवानको नाम, कि प्रभुको नाम, कि हाता काम। हाता काम र मुखा राम जले लियो त्यसले उकाल लायो भएर जाने, हाता काम पनि छैन मुखा राम पनि छैन, अनि खाने बेला मिठो त्यसलाई मोला नलाएको लाउँछ नि त नि। हो त, हाता काम मुखमा राम त्यसलाई दुःख हुँदैन, कि हाता काम मुखा राम। हाता काम पनि छैन मुखा राम पनि छैन, त्यसका मुखामा जब पट्टि न कसैकोलाई कस्तो नि त नि। राजा परीक्षित महाराज त्यसै भएर कि भगवानको नाम जपिरहने, कि उद्योगमा लगाइरहने, घरमा केही नभए बत्ती गातेर पनि बसिरहने, फिल्म हेर्न जाने होइन, दौडिने होइन, उता उता सुनाउने के बस्थे, नौलो आचार्य भने उगाल तेर्सिन थालिहाल्छन्। महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बोक्छु यसरी नाम संकीर्तन प्रभुको प्रभाव। हरे भुल्नु हुँदैन, भुल्नु हुँदैन, हातमा काम मुख।